0: भरिपूर्ण छ। कुनै बेला पार्टीभित्रै किनारामा परेका उनी पार्टी नेतृत्वमा मात्रै पुगेनन्, चार पटक प्रधानमन्त्री पनि बने। उनी भूमिगत कम्युनिष्ट गतिविधिबाट राज्य सत्ताको शीर्ष स्थानमा पुगेका नेता हुन्। ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ। ओलीले केही वर्षसम्म राजनीतिक विचारधारा र राजनीतिक प्रणाली दुवैलाई आफ्नो प्राधिकार वरिपरि घुमाए। गत वर्ष भदौसम्म उनी देशकै शक्तिशाली व्यक्ति थिए। तत्कालीन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। छ महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ़दै गएको छ।
1: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन, ओसार प्रसार र कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाडौँकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा उनी चोरी, छै झगड़ा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ़दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढ़ेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 देखि 25 वर्ष उमेर समूह सबैभन्दा बढ़ी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10 देखि 11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा लागू औषध कारोबार, ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
0: रुग्ण ठिक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठेक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढ़ी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत 1 महीनाभन्दा बढ़ी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालले एक असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरूले बताएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीएलले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पनि पूरा हुन सकेको छैन।
2: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ़ने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। बैंकले सार्वजनिक गरेको चालू वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ।
2: नेपालमा राइड शेयरिङ सेवा शुरू भएको करिब 10 वर्षपछि कानून निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यावहारिक नभएको सरकारवालाहरूले बताएका छन्। राइड शेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा सार्वजनिक गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 मस्यौदा सार्वजनिक गरेको छ, जसमा भएका कतिपय व्यवस्था व्यावहारिक बनाउनु पर्ने उनीहरूको भनाई छ।
1: आगामी वर्षको बजेटमा पनि सांसदहरूलाई घुमाउरो शैलीमा बजेट दिने तयारीमा प्रदेश सरकार लागि परेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा बजेट वितरण गर्न सर्वोच्च अदालतले रोक लगाए तापनि केही प्रदेश सरकारले सांसदसित योजना माग गरेर बजेट वितरण गर्दै आएका छन्। अघिल्ला वर्षमा जसरी आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पनि सुदूरपश्चिम लुम्बिनी र बागमतीले सांसदले रोजेका योजनामा बजेट बाँड्दैछन्।
2: बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले सम्भवत नेपालमै पहिलो पटक शिक्षणमा एआईको प्रयोग सम्बन्धी स्वर बुदे प्रतिबद्धता जारी गरेका छन्। शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको सुरक्षित सृजनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता सहित जारी गरिएको प्रतिबद्धता पत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ। तालिममा गाउँपालिकाभित्रका 45 जना प्रधानाध्यापक शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार अध्यापक तथा एआई अध्येता एवं अभ्यासकर्ता जीवन भण्डारीले पाठ योजना निर्माण, प्रस्तुतिकरण, प्रश्नपत्र तयारी, विद्यार्थी मूल्यांकन, अध्ययन सामग्री विकास लगायतका कार्यमा उपयोगी 10 भन्दा बढ़ी एआई टूल्सको प्रयोगत्मक अभ्यास गराउनु भएको थियो।
1: बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य, सिप विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
2: अब शेयर बजार शुक्रबार पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो दिनभन्दा 4 अंक घटेर नेप्से 2724.03 बिन्दुमा बन्द भएको हो। यो दिन बजार 2731 बिन्दुदेखि खुल्ला भएको थियो। अधिकतम 2733.31 बिन्दुसम्म पुगेको नेप्से 2717.69 बिन्दुसम्म झरेको थियो।
3: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए।
1: अब खेल खबर। विश्वकप 2026 अन्तर्गत समष्टिको बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन्। अहिले जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन्। 24 वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको 21 मिनटमै स्तब्ध बनेको थियो। अफ्रिकी पावर हाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइब्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए भने त्यस्तै इन्जुरी समयमा नाटकीय गोलसँगै कतारले स्विजरल्याण्डसँग खेल बराबरी खेलेको छ। फिफा विश्वकप फुटबलमा भोलि बिहान चारवटा खेल हुँदैछन्। भोलि बिहान 12:45 कतार र स्विजरल्याण्ड, 4:45 ब्राजिल र मोरक्को, 7:45 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:45 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ।
2: अब विचार विश्लेषण। बेलायतको सुर्ती सम्बन्धी नयाँ कानून हुन सक्छ नेपालका लागि मार्गदर्शन शीर्षकमा राजुमान सिंहको विचार अभियान दैनिकमा छापिएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रण केवल स्वास्थ्यको प्रश्न होइन, यो आर्थिक विवेक, वातावरणीय सुरक्षा, युवा पुस्ताको उज्यालो भविष्य र राष्ट्रको समग्र समृद्धिसँग जोड़िएको एउटा राष्ट्रिय दायित्व हो। आज लिइने दूरदर्शी निर्णयले नै भोलिको स्वस्थ, स्वच्छ, उत्पादनशील र समृद्ध नेपाल निर्माण गर्नेछन्। नेपालमा प्रत्येक वर्ष अनुमानित 27,000 भन्दा बढ़ी मानिसहरू सुर्तीजन्य पदार्थसँग सम्बद्ध रोगहरूका कारण मृत्युवरण गर्छन्। बेलायतमा 1 जनवरी 2009 त्यसपछि जन्मिएका व्यक्तिहरूले जीवनभर कानूनी रूपमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने छैनन्। नेपालमा 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न कानून त निषेध छ, तर व्यवहारमा यो नियमको पालना अत्यन्त कमजोर छ।
1: सरकार ठूलो कि नागरिक शीर्षकमा केशव दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार भन्नु भगत मिथ्या विषय हो, किनभने शक्ति सरकारसँग हुँदैन, बरू नागरिकसँग हुन्छ। हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौं र खोजौं उत्तरदायी सरकार। संविधान, कानून, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार, जनताको माथतको सरकार, जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार। के हाम्रो सरकार नागरिकप्रति उत्तरदायी छ? के सरकार नागरिक सर्वोच्चता र जवाबदेहिताप्रति प्रतिबद्ध छ? समय नबित्दै यी प्रश्नहरूबाट सरकारको परीक्षण गरौं, अन्यथा शक्तिशाली सरकारले स्वयं नागरिकमा निज शक्तिहरूको अपहरण नगरोस्, बेलैमा सचेत बनाऊ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल जेठ 31 गते आइतबार सन 2026 जून 14 तारीक नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि विश्व रक्तदाता दिवस।
4: 19 वर्ष प्रवेशको अवसरमा डडेलधुराको आफ्नो एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै भारतले स्वीकृति नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
4: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व पुनर्गठन नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
5: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
4: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
5: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड एक एकको बराबरीमा रोकिए। आजै बिहान 2 खेल हुँदै भोलि बिहान 4 खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
4: समकक्षी वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल संघको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकता को बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईए ले स्वीकृत नदी दिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंसिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावट सम्झौता अनुसार थप 20 मेगावट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
5: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने पति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार

0: को समय सीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणा सहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद चितौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफ्ले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई ओडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राष्ट्रपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको राष्ट्रपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डो स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ।
1: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढ़ेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढ़ी आवेदन हो। ठूलो संख्यामा आवेदन पढ़ेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
0: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएनसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो।
2: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवाने गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको

छ, अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाव दिएको आरोप
1: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यो वनलाई आर्थिक युनियन मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलि ठूलो ऊ भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
2: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट, एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचोलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि बल झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: वाल्मीकी क्याम्पसको कागजात कृति गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकी विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। साढे चार करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर चार बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारूद चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद बक्यौता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि 1 जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरूबीच यसै महिनाको शुरूआतमा भएको युद्धविराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको AN-32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
2: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। छैठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौने 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
0: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना, वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुइकु फनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौं।
4: राष्ट्रिय कार्य समितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यो र संगठनलाई सुदृढ पार्नको लागि, परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू, जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे, यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौं।
5: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघ फुइकु फनको, तर अहिले यहाँहरू एकदम धेरै फर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छन्?
4: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र, बजार, मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टरमा यसलाई थप बलियो, आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौं भनेर जुन बजेट वक्तव्यमा आएको छ, अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छु भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ, भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका।
5: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ, जो घोषणा पत्र जारी गर्नुभएको छ, त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौं भन्छौं त्यसलाई मर्ज गर्ने, एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
4: प्रदेश सरकारहरूले, विभिन्न डिभिजन अफ वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यस कारणले हामीले खालि वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको अलिक ठूलो ऊ भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन, किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन, त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ।
5: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ, सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेको छ, त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो, त्यो भनेको कस्तो?
4: समुदायले विभिन्न क्रियाकलाप गर्दै आगलागी नियन्त्रण गरेर, वनको संरक्षण गरेर, वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछन्। त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ, त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
5: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ,
4: यो दुईटा स्किम भनौँ न, एउटा तराईमा लागू भइरहेको छ, त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ, अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ, इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम, दुईटा स्किम लागू भइरहेछ।
5: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ, सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर तपाईँले त्यो भन्न खोजेको चाहिँ?
4: त्यसमा हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ, त्यो एनडीसीडीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
3: फुइकु फनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावट बिजुली रोकियो, 1730 मेगावटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
3: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासोपाको नयाँ नेतृत्व पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
6: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाब्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
3: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
6: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ, तर निकै पहिले पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा दुईजना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् एकजना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को एकजना महिलातर्फ माथि यस्तो लेखिएको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भा थियो तिमीलाई याद छ त, त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
6: हस्त प्राविधिक साथी रवि देताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
2: ए, सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4854-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904669 98692 69998।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
4: चरण घाँस दाउरा सम्बन्धी विवाद
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
4: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
3: गाली बेइज्जती सम्बन्धी विवाद
4: लुटपिट सम्बन्धी विवाद
3: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना: सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544 44,
5: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904662, 98692599998।
12: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
13: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
12: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
13: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष सन्तोष कुमार तामाङसँग रामेछाप बजार व्यवस्थापन, बजारको सड़क कालो पत्रिएको अवस्था लगायत विविध विषयमा रहेर कुराकानी गर्दैछौं। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
0: यहाँलाई स्वागत छ रेडियो कार्यक्रममा हाम्रो रामेछापमा।
3: धन्यवाद राजन भाइ।
0: हजुर, रामेछाप नगरपालिका वडा नम्बर 8 को वडाध्यक्ष हुनुहुन्छ। अब रामेछाप नगरपालिकाको वडा नम्बर 8 रामेछाप बजार, जुन रामेछाप नगरपालिकाको केन्द्र पनि हो, लामो समयपछि बल्ल यो रामेछाप बजारको सड़क चाहिँ कालोपत्रेको काम अगाडि बढेको छ। अहिले धमाधम काम भइरहेको छ। कामको गतिको अवस्था कस्तो छ र कसरी काम भइरहेछ, यसबाटै सुरु गरौं।
3: यो हाम्रो लामो प्रतीक्षाको फल भनौँ। एउटा यो सिलेघाट साउटार सम्मको जुन हाम्रो 50 किलोमिटर बाटो कालोपत्रे केही समय अगाडि नै हुनुपर्ने थियो, तर विविध कारणवश अब यो काम आयोजनाको तर्फबाट या नेपाल सरकारको तर्फबाट पनि यो ढिलाइ हुन पुगेको थियो। विशेष गरेर यो रामेछाप बजारमा चाहिँ कम्तीमा पनि 50 घरधुरीले चाहिँ एउटा मुआवजा रकम, घर टढाएर पेटी भत्काए बापतको पाउनुपर्ने मुआवजा रकम को जुन निकासा पनि अलिक ढिला भएको नेपाल सरकारबाट, र केही समय अगाडिबाट यो चाहिँ पूर्ण रूपमा लगभग सबै मुआवजा रकम आइसकेको हुनाले गर्दाखेरि चाहिँ घरवालाहरूले आफ्नो घर भत्के बापत पाउने क्षतिपूर्ति रकम धेरैभन्दा धेरै घरवालाहरूले लिइसकेको छ, र अहिले सबैजनाले आफ्नो घरको चाहिँ पेटी भनौँ अथवा घरहरू, परेको घरहरू भत्काउने काम अगाडि बढ़िरहेको छ। र सँगसँगै यो एकदमै आयोजना चाहिँ एकदमै धिमी गतिमा चाहिँ आयोजनाको काम भएको अवस्थामा अहिले हामीले विशेष गरेर हाम्रो पालिका वडा सर्वपक्ष भनौँ सबैजना को चाहिँ प्रेसरमा अहिले अलिकति आयोजना पनि यो कामलाई तीव्र रूपमा सघाउनुपर्छ। अब यो अषाढ मसन्ताभित्रमा चाहिँ यो आयोजना कम्प्लिट हुनुपर्छ भन्ने जुन आयोजनाको कार्यक्रम भएको हुनाले गर्दाखेरि सम्भवतः हामीले यो जेठ महिनाभरिमा यो रामेछाप बजारलाई कालोपत्रे गराउन सकिन्छ कि भन्ने हिसाबले हामी एकदमै सरकारवालाहरू सबै एकदमै अग्रसर भएर लागिरहेको छ। अब यसमा केही समस्याहरू पनि छ, होइन नआएको होइन, आइरहेको छ। जस्तो अहिले जुन अहिले रामेछाप बजारमा घर टराहरू भत्काइसकेपछि यहाँनिर चाहिँ अहिले फाउन्डेसनहरू खन्ने काम बढ़िरहेको छ भने अब एउटा समस्या, दुःखद कुरा भनौँ, हाम्रा केही एका दुई घरले चाहिँ आफ्नो मुआवजा रकम नलिएको कारणले गर्दाखेरि यो निर्माण कार्यमा अलिकति ढिला हुने, अलिक सुस्त हुने, अवरोध आउने कामहरू भइरहेको छ। तर दुःखद कुरा के छ भने अब हिजो चाहिँ लामो समयसम्म यो रामेछाप बजार एउटा चाहिँ के छ भने पुरानो सदरमुकाम रामेछाप जिल्लाको पुरानो सदरमुकाम रूपमा चिनेको रामेछाप डाँडा जब सदरमुकाम सरेर मन्थली गइसकेपछि चाहिँ यो रामेछापको अवस्था एकदमै नाजुक थियो, होइन चाहिँ भनौँ न बजार व्यवस्थापन नभएको, बाटो चाहिँ कालोपत्रे नभएको कारणले गर्दा जो कोही मान्छे पनि यो पालिकामा आउँदै गर्दाखेरि यो रामेछाप नगरपालिकाले के हेरिरहेको छ, होइन यहाँको स्थानीय यहाँको जनप्रतिनिधिले के गरिरहेको छ, यतिवटा बजारभित्रको चाहिँ एरिया कम्तीमा 1 किलोमिटर बाटो पनि कालोपत्रे गर्न नसक्ने कस्तो खालको चाहिँ यो पालिका हो भनेर प्रश्न गर्दै गर्दाखेरि हामीले धेरैजनालाई भन्यौँ कि यो केन्द्रीय आयोजना चाहिँ सञ्चालन भएर निर्माण कम्पनी मार्फत ठेक्का लागिसकेको हुनाले गर्दाखेरि यसमा चाहिँ पालिकाले आफ्नो बजेट राखेर काम गरेर नमिलेको भनेर उहाँहरूलाई भन्दै गर्दाखेरि अब अहिले दुर्भाग्य कुरा चाहिँ के छ भने हामी स्थानीयबाट नै चाहिँ यो कामको लागि सहजीकरण नहुँदाखेरि चाहिँ अलिकति दुःख लागेको छ. इभन एउटा पोल सार्ने कुरामा पनि क्या होइन, वडा चाहिँ आफ्नो हिसाबले वडामा विभिन्न चाहिँ ठाउँमा कुदिरहनु पर्ने हुन्छ क्या होइन. दुःख लाग्दो कुरा चाहिँ के छ भने एउटा पोल सार्न पनि वडा चाहिँ जो कहाँ हुनुहुन्छ तपाईँ यहाँ आइदिनुहोस्, यहाँ चाहिँ पोल गाड्न मिलेन होइन अथवा दिएन. यहाँ अलिकति एक बित्ता पेटी हामीले सडकले नापेको भन्दा एक बित्ता ओर भत्काउँछ भन्दा पनि पेटी भत्काउन नदिएको अवस्था छ. तपाईँ आइदिनु पर्यो भनेर मलाई बोलाउँछ अनि कुदेर जान्छु के भयो त भनेर त्यहाँ बुझ्छु हेर्छु होइन. त्यसरी त्यहाँनिर चाहिँ सबैजनालाई सम्झाउँदै गर्दाखेरिको अवस्थामा चाहिँ एउटा दुःख लाग्दो कुरा के छ भने कम्तीमा आफ्नो ठाउँ बनियो, सबैले चासो लिनुपर्छ. यो मेरो दायित्व हो, यो मेरो जिम्मेवारी, यो बजार बनाउने यो जनप्रतिनिधिको मात्र होइन हामी स्थानीय सरकारवाला पनि हो भन्ने हिसाबले सहजीकरण गरिदिए हुन्थ्यो भन्ने चाहिँ मलाई लागेको. तर केही व्यक्तिले धेरैभन्दा धेरै व्यक्तिले त सहजीकरण गरिरहनु भएको छ होइन, तर केही व्यक्तिहरूले चाहिँ अलिकति क्या त्यो इन्डाइरेक्ट रूपमा पनि त्यो थोरै क्या अब त्यो पेटीको हिजो अब आयोजनाको चाहिँ डिपिआर भयो, आयोजनाले चाहिँ होइन सडकको एउटा मापदण्ड तयार गर्यो होइन, कम्तीमा रामेछाप बजार हिजो वैकल्पिक सडक खोज्ने हो त भनेर एकचोटि मलाई याद छ क्याम्पस चौरमा लगभग मलाई लाग्छ 74 होला 74 या 75 एउटा क्याम्पसमा चाहिँ जिल्ला प्रशासन होइन छलफल जिल्ला प्रशासन कार्यालय आयोजना लगायत सिङ्गै बजारवासी सबैजना बसेर चाहिँ सामूहिक रूपमा के छ त यो बजार साँच्चै नै भोलिको दिनमा यो आयोजना आउँदै गर्दाखेरि बजार बाटो लान सकिन्छ या सकिँदैन, यसको वैकल्पिक मार्ग खोज्ने हो त भन्दाखेरि सबै घरवालाहरूले जो जति बजारवासी हुनुहुन्छ यो बजारलाई हामीले चाहिँ पुरानो सिन्धुलीको भिमान जस्तो होइन सिन्धुलीको जस्तो एक दुई तिन भनौँ मेन एक दुई तिन भनेर चिनिने जुन बजार जस्तो अनि झाँझुली रातमाटा जस्तो बनाउनु हुँदैन. यो हाम्रो ऐतिहासिक स्थल हो, यसलाई बीच बजारबाट बरु केही चाहिँ बाटो थोरै भए नि साँगुरो बनाउने होइन, बाटो चाहिँ बीच बजारबाटै लानुपर्छ भनेर चाहिँ सबैजना सहमति गर्ने. त्यही सहमति अनुसार चाहिँ आज कारागारदेखि उतापट्टि 11 मिटर छ भने माथिल्लो बजार आर्मी क्याम्प कटिसकेपछि बाटोको चौडाइ 11 मिटर छ र यो बजार बीचको चौडाइ भनेको 9.5 मिटर मात्र छ. यो 9.5 मिटर यसरी खुम्च्याएर ल्याउँदा पनि अहिले चाहिँ केही व्यक्तिहरूले चाहिँ यसरी चाहिँ अब हामी मुआवजा रकम नलिने घर नभत्काउने भनेर जुन अडान लिँदा चाहिँ दुःख लाग्दो कुरा त्यही नै छ. होइन भने मलाई लाग्छ हामीले यदि सबैजना घरवालाहरू जो जसले चाहिँ मुआवजा रकम लिनुभएको छैन उहाँहरूले मुआवजा रकम लिने हो भने हामीले चाहिँ आयोजनालाई एकदमै प्रेसर गरेर उहाँहरूलाई चाहिँ काम लाउन सकिने अवस्था छ र आयोजनाको तर्फबाट पनि अहिले चाहिँ कामको प्रगति पनि भइरहेको छ होइन. यहाँनिर चाहिँ अब विद्युतको पोल सार्ने कुराहरू पनि लगभग सकिसकेको छ. त्यसै गरी अब यहाँको चाहिँ अब टेलिकमको लाइनहरू भयो होइन, अरू जे जे जति पनि छ नि चाहिँ गर्नुपर्ने भनौँ न यो पोल सार्नेदेखि लगायत अरू कामहरू भइसकेको छ र कटिङ पनि रामेछाप बजारमा चाहिने जति कटिङहरू पनि भइसकेको छ. मात्रै अब यो दुईवटा घर अगाडि चाहिँ काम हुन सकेको छैन, त्यसले गर्दा चाहिँ अलिकति दुःख लागेको छ. होइन भने हामीले यो जेठ महिनाभरिमै कुनै पनि हालतमा यो कालोपत्रे गराउने हिसाबमा चाहिँ हामी अगाडि बढिरहेका छौँ.
0: हजुर, अब यही हिसाबले काम भयो भने लगभग 2 महिना जस्तोमा रामेछाप बजार कालोपत्रे भइसक्छ. सँगै बीच बजारमा चाहिँ ढल व्यवस्थापनको कुराहरू अथवा 9.5 मिटर बाटो कालोपत्रे भइरहँदाखेरि बाटो साँगुरो हुने खालको अवस्था आउँछ कि आउँदैन, सहजै रूपमा दुईवटा गाडी ओहोर दोहोर गर्न सक्ने अवस्था रहन्छ बजारमा?
3: अब यस्तो छ, यसमा चाहिँ अब विशेष गरेर रामेछाप बीच बजारमा हाम्रो आर्मी क्याम्पदेखि चाहिँ तलतिर आइसकेपछि भेटिनरी भनौँ अब हाम्रो वडा कार्यालयसम्मको चाहिँ जुन बीचको चाहिँ यो एरियामा दुवैतिर चाहिँ ढलहरू पनि छ र त्यो ढलमाथि चाहिँ जस्तो त्यो स्ल्याबहरू होइन राखेर अब दुईतर्फी नै चाहिँ ढल राखेको छ. त्यसले गर्दाखेरि अब थोरै अब भनौँ अब 11 मिटरको जस्तो हिसाबले अलिकति सहज त नहोला, तर 9.5 मिटरमा भनेको दुईवटा गाडी मजाले नै पास हुन्छ होइन, त्यो चाहिँ सम्भव छ. तर यही कुरा हो कि अब अलिकति यसमा चाहिँ अब आयोजनाले पनि चासो लिनु पर्यो, निर्माण कम्पनीको अब अहिले तपाईँको भन्ने हो भने यो निर्माण व्यवसायी भनौँ अहिले जो जसलाई ठेका परेको छ, जसले पेटीको रूपमा यहाँ काम गरिरहनु भएको छ, उहाँहरूलाई हामीले गर्नुपर्ने फुल सहयोग है चाहिँ गरिरहेको छु मैले होइन. उहाँले जतिखेर वडाज्यू कहाँ हुनुहुन्छ यहाँ आइदिनु पर्यो भने चाहिँ म त्यो ठाउँमा पुगेकै छु होइन. ल के छ तपाईँहरूको समस्या, उहाँहरू आउने जतिलाई मैले अहिले चाहिँ उहाँहरूले चाहिँ घरहरू खोजिदिनु भन्नुभयो बस्नको लागि होइन, बस्नको लागि पनि उहाँहरू आइसकेपछि मैले चाहिँ 2-3 घरहरू पनि खोजेर कतै चाहिँ उहाँहरूले लेबर राख्ने कुरा गर्नुभएको छ भने कहिले चाहिँ उहाँ चाहिँ इक्विपमेन्टहरू राख्ने होइन उहाँहरूको चाहिँ अब कर्मचारी राख्ने हिसाबले पनि मैले 2 घरहरू चाहिँ उहाँहरूलाई खोजिदिएँ भनेदेखि अब हरेक चीज हामीले गर्नुपर्ने साथ सहयोग हामीले आयोजनालाई गरिरहेको छौँ होइन. अब मैले चाहिँ अहिले आयोजना प्रमुख शम्भु सर हुनुहुन्छ होइन, उहाँसँग नै मेरो प्रायः भनौँ न दिन बिराएर कुरा हुन्छ. हिजो पनि कुरा भएको थियो. अहिले यो पुनरावेदन जुन नरबार दाईले चाहिँ ल्याउनु भएको स्टे अर्डरको विषयमा हाम्रो चाहिँ पालिकाको वकिल हुनुहुन्छ होइन, उहाँहरूलाई काठमाडौँमा मैले दुवैजनालाई भेट गराइसकेँ फोन मार्फत होइन, उहाँहरू भेटिसक्नु भएको छ. कसरी हुन्छ त्यो स्टे अर्डरको विषयमा चाहिँ चाहिँ अब पालिकाले अनि आयोजनाले चाहिँ अब प्रतिवेदनहरू पेश गर्ने त्यो कुरामा चाहिँ तपाईँहरू दुवैजना बसेर छलफल गरेर यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्छ भनेर उहाँहरू दुवैजनालाई पनि भेट गराइसकेको अवस्था र अनि अब आयोजना प्रमुखलाई मैले भने सर यो अब अलिकति काममा चाहिँ ढिलासुस्ती भइरहेको छ होइन, यो बजार अब अहिले भत्काएर यता लाथालिङ्ग पारेर राखेको छ, भोलि के गरेर पानी पर्यो भने चाहिँ किन भन्दाखेरि अब अहिले चाहिँ के छ भने खनेको नाली भन्दा माथि घरहरू छ क्या होइन, अनि के हुन्छ अब केही नभने 2 मिटर अथवा 2.5 मिटरको हारारीमा घर माथि छ, भोलि तपाईँको चाहिँ कच्ची घरहरू छ धेरै ठाउँमा होइन, त्यो पानी परेर चाहिँ तपाईँको त्यो फाउन्डेसन भत्कियो भने त त्यो घर जोखिममा हुने सम्भावना छ. त्यस कारणले गर्दा यहाँले चाहिँ चाँडोभन्दा चाँडो निर्माण व्यवसायलाई चाहिँ काम गराउनु भनेर भनेको छ र उहाँले पनि होइन मैले गरिरहेको छु भन्नुभएको छ भने म आफ्नै हिसाबले पनि चाहिँ अहिले यहाँ काम गर्न आउने साथीहरूसँग चाहिँ सहकार्य गरेर उहाँहरूलाई गर्नुपर्ने साथ सहयोग सबै गरेको छु. काम चाहिँ अब केही हदसम्म आशादायक नै छ भनौँ न होइन, मलाई लाग्छ जेठ महिनाभरिमा सायद निर्माण कम्पनीले चाहेको खण्डमा रामेछाप बजार कालोपत्री हुने सम्भावना चाहिँ बढ्दछ. त्यस कारणले गर्दाखेरि अब हामीले गर्नुपर्ने साथ सहयोग पालिका वडाले गर्नुपर्ने काम चाहिँ सबैजनाले सरकारवालाले पनि साथ सहयोग दिइरहनु भएको छ.
0: हजुर, अब यो बिच बजारको सडक कालोपत्री भइसकेपछि त्यहाँ मानिसहरू आवत जावत गर्नको लागि सडक पेटी पनि चाहिन्छ होला, त्यो पेटीको चाहिँ नक्साङ्कन गरिएको छ कि छैन के छ?
3: अब यस्तो छ मेन कुरा चाहिँ राजनजी, अब यो जुन बिच बजारको पहिलो कुरो त अब सडकको चौडाइ नै कम छ होइन, अघि नै मैले यहाँलाई भनिहालेँ होइन, अन्त 11 मिटर र यो बजार चाहिँ अलिकति सानो र यसमा स्पेस पनि कम भएको हुनाले 9.5 मिटरमा चाहिँ यो बजारको कालोपत्री हुँदैछ भने चाहिँ तपाईँले भने जस्तो थोरै अब भोलिको दिनमा जस्तो अब फुटपाथै भनौँ अथवा सडक होइन पैदल यात्री हिँड्ने बाटो चाहिँ अलिकति साँगुरो हुन्छ कि जस्तो मलाई लागेको छ. अब यो चाहिँ के छ भने अब यो हामीहरू हातको भएन क्या होइन, यो त अब एउटा केन्द्रीय आयोजना 1 अरब 80-85 लाख कहीँ करोडको चाहिँ यो योजना हो होइन, कम्तीमा सेलेघाटदेखि साउटारसम्म 50 किलोमिटर कालोपत्री गर्ने हिसाबले यो आयोजनाले चाहिँ कहाँ कहाँ के गर्ने भन्ने कुरा त अब त्यो डिपिआरमै सीमित भएको हुनाले यो बिच बजारमा चाहिँ थोरै अब यो सडकको चौडै सानो भएको कारणले गर्दाखेरि फुटपाथ अलिकति पैदल यात्रीलाई असहज हुन्छ कि जस्तो चाहिँ मलाई पनि लागिरहेको छ. छन चाहिँ छ फुटपाथ भनेको मलाई लाग्छ त्यो जुन दुवैतिर नाला छ, नालामाथि स्ल्याब छ र स्ल्याबै माथि चाहिँ अब फुटपाथ नै त्यही नै हुन्छ कि जस्तो मलाई लागेको छ. अब यसलाई चाहिँ हामीले यसो गर्न सकिन्छ, यदि यो रामेछाप बजार कालोपत्री भइसकेपछि होइन कम्तीमा 2 गाडी राम्रैसँग क्रसिङ गरे भयो हुने अवस्था चाहिँ अब मलाई लाग्छ 9.5 मिटर भनेपछि त लगभग 8 मिटरमा त 4-4 मिटरमा त 2 गाडी त क्रस त हुन्छ नै होइन. त्यो भयो भने हामीले फुटपाथको रूपमा चाहिँ भोलिको दिनमा त्यस स्ल्याबमाथि एउटा चाहिँ केहीहरू अलिकति भनौँ न डिजाइन गरेर अब चाहिँ त्यसमा चाहिँ अब रेलिङहरू राखेर हुन्छ कि होइन, एउटा फुटपाथको लागि पनि बनाउन सक्ने स्पेस भयो भने चाहिँ त्यसलाई त्यसरी अब फुटपाथ पनि बनाउनु पर्ने हुन्छ र अलिकति अब त्यो स्पेस अलिकति नपुग्ने रहेछ जस्तो लाग्यो भने चाहिँ मैले आयोजनाको चाहिँ हाम्रो इन्जिनियरहरूलाई भनेको छु कि त्यो स्ल्याब चाहिँ अलिक मोटो हुनु पर्यो, ठ्याक्कै पिचसँग मिल्ने गरेर त्यो जुन स्ल्याब छ नि त्यो नाला त्यो नालामाथि नै कम्ती कहिले काहीँ चाहिँ तपाईँको चाहिँ गाडीलाई क्रसिङ दिँदा साइड दिँदै गर्दाखेरि त्यो भोलि त्यो स्ल्याब नभत्कियोस् त्यो नाला नभत्कियोस् होइन, त्यो स्ल्याब चाहिँ अलिक डह्रो हुनु पर्यो किन भन्दाखेरि भोलि कच्चा हिसाबले चाहिँ त्यो स्ल्याब राखियो भने त तपाईँको क्रस गर्ने बेलामा त गाडी त्यहाँ पर्दाखेरि न भाँचिन सक्यो भने त फेरि बर्बाद हुन्छ, त्यस कारणले त्यो स्ल्याब चाहिँ डह्रो हुनुपर्छ भनेको छु. अब हेरौँ अब स्ट्रक्चर कस्तो बन्छ त्यो अनुसारले गर्दाखेरि मात्र थाहा हुने भयो.
0: हजुर, अब कालोपत्री भइसकेपछि त बजारको अलिकति सौन्दर्यतालाई पनि जोडौँ, विशेष गरी कालोपत्री भइसकेपछि चाहिँ बजार छुट्टै राम्रो देखिन्छ, सँगसँगै यहाँहरूले त केही न केही परिकल्पना गर्नुभयो होला, जस्तै सिसी क्यामेराहरू राख्ने, सडक बत्तीहरू राख्ने, यस्ता कामहरू चाहिँ कस्तो हुन्छ र कसरी चाहिँ बजारलाई अझ बढी कसरी आकर्षित बनाउने भन्ने खालको केही त्यस्तो खालको सोचहरू बनाउनु भएको छ?
3: अब यो चाहिँ अब एउटा हाम्रो सपना पनि हो होइन, एउटा यो रामेछाप बजारलाई कम्तीमा पनि पारिपट्टिबाट हेर्दा पनि कम्ती झलमल्ल होइन झिलिमिली भएको चाहिँ रामेछाप बजार देखाउन पाए हुन्थ्यो भन्ने हाम्रो पनि सोच छ होइन. त्यो चाहिँ के छ भने अब हामीले पहिलो कुरो त यो कालोपत्री भइसकेपछि यसलाई चाहिँ सडक बत्ती कम्तीमा झगडे चोरदेखि हस्पिटल रोडसम्म यतापट्टि गएपछि पालेवनसम्म होइन कम्तीमा यो एरियामा चाहिँ कम्तीमा पहिलो एक नम्बरमा सडक बत्तीको एकदमै आवश्यक पर्छ, यो सडक बत्तीको चाहिँ व्यवस्थापन गर्नुपर्छ मेरो विचारमा एक नम्बरमा। दुई नम्बरमा अब के छ भने अब यो बजार केन्द्र पुरानो सदरमुकाम र यो बजारमा कहिलेकाहीँ दुर्घटना अथवा चोरी होइन अथवा विभिन्न कुनै पनि किसिमको चाहिँ घटनाहरू घट्न सक्छ भन्ने हिसाबले चाहिँ कम्तीमा दुई तिन ठाउँ एक्जिट पोइन्टहरूमा होइन जस्तो झगडेश्वरमा हो बिच बजारमा दुई तिन ठाउँमा पालेवन हस्पिटल जाने बाटो हस्पिटल चोकसम्म चाहिँ कम्तीमा यो एरियालाई समेटेर एउटा सिसी क्यामेरा चाहिँ राख्नु जरुरी छ है। यसले गर्दा चाहिँ किन भन्दाखेरि भोलि चाहिँ रामेछाप बजारमा चाहिँ प्रत्येक ठाउँमा यो चाहिँ एउटा सिसी क्यामेराको व्यवस्था छ भन्दै गर्दाखेरि त्यसले चाहिँ के हुन्छ भने तपाईँको चोरी चकारी पनि कम हुने भयो, दुर्घटनाको हिसाबले गर्दा नै हामी लापरवाहीले गाडी घोडा केही कुदायौँ भने भोलि कुनै किसिमको दुर्घटना गएर हामी भाग्न उम्किन पाउँदैन है। त्यहाँ चाहिँ रामेछाप बजारमा चाहिँ सबैतिर चाहिँ सिसी क्यामेराको निगरानीमा छ भन्ने हिसाबले गयो भने दुर्घटना पनि कम हुन्छ होइन। त्यो कारणले गर्दाखेरि पहिलो भनेको अब एउटा चाहिँ सडक बत्तीको र दोस्रो सिसी क्यामेराको लगायत अब चाहिँ फुटपाथ चाहिँ राम्रोसँग बनाएर होइन एउटा यो बजारलाई एउटा सौन्दर्यकरण बनाउने सपना त छँदै नै छ होइन। मेन कुरा भनेको यो गर्न नसकेको र नभएको होइन, कारण के भन्दा विशेष गरेर यो रामेछाप बजार कालोपत्रे नभएकै कारण हो र यो कालोपत्रे फेरि पालिकाले गर्न चाहेर अथवा नगरेको पनि होइन, कति त हामीलाई आरोप पनि लागेको छ होइन। सिधै भन्नुपर्दा म एउटा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा छु र यो नगरमा दुई कार्यकाल नेपाली काङ्ग्रेसले चाहिँ सरकार चलाइरहेको अवस्थामा चाहिँ हामी एउटा चाहिँ वडाको भित्री सडक त हामी 2.5 करोड राखेर कालोपत्रे गराउँदैछौँ भने यो रामेछाप बजारको 1 किलोमिटर बाटो कालोपत्रे गर्नलाई 1.5 करोड भए पैसा भए पुग्थ्यो होइन। यो चाहिँ पालिकाले गर्न चाहेर नगरेको होइन, यो कारण किन भन्दा केन्द्रीय आयोजना चलेको ठाउँमा चाहिँ स्थानीय निकायले प्रदेशले चाहिँ त्यसमा थप बजेट राखेर काम गर्न पाइँदैन र यो डुप्लिकेसन हुन्छ, भोलि मुद्दामा हामीलाई पर्न सक्छ,
0: भ्रष्टाचार
3: गरेको ठहरिन्छ, त्यो कारणले गर्दाखेरि मात्र नभएको। नत्र भने यो त मलाई लाग्छ पहिलो निर्वाचित बडीले नै 75-76-74 यो रामेछाप बजार कालोपत्रे गराउनु हुन्थ्यो होइन, र गराउन पनि सक्थ्यो होइन। त्यो कारणले गर्दा नभएको अब मान्छेको बुझाइ त हो नि है, अब एउटा आरोप लाउने कुरा हो होइन, यहाँको जनप्रतिनिधिले काम गरेन होइन, अब यति पनि गर्न सकेन भन्छन् होइन।
0: अहिले
3: अहिले म यति धेरै खटेको छु होइन, म यति धेरै खटेको छु, यति धेरै मैले गाली खाएको छु होइन, इभन मैले अघि तपाईँलाई भने एउटा पोल छार्ने कुरामा उडाछी आउनुपर्ने कुरा हो त, एउटा विद्युतको तार तान्ने कुरामा उडाछीले गएर त्यहाँ अलिक समन्वय गर्नुपर्ने हो त, स्थानीयले पनि सहजीकरण गरिदिँदा हुन्थ्यो, साथीभाइले नै गर्दा हुन्थ्यो होइन। होइन सबैजना लागि पिरे खट्यो भने पो होइन, चाहिँ एउटा दबाब पनि हुन्छ र काम गर्न पनि सजिलो हुन्छ होइन। त्यस कारणले गर्दा यो चाहिँ फलानाको काम हो, यो उडाछीले गर्ने काम हो मात्र भन्ने जस्तो कुराहरू छ। कतै खानेपानीको लाइन चिउड्यो भने खानेपानीलाई ल यहाँनिर यस्तो भयो चाहिँ त्यो तारको व्यवस्था कसले गरिदिने त पानीको होइन पाइपको व्यवस्था कसले गर्ने यति गाँस दिनु पर्यो भन्ने कुरा आफ्नो ठाउँमा छ होइन। त्यति गर्नलाई पनि के छैन, उडाचे कहाँ छ त,
0: उडाचे
3: सानो सानो कुरालाई पनि होइन। त्यो भएको कुराले हो हाम्रो दायित्व जिम्मेवारी उडाचेको चाहिँ हो, तर सबै कुरामा सबै ठाउँ कहिले काहीँ पुग्न सकिन्न होइन। त्यस्तो अवस्थामा चाहिँ अनि अब हामी आफैले पनि त सम्बन्धित निकायलाई भन्न सकिन्छ नि त होइन, यहाँ यस्तो भयो होइन यसरी गरौँ न भन्न सकिन्छ, त्यो कुराहरू त अब भएको पनि छ, कहिले काहीँ चाहिँ नहुँदा चाहिँ अलिकति दुःख लाग्ने त्यति मात्र
0: हुन्छ। अब अलिकति वडाको विकास पनि कुराकानी गर्यो भन्दाखेरि विशेष गरी वडामा चाहिँ कस्ता खालका विकासका कामहरू भइरहेछन्, एउटा बालमैत्री घोषणा त भइ नै सक्यो नगरपालिका नै, यी सँगै अन्य कस्ता कामहरू भइरहेका छन् अहिले?
3: अब विशेष गरेर त अब वडामा हुने भनेको सानोतिनो काम नै होइन, तर मेरो वडामा अहिले वडा नम्बर 8 मैले भन्नुपर्दाखेरि हाम्रो चाहिँ भरले भन्ने ठाउँ भनौँ वडा नम्बर 8 भरले भन्ने ठाउँमा चाहिँ हाम्रो नगरकै यो रामेछाप बजारको 4 महिना व्यवस्थापन गर्ने डम्पिङ साइट त्यहाँ निर्माण भएको ठाउँमा चाहिँ अब हामीले विगतदेखि नै त्यहाँ चाहिँ एउटा राम्रो चाहिँ भनौँ न डम्पिङ एरिया बनाउनु पर्छ र त्यहाँसम्म जाने बाटो कम्तीमा कालोपत्री हुनुपर्छ भन्ने चाहिँ मेरो माग थियो र त्यो माग चाहिँ गएको आर्थिक वर्षमा चाहिँ सम्बोधन भएर अहिले टेन्डर लागेको छ होइन। 2.8 करोड बजेट परेको छ, त्यसले केही नभए 2.5 किलोमिटर कालोपत्री हुने सम्भावना देखेको छ होइन। त्यस कारणले गर्दाखेरि अब त्यहाँ निर्माण कम्पनी बाट काम भइरहेको छ, काम चाहिँ यसो क्या सबैभन्दा दुःख लाग्दो कुरा कि हामी दुःख गरी रुई कराई झगडा गरी कहाँ पर्ने होइन त्यहाँ भनेर बजेट ल्याउँछौँ, निर्माण कम्पनीले चाहिँ ठिक्का हाल्छ र काममा चाहिँ चासो नल्याउने एकदम ढिलासुस्ती गर्छ, त्यो चाहिँ एकदमै दुःख लाग्दो कुरा छ क्या। अनि त्यो हुँदा चाहिँ अनि अब हामीले कति घटघचा छौँ, मैले दुई दिन अगाडि मात्रै हाम्रो चाहिँ यहाँको प्रमुख प्रशासकीय अनि निर्माण कम्पनीको चाहिँ अब चाहिँ भनौँ ठेकदार साहेब इन्जिनियर हामी स्थलगत अनुभव पनि गऱ्यौँ अस्तिको दिन मात्रै होइन त्यहाँसम्म गयौँ. अब कामको प्रगति एकदमै सुस्त छ होइन, असारमा सकाइसक्नुपर्ने काम छ. त्यस कारणले गर्दाखेरि अब त्यसरी हामी बजेट ल्याउँछौँ, निर्माण कम्पनीको काममा ढिलाइ सुति त्यतिकै हुन्छ अनि स्थानीयको फेरि एकदमै समस्या स्थानीयबाट अवरुद्ध एकदमै धेरै आउने क्या. अब आफ्नो घर अगाडि कालो पत्री हुँदैछ, एक बित्ता ए बाबा एक बित्ता एक हात अथवा एक मिटर चाहिँ यहाँनिर चाहिँ स्ट्रक्चरको लागि यहाँ चाहिँ यति काटिनु परे काट्न दिनु भन्यो भने त्यो पनि दिँदैन. अनि त्यहाँ गएर लाउन यसो गर्नु त मिलेन नि त भनेपछि अनि अब वडासीसँग बाध्नै पर्ने हुन्छ कि. अब लाउन अब रिक्वेस्ट गर्दा पनि मान्दैन, सम्झाउँदा पनि मान्दैन. अनि त्यसपछि ढल कता हाल्ने, अब ढल त हाल्नलाई त एउटा त अलिक ओह्रालो भेगमै त हाल्यो नि ढल होइन. यसो यहाँनिर चाहिँ यहाँबाट सम्भाव्य त ढल चाहिँ यहाँबाट छ है, प्राविधिक चिजमा एउटा प्राविधिक जोडले चाहिँ यसरी यहाँ हाल्दा हुन्छ भनेर चाहिँ यहाँ देखाएको छ, यहाँ दिन्न भने पनि अह हुँदैन. यो बारी जिम्मा लिदिने हो, यो सबै कुरा जिम्मा लिँदैन. यो नाला त्यसो भए यहाँ खनियो भए चाहिँ लगेर यहाँ तल 2 किलोमिटर तल कहाँ खोल्सी छ त्यहाँसम्म पुर्याइदिनुपर्छ भन्ने किसिमको चाहिँ जनगुनासो चाहिँ आउँछ क्या, गर्छन् क्या. अनि त्यो हुँदा चाहिँ के हुन्छ भने अब बजेट ल्याउने एउटा दायित्व जिम्मेवारी त्यतिकै हुन्छ होइन. अब अनि यता निर्माण व्यवसायले काम त्यस्तै ढिलासुस्ती गर्छ, त्यही माथि स्थानीयले पनि काममा विभिन्न ठाउँमा नि अवरोध गरिदिने क्या, यहाँ हुँदैन यो हुँदैन यस्तो हुँदैन भनिदिने क्या. त्यो हुँदै गरेपछि के हुन्छ भने अनि काम गर्नलाई अलिकति जोस जागर नआउने. त्यस कारणले गर्दा अब मेरो अब अहिले भन्नै पर्दाखेरि चाहिँ यो वर्ष मेरो वडामा राम्रै बजेट परेको छ होइन. प्रदेशको चाहिँ मैले भनिहालेँ, माने डाँडा भरि सडक 2 करोड 80 लाख छ भने यतापट्टि माने डाँडाबाट नै यता कोटल हुँदै जाने सडकलाई पनि 25 लाख चाहिँ सङ्घीय सरकारबाट आएको छ होइन. अब लगभग मलाई लाग्छ नगरमा नै सङ्घीय सरकारको बजेट नभएको हुँदा पनि एउटा चाहिँ 8 नम्बरमा चाहिँ हामीले चाहिँ शहरी विकास मन्त्रालयबाट 25 लाख त्यहाँ ल्याउन सक्यौँ. त्यसै गरी यहाँको गुम्बालाई 15 लाख रुपियाँ थियो, अब कटौती भएर अहिले 12 लाख चाहिँ गुम्बाको लागि छ होइन. यता अब ढलानको काम हुँदैछ, त्यसै गरेर अब हामीले नगरले नै धारा पनि सल्ले जाने जुन एउटा चाहिँ सडक छ त्यसमा हामीले नगरले नै चाहिँ नगर स्तरीय सडक चाहिँ बजेट राखेर 20 लाखको चाहिँ हामीले चाहिँ ढलान काम पनि सम्पन्न गऱ्यौँ भने खेल मैदान निर्माण अब चाहिँ को लागि चाहिँ झगडेच्वरमा हामीले हो प्रदेश सरकारबाट 10 लाख चाहिँ विनियोजित भएको थियो भने पालिकाले पनि एउटा चाहिँ सुन्दर चाहिँ पार्क निर्माण गर्ने भनेर झगडेच्वरलाई चाहिँ बजेट राखेर त्यहाँ पार्कको पनि त्यहाँ काम भइरहेको छ. त्यसै गरी यता अब हाम्रो प्रदेशबाट आएको चाहिँ जुन शारदा सरस्वती मावि खेल मैदान निर्माण 10 लाख भनेको छ होइन, त्यसको नै काम भइरहेको छ है. त्यसै गरी शिव पाञ्चन मन्दिरमा नै 10 लाख भनेको अब घटेको हुनाले 9 लाख छ त्यहाँ. त्यसै गरी बिटार पार्क निर्माण होइन लगायत वडाबाट नै हामीले चाहिँ छोक्रामी सिमन्ती सडक निर्माण गर्ने भनेर वडाले नै 5 लाख रुपियाँ बजेट राखिएको थियो. त्यो बजेटको पनि सडक निर्माण कामहरू हुँदैछ भने चाहिँ वडाभित्र जस्तो वडाको बजेट भलम एकदम थोरै छ होइन, हामीले गर्नुपर्ने काम धेरै छ होइन. त्यस कारणले गर्दाखेरि हामीसँग भएको स्रोत साधन जति छ त्यो चाहिँ हामीले परिचालन गरेर वडाको विकास निर्माणको लागि चाहिँ वडाबाट भेलाबाट आएको योजनाहरू सबै सम्बोधन गर्न चाहिँ क्रमागत रूपमा आवश्यकता पहिचान गरेर वडाभित्र हामीले गर्नुपर्ने कामहरू गरिरहेका छौँ र भइ नै रहेको छ. र अर्को कुरा के छ भने जस्तो अस्ति पुरातत्व विभाग को चाहिँ हाम्रो योजना प्रमुख आउनुभएको थियो, यो चाहिँ अब हाम्रो अहिले केवलेश्वर मन्दिरमा चाहिँ हामीले लगभग 2 वर्ष क्रमागत बजेट पर्यो र मन्दिर सम्पन्न भइसकेपछि त्यहाँ नजिकै भएको पुरानो सतल त्यो सतलको लागि पनि यसपालि 20 लाख बजेट छ होइन. त्यसको ठेक्का टेन्डर प्रक्रिया भएर अब केही दिनमा काम सुरु हुँदैछ. त्यसै गरेर अब सम्भाव्यता के छ त अध्यक्षज्यू भनेर मलाई चाहिँ हाइसबले भन्नुभएको थियो. अनि मैले चाहिँ एउटा हाम्रो अहिले वडा नम्बर 8 को मुर्केश्वरी महादेव भन्ने एउटा अजीबको छ क्या राजन भाइलाई पनि म फोटो पठाइदिउँला होइन, सायद भाइलाई पनि थाहा होला. एउटा चाहिँ कस्तो छ भने त्यो ढुङ्गाको आकृतिबाट लिङ्ग निक्लेको छ क्या, त्यो अजीबको छ. अनि मैले उहाँलाई 2-3 वर्षदेखि निकै रिक्वेस्ट गरेका थिएँ, ल्याउनु सर एकचोटि हजुरले बजेट राखिदिनु परेन, मेरो मनको शान्ति एकचोटि हजुरले हेरिदिनु मात्र पर्यो, त्यो चिज खास के हो त होइन. एउटा शक्तिको पीठ छ त्यहाँ चाहिँ, विशेष गरेर फेरि त्यो चाहिँ सिन्धुली जिल्लाको चाहिँ गोलटार देउराली टार उतापट्टिको चाहिँ भूभागहरू विशेष गरेर त्यहाँ चाहिँ आएर पूजाआजा गर्ने होइन त्यो मूर्खेश्वरी महादेवको मन्दिरमा. त्यस कारणले गर्दाखेरि एकचोटि हेरिदिनु पर्यो भने चाहिँ मैले उहाँलाई रिक्वेस्ट गरेको थिएँ, उहाँलाई मैले अस्ति लगेर देखाएँ. सन्तोषजी एकदम यो चाहिँ अजीबकै रहेछ, सम्भवतः अब बजेटको सिलिङ घटेर आएको छ, मैले सक्नेसम्म सहयोग गरौँ भनेर उहाँले चाहिँ वचन दिएर जानुभएको छ. अनि मैले सँगसँगै उहाँलाई चाहिँ अब जुन पुरातत्व विभाग अन्तर्गतै पर्छ हाम्रो ऐतिहासिक स्थलहरू होइन जस्तो त्रिस्थानगढीमा 5 लाख रुपियाँ पैसा मात्रै थियो यो हिसाब यो 5 लाखले चाहिँ केही पनि हुँदैन यसलाई अलिकति तपाईँले बजेटको बलमा आगामी बजेटमा बढाइदिएर एउटा यो ऐतिहासिक स्थललाई चाहिँ संरचना गरिदिनुपर्छ संरक्षण गरिदिनुपर्छ भनेको छु उहाँले हुन्छ भन्नुभएको छ हेरौँ अब कस्तो हुन्छ होइन त्यस कारणले गर्दा अब हामीले हाम्रो तर्फबाट ओडाबाट गर्नुपर्ने काम हामीले गरि नै रहेका छौँ अब बजेट अब नयाँ सरकार बन्दैछ होइन बजेटको बलम कसरी आउँछ त्यो हेरौँ र समग्र अब ओडामा अब भनौँ अब सबै अब जनताहरूले मागेको चाहेको जस्तो त हुन सक्दैन होइन अब तैपनि ओडामा आएको बजेटको आधारमा चाहिँ हामीले लगभग भनौँ न स्थानीयहरूलाई खुसी पारेकै छौँ खुसी राख्न कोसिस गरेकै छौँ अब सम्भव के कस्तो छ अब त्यो पछिको कुरा भयो हजुर
0: आदरणीय श्रोता तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला तपाईँको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप फोन नम्बर 048-40-0026 इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ
1: नमस्कार
4: हजुरको रेडियो 102.1 मेगा
1: रामेछाप वासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
1: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
0: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
1: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 9863-1925-35 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
8: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
0: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848-087-828 9827-8282 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: Esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: ¿En Cali? Bueno, hola,
3: ¿te estás? ¿Soy ta? तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
3: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हजुरको रेडियो 102.1 MHz।
7: सामना गर्नुपर्छ, अलिकति तपाईँको अनुभव भनिदिनुहोस् न।
8: छुटकरीमा भन्दाखेरिमा हजुरको वास्तवमा हरेक व्यक्तिले भित्रैदेखि त्यो बुझेर निस्वार्थ तलब त लिइन्छ, तर अरू स्वार्थहरूबारे केही पनि नसोचेर व्यायाम नगर्ने भनौँ न अर्को अर्थमा, र हार्डवर्क गर्ने। तपाईँ त्यहाँ त्यो देशमा पर्टिकुलर देशहरूमा किन जानुभएको छ भन्दा त्यो पर्टिकुलर देशका मान्छेहरूको लागि सहयोग गर्न जानुभएको छ। तपाईँलाई त तलब त आइहाल्छ, त्योभन्दा बढी किन खोज्नु? अनि तपाईँको जान परिवार हुँदैन, धेरै जस्तो देशमा एक्लै थिएँ त्यति बेला। अब मेरो काम भनेर त्यो हाम्रा जुन टार्गेट ग्रुप समुदायहरू छ उहाँहरूलाई सकेसम्म धेरै फाइदा कसरी गर्न सकिन्छ भन्ने चाहिँ नै सोचाइ आउनुपर्छ। अनि त्यो कुनै पनि लोभ लालच त्यहाँ देखाउनु मिल्दैन, हुँदैन, गर्नु हुँदैन, भित्रै मनदेखि नै तपाईँले त्यो स्वच्छ हृदयमा म चाहिँ यहाँ सेवा गर्न आएको, सेवै गर्छु, मैले सकेको सेवा गर्छु भनेर बिहान बेलुका दिउँसो सधैँ दुःख गर्नुपर्छ। मेरै केसमा चाहिँ म हरेक बेलुका आज मैले के चाहिँ गर्न सकेँ पनि अलिकति राम्रो कुरो, नयाँ कुरो, धेरै मान्छेहरूसँग पुग्ने कुरो, धेरै समुदायमा केटाकेटीहरूसँग महिलाहरूको कामसँग जुन रिलेटेड कुराहरू छ त्यो सबैलाई केही गर्न सकियो त्यो दिन भने निन्द्र लाग्थ्यो राम्रोसँग। अनि म मलाई यो लाग्छ अहिले पनि एकदमै धेरै दुःख गर्छु म रिटायर भएको धेरै भयो।
7: अलिकति तपाईँको यो अहिलेको भन्दा पहिलेको कुरा गर्दाखेरि चाहिँ तपाईँ पहिला नेपालमा केमा काम गरिरहनुहुन्थ्यो र कसरी चाहिँ यो अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनु?
8: यो के भयो थियो भनेदेखि म चाहिँ मास्टर जी
7: चन्द्रावती
8: हाई स्कुल
7: तनहुँमा
8: घर थियो, त्यहाँ पढाउँथे। त्यो पढाउँदाखेरि म के भयो भने त्यो मास्टरहरू चाहिँ त्यति बेला राजनीति गर्थे, म पनि त्यसमध्ये एउटा भागीदारी थिएँ।
7: झन्डै कति वर्ष अगाडि कुरो यो?
8: यो चाहिँ 76 देखि 79 सम्म काम गरेँ।
7: हजुर, झन्डै 40-45 वर्ष अगाडि कुरो यो?
8: हजुर, अझै बढी होला, लगभग 50 वर्षै भयो।
7: हजुर हजुर।
8: अनि त्यति बेला म काम गर्थेँ अनि त्यही बेलामा पञ्चायत सिस्टम थियो, म मल्टिपार्टी सिस्टमको लागि खुबै दोगो थिएँ। त्यति बेला चाहिँ मलाई सर्व गरियो, अब घरबाट गएको स्कुलमा पढाउने मान्छे अब कहाँ जाने अन्त भनेर मैले चाहिँ त्यो सर्वको चिठी पनि लिइनँ अनि म गएँ, के अरे गइनँ। अनि त्यसपछि मैले चाहिँ राजीनामा पनि दिइनँ, स्कुल छोडेर हिँडेँ। म थाई टिचर थिएँ, यो प्री भोकेसनल भन्ने हुन्थ्यो, पढाउँथेँ, थाई टिचर थिएँ म। त्यो जागिर छोडेर काठमाडौँ आएर बिएड पढ्न थालेँ, आयुर्वेद सुरु गरेँ जागिर चाहिँ।
7: हजुर,
8: बिएड पढ्दा पनि मैले पहिले पनि स्कलरसिप पाएको जहिले पनि, अनि बिएड पढ्दा पनि स्कलरसिप पाएँ युनिभर्सिटीको। अनि त्यसपछि मैले चाहिँ नि के अरे मैले युएमएनमा स्कलरसिपको लागि दरखास्त दिएँ, 1 वर्ष युनिभर्सिटीको स्कलरसिप के अरे गइनँ। अनि त्यसपछि मैले चाहिँ राजीनामा पनि दिइनँ, स्कुल छोडेर हिँडेँ। म थाई टिचर थिएँ, यो प्री भोकेसनल भन्ने हुन्थ्यो, पढाउँथेँ, थाई टिचर थिएँ म। त्यो जागिर छोडेर काठमाडौँ

0: उनीहरूले स्कलर दिने रहेछ, मैले एप्लाई गरेँ, मैले पाएँ। अनि संजोग बस कस्तो हुँदो रहेछ भने मेरो एउटा मात्रै राम्रो सर्ट थियो, त्यही सर्ट लगाएर मात्रै जाने रहेछ क्या त्यो स्कलरसिप दिनलाई। अनि तिनीहरूले नोटिस गरेछन् त्यो लाउँथे, अनि एकदमै धेरै नोटिस गरेछन्, यो मान्छेलाई जागिर चाहिन्छ होला नि, उहाँ नोटिस गरेछन्। मलाई सोधे यताउलाई जागिर चाहिन्छ, पढेकै नै जागिर खान हो, पायो भने किन चाहिनु भने। अनि मेरो चाहिँ कोर्स दिनुभन्दा पहिल्यै इन्टरभ्यूहरू सबै भइसक्यो, जागिर पाएँ मैले। त्यो क्रिस्चियन संस्था हो, अनि त्यसमा नियम कानुन रहेछन्, तपाईँ चाहिँ सर्टेन लेभलमा पुगेपछि त्यो स्टप हुन्छ तपाईँ। त्यो त्यो लेभल पुगेको थिएँ म, पछि गएर त्यहाँ चाहिँ जागिर खान थालेँ मैले। त्यहाँबाट मैले जम्मै सिकेको त्यहीँबाट वास्तवमा काम गर्नलाई, त्यो कम्युनिटीको दुःखको देखेँ मैले। साउथ लजमा तपाईँलाई कतिको थाहा थाहा छैन, यो आश्रङ, गिम्दी, प्युटार भन्ने ठाउँहरूतिर होइन, यो ललितपुरको
1: हजुर हजुर हजुर,
0: पाँचवटा पञ्चायत कभर गर्थेँ मैले, नन फर्मल एजुकेसन कोअर्डिनेटरको रूपमा,
1: शिक्षाकै क्षेत्रमा त्यो काम गर्नुभयो।
0: हजुर हजुर हजुर,
1: भने त्यसलाई अझै तपाईँलाई अलिक रोचक कुरा चाहिँ, तपाईँ छात्रवृत्तिको लागि युएन अफिसमा गइरहँदाखेरि उनीहरूले तपाईँले एउटै सर्ट लगाएको देखेर
0: यो
1: मान्छेलाई जागिर चाहिन्छ,
0: गरिबै रहेछ यसलाई जागिर चाहिन्छ होला, दिनु पर्यो क्यारे भने।
1: त्यसपछि तपाईँलाई त जागिर चाहिएकै थियो,
0: त्यसपछि
1: तपाईँ प्रवेश त्यसरी गर्न,
0: त्यसरी प्रयोग गरे। अनि त्यहाँबाट त्यो एउटा लेभलमा पुगेँ जहाँ त्यहाँ माथिमा जानु मिल्दैन थियो। मेरो साथीलाई उनीहरूले डाइरेक्टर दिनुपर्ने त्यो प्रोजेक्टको, ऊ क्रिस्चियन थियो, अनि म उसलाई दियो भने मलाई मलाई चाहिँ ऊभन्दा यो सक्षम मान्छे छ, कसरी उसलाई दिने? त्यो कारणले यो मान्छे कि छोड्नुपर्छ कि हामी बाहिरबाट ल्याउनुपर्छ मान्छे डाइरेक्टर भनेथ्यौँ। त्यो निर्णय सुनेपछि मलाई खुबै दिल दुख्यो, किनभने मैले नपाउने भए दिल दुख्या होइन, किनभने पहिल्यै थाहा थियो मलाई त्यो। अनि मेरो साथीले किन नदिने? म पो क्रिस्चियन हो, त ऊ त क्रिस्चियन हो नि, बाहिरबाट ल्याउनु भनेको त्यो कम्युनिटीको लागि बेफाइदा हो। उसले दुई वर्ष लाग्छ उसलाई बुझ्नलाई मात्रै, अनि काम गरेर क्रिएटिभ गर्न सक्दैन भन्ने चाहिँ मेरो आफ्नो धारणा थियो। अनि मैले विरोध गरेँ, गरेपछि मलाई हेड क्वार्टर पठाइयो। हेड क्वार्टरमा चाहिँ सोधेँ मलाई के किन त
1: हेड क्वार्टर भन्दा अमेरिका नै
0: होइन, यहाँकै काठमाडौँको हेड क्वार्टर थियो, म त प्रोजेक्टमा थिएँ नि त। हेड क्वार्टरमा चाहिँ बोलाएर लो भन् तैँले यसको विरोध गरिसके, के खोजेको तैँले भने, म मेरो साथी हो, उसलाई दिनुपर्छ, ऊ क्वालिफाइड मान्छे हो, म भएको नाताले उहाँलाई नदिनु भनेको तिमीले गल्ती गर्नु हो, किनभने समुदायको लागि पनि घाटा हुन्छ, हामी त समुदायको लागि काम गर्ने मान्छे हो, अनि उनीहरूलाई घाटा हुने काम गर्नु त हुँदैन। उसलाई दिनु, म चाहिँ मलाई समस्या होइन, म मद्दत गर्छु, सके म अन्त जागिर खोजौँला भने त्यति बेला त्यति बेला उनीहरूले मन्जुर गरे, मेरो साथीले डाइरेक्टर दिए, दिने भए। अनि उहाँ डाइरेक्टर नहुँदै मैले चाहिँ छोड्नु पाएँ, सेभ द चिल्ड्रेन नर्वेको चिफ अफ ट्रेनिङको रूपमा मलाई हायर गरेर जिम्बाब्वे पठायो। अनि त्यति बेला अब त्यसपछि म त्यहीँ त्यसपछि नर्वेमै काम्बानीमा फर्केर आएर जिम्बाब्वेबाट तिन महिना पहिलेदेखि नै मलाई ल त फर्की तिन महिना काम गर, त्यसपछि हामी त्यहाँ आएर जम्मै स्यालेरी हामीले त्यसौँ भनेर मैले चाहिँ उताको स्यालेरी खाइनँ, यताको सेभ द चिल्ड्रेन नर्वेको स्यालेरी खाएर युएमएनमा तिन महिना काम गरेँ। त्यो एउटा ट्रेनिङमा पठाउनुको लागि मलाई त्यो दुःख गरेको थियो, मैले तिन हप्ताको लागि जिम्बाब्वे
1: जाओस्। त्यसरी तपाईँले अब अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनुभयो, धेरै संघ संस्थामा त्यसरी काम गर्नुभयो, र अहिले तपाईँ काठमाडौँ विश्वविद्यालयमा युवा विद्यार्थीहरूलाई पढाइरहनु भएको छ।
0: अलिकति फरक पर्छ हजुर, पढाउनु त पढाउँछु, मैले चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्छु। त्यो सोसियोलोजी रिलेटेड सब्जेक्टहरू छ मेरो चाहिँ, ह्युमेनिटेरियन एन्ड डेभलपमेन्टको बारेमा एक्सपिरियन्स सेयर गर्छु। उहाँ विद्यार्थीहरू असाध्यै सिक्छन्, हिजो बेलुका पनि म टियुमा थिएँ, यो इन्जिनियरिङ क्याम्पसको मास्टर्स कोर्सको विद्यार्थीहरू असाध्यै राम्रो, हामीले त पुगेन भनेर भन्नु।
1: अब जो तपाईँको अनुभव, तपाईँको ज्ञानले चाहिँ अब नेपाली युवाको शिक्षा लगानी सिपलाई रोजगारीमा कसरी काम गर्न सक्छ नेपाली युवाहरूले, र सम्बन्धित संघ संस्था सरकारले कसरी चाहिँ त्यसमा ध्यान दिनुपर्छ भनेर आज अलिक बढी कुरा आज हामी गर्छौँ। तपाईँ कृष्ण केसी हुनुहुन्छ, तपाईँको घर तनहुँ, तपाईँले विभिन्न संघ संस्थामा, अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गर्नु भएको छ, र अहिले पढाउने काम पनि गर्नुहुन्छ, तपाईँको अनुभवहरू साटासाट गर्नुहुन्छ होइन कृष्ण केसी थियो। अब अलिकति तपाईँलाई सोध्न लागेको चाहिँ नेपाली युवाहरू पहिले होइन तपाईँको पालामा भनौँ, तपाईँहरूले चाहिँ पढ्दाखेरि पढ्ने उमेरमा काम गर्ने चाहिँ त्यो सङ्घर्ष गर्दाको बेला र अहिलेको पालाका युवाहरूमा कस्तो भिन्नता वा ऊर्जा देख्नुहुन्छ तपाईँ?
0: अहिलेको चाहिँ

0: अलिकति सुविधाहरू बढी छ, कम्पिटेन्ट छन्, हामी जस्तो हामी हाम्रो लागि त उनीहरू धेरै धेरै धेरै अगाडि छन्, तर तर कम्पिटिसन पनि बजार यो मार्केट जब मार्केट पनि हाइली कम्पिटेटिभ छ, त्यसले गर्दाखेरिमा उहाँहरूलाई अहिले अलिक गाह्रो हुन्छ हामीलाई भन्दा जस्तो पनि लाग्छ। हुन त हाम्रो लागि त्यति बेला त्यति नै गाह्रो थियो, जुन बेलामा हामी राम्रोसँग शिक्षा पनि पाउँदैनथ्यौँ, गाउँको स्कुलमा पढेको, यहाँ अब अहिले त तपाईँको प्राइभेट स्कुलहरू पनि प्रशस्त छन्, बोर्डिङ स्कुल पनि छन्, एकदमै राम्रो छ पढाइ, धेरै पढाइ चाहिँ राम्रो छ अहिलेको विद्यार्थीहरूको। तर जब मार्केट यति यति कम्पिटेटिभ भयो उनीहरूलाई पाउन मुस्किल छ, त्यो त्यो एउटा एउटा कुरो छ। अर्को कुरो चाहिँ हाम्रो नेपालको एजुकेसन चाहिँ असाध्यै धेरै सिपमूलक छ, होइन
1: छैन।
0: अनि तपाईँले मास्टर डिग्री गर्नुभएको छ, अनि के जान्नुभएको छ त नि काम गर्नलाई भनेर सोध्यो भनेदेखि त्यो अफिसहरूमा काम गर्ने, ठुलो ठुलो काम गर्ने टेक्निकल विषय बाहेक अरूमा चाहिँ जाहिर खाना गाह्रो छ। त्यो कारणले अहिले कम्पेयर गर्न चाहिँ टाइम असाध्यै डिफ्रेन्स भयो, उनीहरूले ठ्याक्कै कम्पेयर गर्न चाहिँ गाह्रो हुन्छ, किनभने त्यो टाइममा मान्छेहरू पनि थोरै थिए, अफिसहरू पनि थोरै थिए, अहिले अफिसहरू धेरै छन्, मान्छेहरू पनि धेरै छन्, अनि कम्पिटिसन असाध्यै छ। अनि एआईले गर्दाखेरि अर्को प्रब्लम पारिरहेको छ मान्छेले जाहिर खानलाई, एआईले धेरै काम गरिदिन्छ सिटीमै अथवा चुनौती पनि हो अवसर पनि हो। तर भयो के भन्दाखेरि जुन मान्छे जति चाहिन्थ्यो नि विभिन्न अफिसलाई, त्यो बेलामा धेरै मान्छेले जाहिर पाउँथे, एआईले गर्दा थोरै मान्छे जाहिर पाउँछन्, यस्तो छ अहिले समस्या चाहिँ त्यहाँनिर छ। त्यो नम्बर अफ स्टुडेन्ट के अरे नम्बर अफ जब होल्डर चाहिँ कम हुने भयो।
1: हजुर हजुर। अब यो शिक्षाकै कुरा गर्दा तपाईँले आफ्नो आमा बाबुको नाममा काठमाडौँ विश्वविद्यालयमा छात्रवृत्ति पनि स्थापना गर्नुभयो।
0: मेरो बुवा र बा के अरे आमा र हजुरआमाको नाममा
1: हजुरआमा र आमाको नाममा गर्नुभएको छ। शिक्षामा यसरी व्यक्तिगत वा संस्थागत लगाउन लगानी चाहिँ बढाउन किन आवश्यक छ जस्तो लाग्छ तपाईँ, किनकि अलिक बढी अनुभव छ तपाईँसँग?
0: मलाई लाग्ने चाहिँ के हो भने मैले जीवनभरि छात्रवृत्तिमा पढेँ, मैले त तिरेको हो, मैले जति पाएको थिएँ त्यसलाई सम र ब्याज गरेर तिरेको हुँ। र मेरो मनमा चाहिँ के आएको थियो भने हजुरको मैले अरूले मलाई नपढाइ पढ्न सहयोग नगरिदिएको भए म जे भएको छु अहिले त्यो अवस्था मेरो हुँदैन थियो, म तनहको कुनामा चाहिँ नि बाख्रा हेरेर हिँड्नु पर्थ्यो होला सायद। मेरो बच्चाहरू अहिले डक्टर भएको छन् पुरा, मेरो छोरी त अहिले गाविमा काम गर्छ, गावी भनेको एकदमै ठुलो संस्था, उसले युएनमा फन्डिङ गर्छ, उनीहरूले त्यो संस्थाले युएनमा फन्डिङ गर्छ, युनिसेफ र डब्लुएचओमा उसले 20 मिलियन 10 मिलियन 30 मिलियन यसरी दिइरहेको हुन्छन्। ग्लोबल एसोसिएसन फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन त्यसमा काम गर्छ, मेरो छोरो पनि डक्टर, मेरो बुहारी पनि डक्टर, यी सबै हुन सकेको चाहिँ सायद त्यही यही कारणले हो मैले जति गर्न सकेँ उनीहरूलाई, उनीहरू पनि राम्रो काम पढे र राम्रो गरिरहेको छन्।
1: भनेपछि सरकारको लगानीले मात्रै पुग्दैन शिक्षामा?
0: पुग्दैन पुग्दैन, त्यो टिचरहरूको पनि लगानी हुनुपर्छ प्रशस्त, त्यो भित्रैदेखि यिनीहरूले सिकुन् भन्ने नै हुनुपर्छ, जाहिर खाने भन्ने हिसाबमा हुँदैन, प्रोफेसर भयो टिचर भयो, भित्रैदेखि सोच्नुपर्छ, त्यो डिटेल सोच्न सक्नुपर्छ। यो शिक्षामा त्यो प्लानरहरूले समेत हाम्रोमा चाहिँ अहिलेसम्म पनि चाइल्ड फ्रेन्डली स्कुल्सहरूको कमी छ, हुन त यो यो सिउनहरूले जुन चिल्ड्रेनको लागि काम गरेका छन् उहाँहरूले असाध्यै धेरै काम गर्नुभएको छ, तर त्यो सेभ द चिल्ड्रेनको हिसाबमा काम गर्नुभएको छ, चिल्ड्रेनहरूले दुःख पाएकोलाई लगेर राखेर पढाउनु पनि हुन्छ उहाँहरू, धेरै काम गर्नुभएको छ। त्यस्ता संस्था धेरै छन्, मैले एउटा मात्रै नाम लिएँ, सबैको नाम त होइन आउँदैन पनि, ती संस्थाहरूले चाइल्ड राइट सम्बन्धी असाध्यै राम्रो गर्नुभयो, त्यसले गर्दा हामी माथि छौँ चाइल्ड राइट्समा चाहिँ, धेरै माथि छौँ धेरै देशभन्दा, तर हाम्रो क्वालिटी अफ एजुकेसन चाहिँ अझै
1: भनेको बाल अधिकारको क्षेत्रमा हामीले काम राम्रो गर्न सक्यौँ होइन त्यो चेतनाको हिसाबले होइन, तर जसरी त्यो लगानी पढाउनु पर्ने हो शिक्षामा
0: हजुर
1: त्यो चाहिँ अझै पुगे होइन,
0: लगानी पनि पुगेको छैन अनि क्वालिटी पनि इम्प्रुभ
1: गुणस्तर पनि छैन
0: छैन।
1: पछिल्लो चोटि चाहिँ केही चाहिँ अलिकति सुधार भएको हो, तपाईँले यसो हेर्दाखेरि विभिन्न क्याम्पसहरूमा पनि अहिले पढ्दै कमाउँदै खालका चाहिँ अलिक बढी सिपलाई केन्द्रित गरेर पढाएको देख्न पाइन्छ, पाठ्यक्रमहरू पनि त्यो अनुसार बनेका छन्, त्यो अलिअलि पहल चाहिँ थाहा भयो
0: हाम्रो हाम्रो पालामा भन्दा धेरै राम्रो छ अहिले चाहिँ, त्यो अर्थमा चाहिँ अलि सिपमूलक सिपमूलक भएन भने त धेरै वर्ष भयो हामी हामी कहाँ, अहिले चाहिँ सिपमूलक हुँदै हुँदै आएको छ, अनि अहिले चाहिँ एकदमै धेरै हजुरको चाहिँ नि अरू अरू देशबाट पनि सिके जस्तो लाग्छ मलाई थुप्रै, अझै अझै पुगेको छैन, जुन जुन लेभलमा हामीले गरेका छौँ नि त्यो लेभलमा अझै पुगेको छ, नेपालीहरू असाध्यै इन्टेलिजेन्ट छन् हजुर। त्यो जसले राम्रो गर्न सकेको छ उनीहरूको आफ्नै बलले पनि गरिरहेको छ कि सरकारले अथवा शैक्षिक संस्थाहरूले भन्दा पनि व्यक्तिले पनि खुब राम्रो कोसिस गरिरहेछ। अनि मलाई त के लाग्छ भने हरेक व्यक्तिले जसले सक्छ शिक्षा क्षेत्रमा पैसा राखिदिनु पर्छ, त्यही हो विकास हुने चाहिँ। देश विकास हुने भनेकै शिक्षालाई इम्प्रुभ, क्वालिटी इम्प्रुभ गर्यो अनि धेरै गाउँ गाउँबाट महिलाहरूले, यो काठमाडौँ युनिभर्सिटी भनेको नेपालको लागि हार्वर्ड हो, त्यो हार्वर्ड युनिभर्सिटी जस्तो भए हुनाले महिलाहरू बाहिरबाट लिएर आयो भनेदेखि त्यो अरू स्टुडेन्टलाई पनि फाइदा हुन्छ, सिक्छन्। हामी त सहरको विद्यार्थीहरू मात्रै त अहिले त्यही सहरकै विद्यार्थीले एजुकेसन लिन्छन्, तर मेरो भनाइ के हो भने बाहिरबाट नि ल्याउन महिलाहरू, म एउटा केटा मान्छेले त यतिको गरेँ भने महिलाहरू धेरै राम्रो गर्न सक्छन्, त्यो कारणले ल्याउनु पऱ्यो भने त्यो मैले चाहिँ पैसा अलिकति दिएँ, त्यो पैसा भने केही पनि होइन त्यो ठुलो युनिभर्सिटीहरूलाई, र पनि एकजना दुईजना भए पनि वर्षको राम्रोसँग पढ्न पाउँछन्, इन्टरेक्सन एकदमै हुन्छ गाउँको मान्छे र सहरको मान्छेमा, लर्निङ बोथ वे हुन्छ भन्ने मेरो आफ्नो विचार छ।
1: हो अब यो नेपालको अलिकति त तपाईँले भनिहाल्नुभयो, नेपालको वर्तमान शिक्षा प्रणाली चाहिँ अलिक बढी डिग्री केन्द्रित भयो, व्यावहारिक कम भयो भन्ने आरोप लाग्छ र तपाईँको भनाइअनुसार त्यो हो पनि, र युवाहरूलाई विकासमा जोड्न चाहिँ कस्तो खालको शिक्षा र कस्तो युवामा लगानी आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
0: अब एउटा कस्तो खालको
1: शिक्षा
0: हुनुपर्छ भन्ने क्रममा चाहिँ यो जबमुखी शिक्षा हुने चाहिँ धेरै बुझ्नुपर्छ, कसलाई के इन्ट्रेस्ट छ त्यो इन्ट्रेस्ट पनि बुझ्नुपर्छ, त्यो बच्चालाई पनि त्यो विद्यार्थीलाई पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो क्यापासिटी कहाँतिर कुनतिर ढल्किया छ भनेर उसलाई पनि सोच्नु बाध्य गराउनुपर्छ। हाम्रो के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ, त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो। अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुनसक्छ त एकचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन। शिक्षकहरूले चाहिँ म पढाउने हो यति एउटा पिरियड पढाउँछु सिधै, त्यो त्यसले पुग्दैन। विद्यार्थीहरू एक एकलाई हेर्नुपर्छ, याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर, उसलाई पनि मौका दिनुपर्छ कि तेरो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर, एक किसिमको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली, त्यो त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो अनि जाहिर पनि त्यस्तै भयो भने त्यो प्यासन हुन्छ, त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्छ आफै सिक्नुहुन्छ।
1: सबैभन्दा ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
0: जोड्नु पर्यो, एक्सपोजर नभए भने रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ, एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई, ए यस्तो पनि छ है, यस्तो पनि छ है, यस्तो पनि छ है, यस्तो पनि छ भनेर, कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
1: पहुँच चाहिँ पुर्याउनु पर्यो उसलाई, होइन त्यो ठाउँ देखाउनु पर्यो,
0: होइन
1: एक्सपोज भनेको तपाईँले भन्नु खोज्नु भएको उसलाई त्यहाँ यो छ यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
0: चाहियो,
1: अभिभावकले
0: अभिभावक र टिचरहरूले पनि गर्नु पर्यो। त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या, त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने, त्यो बच्चाको अनि अर्को बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ, इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ, त्यो त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन।
1: हजुर कृष्ण केसीज्यू, आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा सिपमा रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। तपाईँ लामो समयदेखि एउटा तनहुँमा जन्मेर एउटा साधारण शिक्षकबाट काम सुरु गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ, अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नुहुन्छ, नेपाल कहिले कहीँ आउनुहुन्छ, धेरै विदेश बस्नुहुन्छ,
0: होइन
1: त अहिले काठमाडौँ आएको बेला तपाईँलाई मौका बसेर हामीले तपाईँको अनुभव हुन्छ धेरैलाई काम लाग्छ भनेर आज कुरा गरिरहेका छौँ। तपाईँलाई अलिकति यो शिक्षा र सिप चाहिँ किन यो शिक्षा विद्यार्थी युवाहरूलाई आवश्यक छ भन्ने कुरा अलिकति गर्नुभयो। यो दुर्गम क्षेत्रका वा आर्थिक रूपमा कमजोर युवाहरू चाहिँ गुणस्तरीय शिक्षाबाट वञ्चित छन्, शिक्षामा समानता ल्याउन राज्य र प्राविधिक क्षेत्रले के गर्नु पर्थ्यो के गर्न सकेन?
0: अब जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो पढ्नेमा पनि, अब अहिले बोर्डिङ स्कुल छन् त्यहाँ धेरै पैसा तिर्नुपर्छ अनि त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भनेर बाबुआमाको विचार छ, एक हिसाबले त्यो चाहिँ हो तर अर्को हिसाबले चाहिँ होइन, किनभनेदेखि त्यहाँ त्यो पढ्ने मात्रै सिकाउँछ, फेरि त्यो लाइफ बाँच्ने त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलहरू प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो, त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी, तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा. आई होप आई एम रङ.
1: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ, तपाईँ अब विभिन्न संघ संस्था अन्तर्राष्ट्रिय क्षेत्र हेरिरहनु भएको हुनाले त्यहाँ पनि काम गर्नु भएको, के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ?
0: यो अब अहिले चाहिँ बालन सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ मलाई, जुन चाहिँ त्यो प्राइभेटतिर भन्दा गभर्मेन्टको गभर्मेन्टले पढाएको विद्यार्थीलाई प्रायोरिटी दिइरहेको छ. अहिले मैले त्यो के अरे बाह्र क्लासमा भर्नु हुनलाई के अरे एघार क्लासमा भर्नु हुनलाई मैले त्यो देखिरहेँ. मलाई असाध्यै खुसी लाग्यो. गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन्, त्यहाँ टिचर पनि पाइँदैनन्, उहाँ अनि पाएको टिचरहरू पनि धेरै समय बस्दिनन्. मेरै पालामा त बिजोकै थियो, एउटा एउटा सब्जेक्टमा त त्यो कहिले पनि टिचर पाइँदैन थियो. अनि बाबाआमाले खोजेर लिएर आएर, के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो, दुई तिन महिना लाग्थ्यो मास्टरले खोजेर लिएर राख्न आदि त्यहाँ थियो. अहिले पनि दुर्गम दुर्गममा त जाँदैनन् दुर्गम, अनि त्यसले गर्दाखेरि म एजुकेसन पहिला मा टिचरै पाउन सकिन्न. एजुकेसन क्वालिटी छैन, जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि, पैसाले त पुग्दैन, त्यो जे पनि भन्न सजिलो हुन्छ पैसाले पुर्याउन त गाह्रो हुन्छ नि त सरकारलाई. त त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो यहाँ अलिअलि के छ थाहा छैन मलाई, त्यो क्लस्टर सिस्टम भन्ने छ. त्यो क्लस्टर सिस्टममा चाहिँ पाँच सातवटा आठवटा स्कुलहरूलाई क्लस्टर बनायो. त्यो त्यसमा चाहिँ एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो, त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टरको स्कुलले बाँध्नुपर्ने, छलफल गरेर प्लान गर्नुपर्ने, अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा. मतलब म टिचर हुँदाखेरि म पछि गएर
1: हजुर
0: त्यो देखाएको थिएँ. त्यो त्यस्तो राम्रो थियो. अब त्यो चाहिँ सिस्टम मैले गएँ जस्तो छ. अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री भट्टराई
1: बाबुराम भट्टराई
0: उसले चाहिँ राम्रो पैसा राखेको थियो कि
1: पहिलाको बजेटमा.
0: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा. मलाई त लाग्छ 30% एराउन्ड के थियो कि एजुकेसनमा. त्यो ऊ कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले. त्यो के भयो प्र्याक्टिकल्ली चाहिँ इम्प्लिमेन्टेसन भयो भने थाहा भएन मलाई. त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ बढाउनु पर्छ, अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ. एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ. टिचरहरू पढाउने मात्रै होइन कि, त्यो बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो, बच्चाको भविष्यको कोरिदिने मान्छे हो. त्यो कोरिदिने मान्छे बाबुआमा त थाहा हुँदैन त्यो रहेछ. गाउँतिर त बाबुआ चाहिँ पढ पढ पढ भन्ने मात्रै हो. त्यहाँभन्दा बढी अब उनीहरू आफैले पढाइआउँदैन हुँदैन थियो. आजभोलि त अलिक
1: अहिले त पढाइ पनि धेरै छ, तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक, उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ, कसरी पढ्ने होइन, त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षकको. तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन, बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षकको.
0: हजुर, लङ टर्म सोच दिने र इन्करेज गर्नुपर्ने हुन सक्छ. त यसमा चाहिँ त असाध्यै राम्रो गरिरहेको छ कि यही बाटो लाग्ने हो भन्ने होइन, अनि त चाहिँ यो गरिस भने यो हुन सक्छ, यो गरिस भने यो हुन सक्छ भनेर त्यस्तै कुराहरू पनि पहिले भन्ने. जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि, यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छ, यो चाहिँ नि इकोनोमिक्स पढिस भने तैँले राम्रो गर्छस्, त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस्, भविष्य उज्यालो बनाउन सक्छस् भनेर भनेको थियो भन्ने सुन्थेँ कि. त्यस्तै त्यस्तै टिचर हुनुपर्छ कि, अरूको सल्लाह दिने, आइडियाहरू दिने, एक्सपोजर गर्ने. त्यो क्लासमा पढाउनु त सानो भाग हो कि एजुकेसनमा, अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने.
1: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो खालको क्षमता अभिवृद्धि गर्ने नै खाँचो पर्छ.
0: अब त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन, कसैले गर्नुपर्छ पनि.
1: अब तालिम त पढाइ नै, शिक्षा पढ्दाखेरि नै तालिम ल्या नै हुन्छ होइन. विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएरै आउनुहुन्छ. तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई चाहिँ बाटो देखाउने
0: हजुर
1: भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ.
0: अपूर्ण
1: त्योतर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ. कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं. अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन, नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में पनि चाहिन सक्छ। कण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: World's number one tire brand.
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकको रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौं। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा सिप रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामीले शिक्षाको कुरा अलिक अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो राज्यको व्यक्तिको संघ संस्थाको त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुको अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी यो सिप र रोजगारीलाई सँगै जोडौँ न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त सुरु गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन होइन। र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
3: त्यही हो हजुर, पहिले त यो एक हिसाबको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ। कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिर पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ हजुरको, त्यो सिपहरू कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरि म याद गरेका थिएँ, सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थियो कि, त्यो भने सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप शिक्षण पनि त्यही बेला पढ्दा पढ्दै त्यो खाले चाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ हजुरको सरकारले। अनि त्यो चाहिँ कमसे कम पाँचदेखि दस वर्षभित्र फेरि रिसर्च गरिरहनु पर्छ, किनभने आवश्यकताहरू चेन्ज हुन्छन्, सिपहरू निसिपका आवश्यकताहरू पनि चेन्ज हुन्छन्, अनि त्यसलाई ध्यान दिएर प्रड्युस गर्नुपर्छ विद्यार्थीहरू, त्यो त्यो त्यसरी लानुपर्ने हुन्छ। त्यो अलिकति प्लानिङ नै राम्रो गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला चाहिँ
2: हजुर। अब आज पनि दैनिक हजारौं युवाहरू चाहिँ रोजगारी र उच्च शिक्षाका लागि विदेशी नै डरको छ, यसलाई चाहिँ अब ब्रेन ड्रेन भनिन्छ होइन। अब यो ब्रेन ड्रेन रोक्न वा विदेशीका युवाको ज्ञानलाई नेपालमा ब्रेन ग्रेन होइन ब्रेन गेन त्यसलाई ल्याउने त्यो कसरी बदल्न सकिन्छ, तपाईँको सुझाव के छ यसमा चाहिँ?
3: हजुर, एजुकेसनको क्वालिटी र अलिकति मूल्यमा अलिकति सजिलो भयो विद्यार्थीहरूलाई भने अलिक कम गरिदिएको खण्डमा नेपाली विद्यार्थीहरू विदेश जाँदैन थिए। विदेश जानुको दुईटा तिनवटा अर्थ छ, पहिले त अब हाम्रो राजनीति पनि अलिकति बलियो
2: स्थिर हुन नसकेको, अझै पनि अनुहोल भएको,
3: अझै पनि अनुहोलको सिचुएसन छ, त्यसले गर्दाखेरिमा बाहिर जानु चाहिँ अनौठो लागेन मलाई। अनि मलाई त एउटा टाइममा यस्तो चिन्ता लागेको थियो, कतै कतै नेपालका कोही पनि नबस्ने कि विद्यार्थीहरू, सबै युनिभर्सिटी कलेजहरू बन्द हुन त हुँदैनन् भन्ने त्यो पनि मलाई फिल भएको थियो कि, हुन त उनीहरूले राम्रो पढ्न भनेर जान्छन्, उनीहरू चाहिँ पढेर फर्किदिए भनेदेखि त हुन्छ, तर वेस्टर्न कन्ट्रीमा पढ्न गइसकेको विद्यार्थीहरू त्यहाँको चाहिँ सुविधा भोगी भइसकेपछि मान्छेहरूलाई चाहिँ फर्कन गाह्रो हुन्छ इन जेनरल। सबै त होइन, अब धेरै त उतै बस्छन्, थोरै चाहिँ फर्कन्छन्। अहिलेसम्म मैले देखेको ट्रेन्ड चाहिँ त्यो छ पढ्न जानेहरूमा चाहिँ। अब सिप चाहिँ अब हाम्रोमा यो जस्तै हामी सिप चाहिने किसिमको इन्डस्ट्रीहरू त्यो धेरै खोल्न सकियो खण्डमा, इन्डस्ट्रियलाइज कन्ट्री हुन थाल्यो भने चाहिँ बल्ल मान्छेहरू बाहिर पनि जान्नन्, विदेशमा जाने खाना भन्ने पनि जाँदैन। कस्तो हुन्छ भने मलाई गजब लागेको एउटा उसमा इराकमा धेरै विद्यार्थीहरू के अरे मान्छे फेला परे, युएनमा मसँगै काम गर्थे युनिसेफमा, तिनीहरू त जागिर छोड्ने भने के हो किन छोड्ने भने हाम्रो देशमै पाउँछ यस्तो जागिर त, अब यो लेभलको पैसा त अनि परिवारसम्म बस्न पाइन्छ किन छोड्नु भनेर, यो किन नजाने गाउँ भनेर उनीहरू चाहिँ छोडेर आए। अनि म इराकमा काम गर्न पनि पुगेँ, फेरि मैले पुग्दाखेरि दुई चारजना साथीहरू भेटेँ, के गर्दैछ भने हामी त जाइ साइ छोडेर आयौँ नि युएनमा, ए यसमा गर्दैछौँ भनेर त्यो कम्पनीहरूलाई देखाउँछ, त्यो कम्पनी काम गर्छ भने उनीहरूको सिप अनुसार पनि त्यो मिल्छ, पैसा पनि त्यो युएनले दिएको भन्दा पनि बढी दिएर छ। इराकको कुरो यो त्यो त्यो त्यो त्यो लेभल गर्नुपर्ने हुन्छ फर्काउनको लागि चाहिँ क्वालिटी अफ एजुकेसन राम्रो गर्ने त्यो चाहिँ
2: अब तपाईँको अनुभवमा चाहिँ तपाईँ धेरै लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ होइन देश विदेशको अनुभव पनि तपाईँसँग छ नेपालले त्यो अवस्था ल्याउन चाहिँ कति वर्ष पर्खनु पर्ला अझ
3: यो राजनीतिक के भन्छ विलिङनेस बढी चाहिन्छ
2: अब अहिलेको अवस्था हेर्नुहोस् न आजसम्मको अवस्था हेर्दाखेरि तपाईँलाई त्यो राजनीतिक स्थिरता हुन्छ र हामीले भने जस्तो साँच्चै युवाहरू विदेश जाने लड्को पनि कम हुन्छ र विदेश गए पनि उताको ज्ञान सिप र अनुभवलाई यहाँ ल्याएर चाहिँ प्रयोग गर्छ भन्ने त्यो वातावरण चाहिँ तत्काल बन्न सक्ने अवस्था देख्नुहुन्छ
3: त्यो त लामो समय लाग्छ तत्काल त बन्दैन तर बन्छ बन्न चाहिँ नेपाल भने यस्तो देश हो जहाँ चाहिँ हावा पानी सबै सुविधाहरू असाध्यै राम्रो छ क्या त्यो अर्थमा अनि हामी नेपालीहरू लेबरिजम जुन देशमा गए पनि मैले थुप्रै नेपालीहरू दुःख गरेको माथि माथि पुगेको देख्छु म त एउटा सानो सानो जब खाने मान्छे हो ठुलो मान्छे होइन तर म भन्दा अग्रजहरू यति राम्रो तपाईँ कुल गौतमलाई हेर्नुहोस् न एउटा इक्जाम्पल हो कि हाम्रो चाहिँ अब हाम्रो अहिले मेम्बर पार्लियामेन्ट मेम्बर हुनुभएको छ नि डक्टर के अरे यो इन्डस्ट्री के किताब बेच्ने कि
2: महावीर
3: पिङ
2: हजुर
3: उहाँ छ नि मैले कुल गरेको थिएँ यस्तै यस्तै मान्छेहरू जस्तै आँखाको हुनुहुन्छ नि
2: सन्तुकृत हजुर
3: यस्तो यस्तो यस्तो राम्रो मान्छेहरू छन् उनीहरूले त देशको लागि केही गरौँ भन्छन् त्यस्तै मान्छे दुई चार सय भइदियो भनेदेखि नेपाल त बन्छ नि बन्छ अब अहिलेको विद्यार्थी अहिलेको नयाँ जेनेरेसन चाहिँ लुटिहालौँ खाइहालौँ बिहान गरिहालौँ भन्ने छैनन्
2: एकदम
3: हामी हाम्रो पालामा नपुगेर हो के हो हाम्रो पालामा हामी त्यस्ता थियौँ होइन त्यो भावनाले बन्छ भन्नु चाहिँ बन नेपाल बन्छ तर अब मलाई अर्को एउटा लाग्यो चाहिँ जस्तै एनआरएन भन्छ नि एनआरएन
2: गैर आवासीय नेपाली
3: हजुर गैर आवासीय नेपालीलाई फर्काउन सक्ने हो रिटायरमेन्ट लिएकालाई फर्काउन सक्ने पनि पैसा थुप्रो आउँछ रिटायरमेन्ट भनेको उसले पैसा कमाइसकेका हुन्छ उसलाई यहाँ आनन्दले बस्छु म भनेर आफ्नै देशमा आफ्नै बाबुआमा अथवा दाजुभाइहरूको आडमै बस्छु भनेर आउँछ उसले पैसा प्रशस्त खर्च गर्छ त्यसको लागि त फाइदा हुन्छ नि त त्यो एउटा गर्नुपर्छ हाम्रो सरकारले अब गर्नु कोसिस गरेको थियो अहिले यहाँ अनि यो ल बनाउने हिसाबमा छलफल अन्त गइरहेछ अब एकैतिर ढोक खोल्यो अर्कैतिर बन्द गरिरहेछ त्यो छलफल चाहिँ
2: यो तपाईँले आशा गर्नुभएको छ आशा गरौँ त्यो अवस्था छिटै आउँछ नेपालमा
3: आउँछ कहिले आउँछ चाहिँ थाहा छैन मलाई
2: तर आउँछ भन्नेमा चाहिँ ढुक्क हुँदा हुन्छ
3: म त ढुक्क छु
2: हजुर हजुर कृष्ण केसीज्यू तपाईँ आफैले पनि अन्तर्राष्ट्रिय सहायता र सुशासनको क्षेत्रमा काम गर्नुभयो होइन नेपालभित्रै युवाहरूको लागि चाहिँ रोजगारी र उद्यमशीलताका नयाँ क्षेत्रहरू जस्तै डिजिटल अर्थतन्त्र कृषि पर्यटन अरू के हुन सक्छन् र उनीहरूलाई कसरी त्यसमा सुरुवात गर्न सकिन्छ
3: पर्यटन नेपालमा असाध्यै राम्रो छ राम्रो हुन्थ्यो सम्भाव छ पनि अलिअलि अब कहिले घरि कहिले बन्द भइरहेछ पोलिटिकल कारणले त्यो अनरेस्टको कारणले अब एउटा त हामी त्यो अनरेस्ट नहुने किसिमको परिस्थिति सृजना गर्नु पर्यो अर्को चाहिँ हजुरको त्यो लगानी गर्ने मान्छेहरूलाई अलि ढुक्क भएर मलाई मेरो चाहिँ लगानी हराउँदैन भन्ने चाहिँ त्यो सिचुएसन बनाउनुपर्छ त्यसको लागि अब अहिले अहिले चाहिँ बढ्दैछ जुन इन्करेजिङ हो हजुरको उत्साहित छु म त उत्साहित छु गाउँ गाउँमा पनि स्टे के होम स्टे बनाएर
2: पर्यटन पर्यटकहरूलाई आकर्षित गर्ने
3: आकर्षित गर्ने कामहरू भइरहेछ अब मैले पहिला सुरु सुरुमा बाहिर विदेशबाट आउँदा हाम्रो एयरपोर्ट गनाउँथ्यो एयरपोर्ट पुरै त्यो वासरुम गनाउने अनि अहिले चाहिँ त्यो कम भएको छ अहिले चाहिँ राम्रो छ अब तर त्यस्तै कुराहरू सुविधाहरू चाहिँ अलि बनाइदिनु पर्ने हुन्छ सरकारले त्यसलाई अलिक बढी ध्यान दिनुपर्छ अनि हाम्रोमा रोडहरूले पनि गाह्रो पारिरहेको छ बेला बेलामा हाम्रो त्यो जुन ट्रान्सपोर्टेसन साधनहरू छन् ती पनि मेन्सन गरिरहेको भइदिनु अनि एक्सिडेन्टहरू भइरहेको छ यस्ता यस्ता यस्ता यस्ता कुराले टुरिस्टहरू अलिक कम आउने हो नेपालमा अनि खानापिना हाइजेनिक लेभलमा चाहिँ हामी अलि तलै छ यी विभिन्न कुराहरू धेरै छ त्यसको चाहिँ एरिया सोच्नु पर्ने नि टुरिस्टलाई कसरी खुसी पार्ने भन्दा एउटा भाषा पनि बनाउनु विभिन्न भाषा बोल्ने प्रड्युस गर्ने है होइन अनि जुन देशको टुरिस्ट आउँछ त्यही देशको चाहिँ भाषा बोल्ने मान्छेलाई लगाइदिने सजिलो हुन्छ नि अनि मान्छेहरू त्यसरी आकर्षित हुन्छन्
2: हजुर हजुर अब तपाईँ विश्वविद्यालयमा सुशासन र उत्तरदायित्व पनि पढाउनुहुन्छ एकाउन्टेबिलिटी र गभर्नेन्स पनि होइन नेपालको विकास नहुनुमा चाहिँ सुशासनको अभावलाई मुख्य कारण मान्ने गरिन्छ युवाहरूले देशमा सुशासन ल्याउन र राजनीतिक रूपमा जागरिक हुन र अहिले तपाईँले भने जस्तो त्यो स्थिरता ल्याउन चाहिँ युवाहरूको भूमिका कस्तो हुनुपर्छ र हाम्रा युवाहरूले के गर्न सक्छन्?
3: यो चाहिँ गाह्रै प्रश्न हो हजुर। युवाहरूको रोल चाहिँ साह्रै ठुलो हुन्छ। अहिलेका युवाहरू फेरि एकदमै राम्रो किसिमले सोच्ने हुन्छन्, देशको लागि मात्रै सोच्ने, आफ्नो प्राइभेट व्यक्तिगत रूपमा चाहिँ नि फाइदा लिन खोजिहाल्दैनन्। त्यो कारणले मलाई चाहिँ उनीहरूसँग आशा चाहिँ असाध्यै बढी छ। अब कस्तो हुनुपर्छ भन्दा यही रूपमा गयो भने, यसरी नै हामीले चाहिँ ग्रुम गर्दै गयौँ भने चाहिँ अब नेपाल त्यो पनि क्षेत्रमा असाध्यै राम्रो भएको छ। अहिले आएर मैले त्यही देख्छु। अब यो हाम्रो जुन पुरानो सरकारलाई जुन जसरी लखतरे युवाहरूले अब त्यहाँ त्यो नराम्रो पाटो पनि छन् त्यहाँ चाहिँ त्यो नभनिकन उद्देश्य चाहिँ सुशासनकै लागि भन्ने थियो के अरे त्यो चाहिँ धेरै राम्रो गरेका थिए। अब
2: यसमै जोडौँ न, तपाईँ हामीले भने जस्तै भदौ 23 र 24 युवाहरूको विद्रोह सुशासनको लागि थियो र त्यसको जगमा अहिले नयाँ सरकार बनिया छ युवाहरूले खोजेको अनुसार। अब अहिलेसम्मको काम हेराइमा तपाईँलाई यो सुशासनको लागि सरकारले जसरी युवाहरूको त्यो भावना अनुसार, हामीले जसरी अहिले युवाहरूकै कुरा गरिरहेको छौँ, युवाहरूको भावना अनुसार युवाहरूलाई अझै उत्प्रेरणा जगाउने गरी सरकारले सुशासन क्षेत्रमा काम गर्न थालेको महसुस हुन्छ कि हुँदैन?
3: हालेको जस्तो लाग्छ, तर त बिच बिचमा कता कता बाटो बिराएको जस्तो लाग्छ। अलिकति प्रशस्त छन् तर त्यो अहिलेको सरकार चाहिँ यो अलिकति अनुभवको कम भएको हो कि भन्ने लाग्छ मलाई। तर उद्देश्य त राम्रो छ, एकजना व्यक्तिले चलाए जस्तो पनि देखिन्छ कहिले कहिले। त्यो त्यस्ता कुराहरू चाहिँ अलि नहुनुपर्ने
2: हो। अब यसमै तपाईँको सुझाव चाहिँ, अब तपाईँ त अब अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न यस्तो सुशासनको उसमा पनि हेरिरहनु भएको, काम गरिरहनु भएको, सरकारले के गर्यो भने चाहिँ युवाहरूले खोजे जस्तो अथवा हामी नेपालीले खोजे जस्तो, हामी नेपाली नागरिकले चाहे जस्तो चाहिँ सुशासनको क्षेत्रमा बलियो काम हुन सक्ला कि, सरकारले के गर्नुपर्ने?
3: होइन अब यो त्यसमा त म त असाध्यै क्लियर छ, ट्रान्सपेरेन्ट हुनु पर्यो सबै कुरो,
2: सबै कुरा
3: भित्र लुकाउने र बाहिर देखाउने फरक हुनु भएन। एउटा चाहिँ त्यो छ, अनि अर्को चाहिँ जुन हाम्रो करप्सनको लेभल हो नि, करप्सन त्यो पैसा लिने मात्रै करप्सन भन्दिनँ म चाहिँ, धेरै किसिमको करप्सन छन्, आफ्नै मान्छे राख्ने पनि करप्सनै हो। अनि पैसा केसमा चाहिँ जहाँ फाइदा बढी हुन्छ त्यही गर्ने पुरानो पहिले पहिले देखा हो। अब अहिले चाहिँ के गरिरहेछन् त्यसमा मलाई अलिक धेरै ऊ चाहिँ ज्ञान चाहिँ छैन। धेरै बाहिर बसिन्छ अनि थोरै समय आयो, घरको लफडाहरूतिर लाग्यो, यस्तै यस्तै हुन्छ। तर मलाई चाहिँ के लाग्छ भने हजुरको त्यो स्वच्छ छवि भएका मान्छेहरू लाग्यो भने चाहिँ हुनसक्छ। अहिले चाहिँ स्वच्छ छवि भएका धेरै छन्, एक्सपर्ट पनि धेरै छन्, तर कहाँ कहाँ चुकिरहेका छन्। यो पोलिटिक्स भन्ने र व्यक्ति भने एकदमै फरक कुरो रहेछ। पोलिटिकल फिल्डमा गएपछि अब अस्ति त्यो हुलदङ्ग भएको थियो नि त्यो पार्लियामेन्टमा, त्यो लेभल हुन्छ हाम्रोमा, त्यो त जहाँ पनि हुन सक्ला। तर सानो कुरामा म त के भन्छु भने, ए बाबा पहिला अल्टरनेटिभै थिएन, अहिले अल्टरनेटिभ एउटा आएको छ, देश विकास गर्छु भनेर आएको छ। सानोतिनो गल्तीलाई माफी गरिदिनुपर्छ, अनि केही समय त हेरौँ न, 100 दिन पनि नपुग्दै हामी उफ्रिन थाल्छौँ। अनि हाम्रो पहिलाकाले के गरे भन्दा खासै त्यस्तो विशेष देखाउन सकिन्न। अहिलेकाले आएर चाहिँ काम चाहिँ सुरु चाहिँ गरेका छन्, तर त्यो चाहिँ कतिसम्म जान सक्छन्, त्यो बिचमा सानोतिनो कच्याकुचु हुँदाखेरि मान्छेलाई शङ्का उपशङ्का लाग्नु त स्वाभाविकै हो।
2: त्यो शङ्का ल्याउने वातावरण चाहिँ अब सरकारमा भएकोले नि गर्न भएन, त्यो वातावरण बनाउन दिनु भएन होला, होइन?
3: भएन। त्यो अब अनि अर्को चाहिँ हजुरको अहिले प्रश्नको उत्तरमा चाहिँ मलाई भन्नुमा लाग्नु नभनेको के छ भने, यो कन्सल्टेसन जुन छ नि हाम्रो सानो गाउँ गाउँमै लेभलमा मान्छे राखिदिन सकिन्छ, कन्सल्टेसन गर्ने यो है कस्तो होला त भनेर अप्सनहरू
2: सरकारलाई सुझाव
3: त्यो अप्सनहरू पनि राखिदिने, थुप्रै कुरा छलफल गराइदिने, त्यो एकदमै गाउँ गाउँबाटै छाल्ने के त्यस्तो कुराहरू, पहिला गाउँ फर्क भन्ने थियो नि हजुरको एउटा प्रोग्राम,
2: गाउँ फर्क अभियान जस्तै,
3: त्यो जस्तै पहिला त्यो राबिसे भन्ने थियो नि हजुरको, त्यो राबिसे जस्तै
2: राष्ट्रिय विकास सेवा,
3: हजुर त्यो यस्तो राम्रो थियो हजुरको, यति राम्रो थियो त्यो सहर चाहिँ गाउँमा पुगे जस्तो लाग्थ्यो।
2: पुराना कुराहरू सबै नराम्रा थिएनन्, ती राम्रा कुराहरूलाई नै अनुसरण गर्न सक्नु पर्यो, होइन? अहिले नयाँ अहिले भएका नराम्रा कुरा नि त्याग्नु पर्यो, पहिलेका राम्रा कुरा पनि
3: इम्प्रुभ गर्दै जाने कुरो हो नि त हजुर। पहिलाको सबै राम्रो होइन, राम्रो कुराहरू थिए, ती कुराहरू कस्तो, काठमाडौँ सहर चाहिँ गाउँमा पुगेको जस्तो फिल हुन्छ कुराकानी गर्दा राविसीहरूले असाध्यै राम्रो गर्दा किन छोड्छ।
2: अब ठिक छ, तपाईँले अलिकति यो राजनीतिक वातावरण चाहिँ अलिकति स्वच्छ बनाएर युवाहरूलाई प्रेरणा दिने होइन, युवाहरूलाई चाहिँ अलिकति त्यो प्रेरणा दिने हौसला थप्ने काम चाहिँ राजनीतिक वातावरणले पनि गर्छ,
3: हामीले पनि कन्ट्रिब्युट गरेका छ यो सरकारमा भन्ने चाहिँ बढाइ दिनुपर्छ
2: एकदम। अब कृष्ण केसीज्यू, हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ। यो अब परिचालन, युवा परिचालन चाहिँ यो नारामा सीमित देखिन्छ कि हरेक क्षेत्रमा युवा परिचालन भन्ने यो सरकार गैर सरकारी क्षेत्रको नीति हुन्छ, देशको नीति निर्माण र ठूला विकास आयोजनाहरूमा चाहिँ युवाको वास्तविक परिचालन कसरी गर्न सकिन्छ?
3: पहिला ठूलो आयोजना निर्णय गर्नमै युवाहरूलाई परिचालन गर्नुपर्ने हो मेरो चाहिँ विचारमा। के गर्ने त त्यो आयोजना कस्तो कस्तो कहाँ गर्न सकिन्छ, के तिमीले के सोचेका छौ भनेर युवाहरूलाई राख्ने सोच्यौ भने क्रिएटिभ छन्, इन्टेलिजेन्ट छन्, अरूसँग सरसल्लाह गरेर पनि उनीहरूले ल्याउँछन् नि, त्यस्तो परिस्थितिको

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को शानदार डिस्प्ले, AI powered कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर, लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सञ्जित बारम्बार
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-20-16 98-43-36-91-94
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843369494।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार, विज्ञापन हो।
7: अहिले बिहानको 9 बज्यो।
8: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सूर्यराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत रक्तदान गरौं, जीवन बचाऊ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै। राष्ट्रपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित, लामेछाने 2 मतले पराजित, सिन्धुलीको सिन्धुलीमाडीमा राजस्व सम्बन्धी सूत्र 2 दिने अभिमुखीकरण तालिम शुरू। अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा स्विजरल्याण्ड र कतार बीचको खेल बराबरी।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, थापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है केही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत रक्तदान गरौं, जीवन बचाऊ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना विवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 मा यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायमै छ। डब्ल्यूएचओले संकलन गरेको 132 देशको तथ्याङ्क अनुसार सन् 2013 2023 विश्वभर रगत संकलन करिब 19% वृद्धि भएको छ। सन् 2023 प्राप्त अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट आएको छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन। विशेष गरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्याधिक रक्तस्राव भएका महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित

कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनु भएको छ। विश्व रक्तदाता दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले स्वैच्छिक तथा निशुल्क रक्तदाताको बढ़दो सहभागिताले उत्साहजनक प्रगति देखाएको भए पनि व्यक्तिले बसोबास गर्ने स्थानले अझै आवश्यक रक्त संचार सेवा प्राप्त हुने वा नहुने अवस्था निर्धारण गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले सरकारलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण तथा स्वैच्छिक रक्तदातालाई प्रोत्साहन गर्न लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। नेपाली कंग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको 17-2 बमोजिम सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगले गरेको अध्यावधिक सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत उल्लेख छ। उपसभापति विश्वप्रकाश शर्मा पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुधे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस 27 देखि माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरिएको थियो। यो विशेष महाधिवेशनप्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न तोकिएको समय सीमाभित्र विविध कारणले ओडाबाट नवीकरण र अध्यावधि गर्न छूट भएका क्रियाशील सदस्यहरूले आउँदो असार 20 गते भित्रमा निवेदन दिन सक्ने जनाएको छ। कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरतासहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गते भित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अध्यावधि गर्नुभएको छैन। गएको पुस्तसम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनु पर्ने देउवा कोइराला पक्षको अडान कायमै छ। क्रियाशील सदस्यता अध्यावधिक र नयाँ वितरणलाई कांग्रेसको 15 महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय मिलान गरिदिन केन्द्रीय समितिमा सिफारिश गर्ने पनि समितिको निर्णय छ। परराष्ट्र मन्त्री सुशील खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चीन जान लाग्नु भएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चिनिया समकक्ष वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषय मा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22-24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। रासोपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ। यसअघि सभापति रहनुभएका डाक्टर अजितम लामिछाने सहित 3 जना उम्मेद्वारलाई पराजित गर्दै अर्याल निर्वाचित हुनुभएको। निर्वाचित अर्यालले 416 र डाक्टर लामिछानेले 414 मत प्राप्त गर्नुभयो। अर्याल निवर्तमान समितिमा प्रवक्ता हुनुहुन्छ। सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो। रासपाको बागमती प्रदेश अधिवेशन जेठ 26 गते हेटौडामा उद्घाटन भएको थियो। नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गराइएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।

0: मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटा का अनुसार सभापति पद का लागि 6 जना बीच प्रतिस्पर्धा भएको थियो तर कसैले पनि आवश्यक बहुमत हासिल गर्न नसकेकाले सबैभन्दा बढ़ी मत प्राप्त गर्ने दुई उम्मेद्वार बीच दोस्रो चरणको मतदान गरिने भएको हो। निर्वाचन परिणाम अनुसार शालिकराम घिमिरे रूपन्देही 199 मत, गोपाल घिमिरे अर्घखाँची 87 मत, गणेश पौडेल रूपन्देही 84 मत, डाक्टर राजकुमार सुवेदी बाँकी 80 मत, मंजू भूषाल रूपन्देही 71 मत र मधुप्रसाद अर्याल रूपन्देहीले 19 मत प्राप्त गर्नुभएको छ। निर्वाचन अधिकृत सापकोटाले धेरै मत प्राप्त गरेका शालिकराम घिमिरे र गोपाल घिमिरे बीच दोस्रो चरणको प्रतिस्पर्धा हुने जानकारी दिनुभएको छ। दाङको घोराईमा जारी अधिवेशन अन्तर्गत शनिबार साँझ सम्पन्न मतदानमा कुल 552 मत खसेको थियो। अब दोस्रो चरणको मतदानबाट सूचना प्रकाशित गरेको उल्लेख गर्दै ती दुईजना मध्ये सहमति नभएमा सभापतिमा 10 बजेपछि मतदान गर्ने सूचना प्रकाशित गरेको बताउनुभयो। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 बजेट विनियोजन गरेको छ। हालसालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरेको छ। ग्वारको सादो बाटो एकान्त कुना फ्लाइओभरका लागि 12,66,00,000 छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। त्यसै गरी विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भावित अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। त्यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। त्यस्तै गरी दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरेको छ। हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। खुर्कोट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000 विनियोजन गरेको छ। त्यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुट्याइएको छ। रानीघाट भुरीगाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुट्याइएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896299998।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बपाकी समाचार। सिन्धुलीको सिन्धुलीमाडीमा शनिबारबाट कमलमाई नगरपालिकाको राजस्व शाखाको आयोजनामा राजस्व सम्बन्धी सूत्र दुई दिने अभिमुखीकरण कार्यक्रम तालिम शुरू भएको छ। दुई दिने अभिमुखीकरण तालिम राजस्व संकलन तथा प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो। दुई दिने अभिमुखीकरण तालिमको महालेखा नियन्त्रक कार्यालयबाट आउनुभएका आईटी अफिसरले प्रशिक्षकका रूपमा दुई दिनसम्म सहजीकरण गर्नुहुने कमलमाई नगरपालिकाले जानकारी दिएको छ। तालिममा आर्थिक प्रशासन शाखा, राजस्व उपशाखा, सूचना प्रविधि शाखा, जिन्सी शाखा, पशु विकास शाखा, वडा कार्यालयका वडा सचिवहरू तथा कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन लेखा समितिका संयोजक तथा राजस्व परामर्श समितिका सदस्य विनोद प्रधानको अध्यक्षतामा भएको नगरपालिकाले जानकारी दिएको छ। तालिम पश्चात राजस्व व्यवस्थापन तथा प्रतिवेदन प्रणालीमा एकरूपता कायम हुनुका साथै सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ऐतिहासिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको विस्तार तथा स्वस्थ जीवनशैलीप्रति नागरिकलाई प्रेरित गर्ने उद्देश्यले सिन्धुलीमा आयोजित चियाबारी सिन्धुलीगढ़ी पदयात्रा 2083 सम्पन्न भएको छ। स्वास्थ्यको लागि यात्रा, इतिहासको नाता भन्ने मूल नारा सहित सम्पन्न पदयात्राले इतिहास, पर्यटन र स्वास्थ्य सचेतनालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको आयोजकले जनाएको छ। नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टरको आयोजनामा तथा श्री नम्बर 9 वाहिनी अड्डाको संयोजनमा सञ्चालन गरिएको कार्यक्रममा कमलमाई नगरपालिकाले प्रमुख सहकारी र समन्वयकको भूमिका निर्वाह गरेको थियो। निजी क्षेत्रको सहभागिता समेत उल्लेखनीय रूपमा रहेको उक्त कार्यक्रममा टोयोटा, गणपति होटल एण्ड रिसोर्ट तथा सानिमा माई हाइड्रो पावर लिमिटेडले प्रायोजन गरेका थिए। कमलामाई नगरपालिका दुई अन्तर्गतको पर्यटकीय गन्तव्य चियाबारीबाट शुरू भएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढ़ी पुगेर समापन गरिएको थियो। कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्र सेवा कर्मचारी, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि, खेलकुद प्रेमी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मध्य प्रदेशका एक दुई ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यसै गरी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मध्य प्रदेशका केही ठाउँमा राति पनि मेघगर्जन तथा चट्याङसित मध्यम वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविदहरूले सुझाव दिएका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको यस समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाई छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्बर्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी समेत दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायल इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्दले मध्यपूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को बीचको खेल बराबरी भएको छ। न्यूयोर्कको मेटोलाइफ रंगशालामा आज बिहान ब्राजिल र मोरक्कोले एक एक गोलको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो। ब्राजिलले खेलको 32 मिनटमा खेलमा पुनरागमन गरे। ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई एक एकको बराबरीमा ल्याउनुभयो। पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन सकेन। यसअघि आज बिहान भएको अर्को खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले एक एक गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाउनु भएको थियो। तर खेलको इन्जुरी समयको 4 मिनटमा बोलेम खोखिले गोल गर्दै खेल बराबरी बनाउनुभयो। उहाँको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज विश्व रक्तदाता दिवस। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं, जीवन बचाऊ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै। राजसभा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित, लामिछाने 2 मतले पराजित। सिन्धुलीको सिन्धुलीगढ़ीमा सिन्धुलीको सिन्धुलीमाढ़ीमा राजस्व सम्बन्धी सूत्र 2 दिने अभिमुखीकरण तालिम शुरू। अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा स्विजरल्याण्ड र कतार बीचको खेल बराबरी। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो फेरि बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Bărbanonu cu la ghidor, ciment, josta pata, taine, cabate la uniula, periu mantali ma testura în roadul cu poșel de caul la bătit.
1: Caca, timp la etini thaceina, aba hamrei mantali ma Deepjyoti Hardware and Suppliers khulia ni caca.
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-8573-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150मा
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043-305 048-540-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
13: पौडी मात्र खेलेर के गर्नु खाने बस्ने को सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
2: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: यानी दात दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
7: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
8: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
7: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिर्सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
9: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिर्सप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
12: सुन्नुहोस् है सुन्नुहोस्
11: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767465249
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।
1: नमस्कार, आदि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकको शैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ यो समय उकाली उराली लेखबेच गर्दै हुनुहुन्छ, साथै भन्स्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला मञ्चने लोकगीतहरू राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौ। आइतबारको बसाईमा हामीले तपाईँको माझमा योभन्दा अगाडिका हप्ताहरूमा गीतको ट्र्याक लिएर आउने गर्थ्यौं, आज चाहिँ हामीले गीतको ट्र्याक लिएर आएका छैनौं। तपाईँले मात्रै सहभागिता जनाउनुहोस् 0840 40 0026 भने मैले भनिसकेको छु। कार्यक्रममा मिठा गीत संगीत राख्दै आजको यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ। साथै तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको यो हप्तामा कुशी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले कमेन्टहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँका कमेन्टलाई पनि हामीले कार्यक्रममा स्थान दिनेछौ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। कार्यक्रम लोकको शैली साताको साथै दिन आउँछ, तर फरक बार फरक प्रस्तुति रहन्छ। आज आइतबार मैले जानकारी दिइसके तपाईँ सबैको लागि आज गीतको ट्र्याक छैन, मात्रै सहभागिता जनाउनुहोस्। 1 घण्टाको समयसम्म रहेर तपाईँसँग मिठा रमाइला कुराकानीको साथमा मिठा मिठा लोकगीत राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिने उद्देश्यका साथ आजको बसाईमा हामी उपस्थित भइसकेका छौं भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदम मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं, एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो बस्यो माया भन्ने बोलको गीत बजायौं हामीले। दिनेश्वर श्रेष्ठ अनि स्मृति गौतमको आवाजमा रहेको एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले मात्रै सहभागिता जनाउनुपर्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो,
0: नमस्ते। नमस्कार, गुड मर्निङ हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: रेता म सिन्धुलीको भद्रकालीबाट बोल्दैछु, सरस्वती नगर।
0: सिन्धुलीको भद्रकालीबाट के भन्नुभयो नाम?
1: सरस्वती नगर।
0: सरस्वतीजीको खबर के छ?
1: हजुर, मेरो एकदम ठिकठाक छ भन्नुपर्छ। बरू हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ सरस्वतीजी। यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेलाको समयमा बसिरहेको छु अनि हजुरको प्रस्तुति सुन्दैछु भन्नुपर्छ है त।
0: भनेपछि आजको कार्यक्रम पनि यहाँले सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: अनि दिन हिजो आज कसरी बित्दैछ, के छ, के हुँदैछ, नयाँ खबर सिन्धुलीतिरको हामीलाई सुनाउनुहोस् न।
1: हजुर, सिन्धुलीतिरको खबर एकदम राम्रो छैनको छ। पानी पर्छ बेला बेलामा, अहिलेको काम लागिरहेको छ। यस्तै छ गाउँहरूको कामहरू भन्नुपर्दाखेरि, यस्तै बारीमा मकैहरू हेर्ने, बाँदरा ढुङ्ने, त्यस्तै छ खेतमा मकै भाज्ने लगभग बेला भएको छ, त्यस्तै छ भनौँ न।
0: ल, पक्कै एकदमै धेरै काममा व्यस्त हुनुहुन्छ, तर व्यस्त रहेर पनि हामीलाई सम्झेर माया गरेर हाम्रो सरस्वतीजीले कार्यक्रममा सहभागिता जनाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। खानपिन त भइसकेको छ?
1: हजुर, मेरो खानपिन बाँकी नै छ, बरू हजुरले लिनुभयो कि नै?
0: मेरो पनि भइसकेको छ। हेर्नुहोस्, हिजो आज अब गर्मीले होला त्यति धेरै खान रोज्दैन, अब नरोचे पनि खानै पर्छ, हिँड्नै पर्छ, यस्तै छ भन्नुपर्छ है।
1: हजुर, पक्कै पनि अब बाँच्नु छ होइन?
0: त्यही त, फेरि बाँचे पनि सुख छैन, नबाँचे पनि सुख छैन, जे गरे पनि सुख छैन,
1: बाँच्दा पनि सुख छैन, नबाँच्दा पनि सुख छैन, मान्छेको जिन्दगी जे गर्दा पनि सुख छैन। हजुर, यस्तै छ होइन?
0: त्यही भनेको, अब बाँचेर हिँड्दाखेरि पनि दुःखै दुःख धेर आउँछ होइन? अब त्यही हो, अर्को कुरा गर्यौँ भने पनि त्यही हो कुरा होइन?
1: हजुर हजुर, अरू अब दुःख मर्न भन्दा दुःख गरेर भने बाँच्छ भने जस्तो हुन्छ, फेरि दुःख सम्झ्यो गाह्रो छ।
0: त्यही भनेर जिन्दगी यसै गरी चल्ने गर्छ सरस्वतीजी, केही छैन, मनमा पीर चिन्ता वेदना सबै हटाउने हो, आफ्नो मनलाई जसरी हुन्छ।
1: हजुरसँग बोल्न पाउँदा, अब कार्यक्रमहरूमा फोन गरेर हजुरसँग बोल्न पाउँदाखेरि जतिसुकै दुःख भए पनि अलि मन हलुको भएको जस्तो हुन्छ, त्यस्तै छ।
0: पक्कै पनि, मलाई पनि एकदमै मन भारी हुँदाखेरि यहाँ आउँछु तपाईँहरूसँग, कहिलेकाहीँ गुनासो पनि गरिन्छ होइन, कहिलेकाहीँ त्यो जस्तो कि आफूले गुनासो गर्ने व्यक्ति नभए पनि गुनासो सुनाउन पाउँदा

0: केही आफूलाई सान्त्वना मिलेको हो कि भने जस्तो पनि लाग्छ
1: क्या।
0: त्यही भएर तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला जस्तो लाग्छ। त्यही भएर अब कहिले
1: काहीँ
0: त्यही भनेको क्या। अनि अरू त अब यस्तै छ, सुख दुःखको कुरा दिदी बहिनीको छँदैछ। जिन्दगीमा सुख नि आउँछ दुःख नि आउँछ। अहिले दुःख छ भनेर हातिनु भएन, सुख पायो भनेर मात्किनु पनि भएन, होइन।
1: हजुर हजुर, जतिसुकै दुःख फेरि भए पनि हजुरको कार्यक्रममा फोन गर्न पाइयो भने चाहिँ अलिक मन हल्का हुन्छ नि। अब
0: त्यही भनेको मलाई पनि जस्तो कि यो कार्यक्रममा आउँदा अरू समय कसरी बित्छ के गरेर बित्छ त्यो थाहा हुँदैन मलाई। तर यो एक घण्टाको समय चाहिँ यो दिमागमा मनमा कुनै पनि कुराहरू नसोचेर तपाईँहरूसँग कुरा गर्न पाउँदा चाहिँ सधैँभरि यो मनमा दिमागमा केही नसोच्ने कुनै पनि पीरचिन्ता नभएको मन भइदिएको भए हुन्थ्यो भने जस्तो पनि हुन्छ क्या कुनै बेला चाहिँ।
1: हजुर हजुर,
0: ल ठिक छ, रमाइलो मिठो कुराकानी भयो। अब कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, विशेष गरी अब कार्यक्रम सुन्दा यहाँलाई दुःख पीर हट्छ भन्नुभएको छ।
1: मलाई त हट्छ, अरूलाई चाहिँ हट्छ हट्दैन मलाई थाहा भएन, तर मलाई चाहिँ कार्यक्रम सुनेको दिन अनि जति सुकै मनमा पीर भए पनि हजुरको प्रस्तुति सुनि बस्दाखेरि एकदम मन हल्का हुन्छ। अनि म ब्याक समयले भ्याएसम्म कार्यक्रम सुन्ने गर्छु। कुनै बेलामा अब काममा व्यस्त हुँदाखेरि चाहेर पनि सुन्न पाइँदैन, त्यही गुनासो हुन्छ। नत्र भने अब समयले साथ दिएछ भने त एकदम मजाले राख्नु हुन्छ भन्नुहोस् है।
0: ल पक्कै गर्ने, कहिले काहीँ हामी पनि चाहेर पनि आउन सकिँदैन, त्यस्तै हो यहाँले पनि चाहेर सुन्न पाउनुहुन्न। ठिक छ, कार्यक्रममा आउनुभयो र मैले मिठो त बाहिर मेरो कुराकानी भयो है। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा रमाइलो मिठो गीत बजाउँछु है भन्दै हुनुहुन्छ हाम्रो श्रीराजजीले। यहाँले सोचो मिठोमा आफ्नो आफन्तजनलाई सम्झाउनुहोस् न, आज चाहिँ मैले गीतको ट्र्याक ल्याएको छुइनँ है।
1: हुन्छ, अब चाहिँ लोकडोरी भाका मार्फत सम्झना सम्झि गर्नु पर्दा दसमा डोरी सबै सञ्चालन गर्नुहुन्छ। विशेष गरी त मैले विशेष हजुरको लागि सम्पर्क गर्न चाहन्छु हजुर। अनि हाम्रो प्राविधिकमा बस्नुहुने हाम्रो आवाजलाई हजुरको आवाजलाई आफ्नो श्रोताहरूमा पुर्याइदिनु लागि सहयोग गरिदिनुहुन्छ, उहाँको लागि पनि सम्पर्क गर्न चाहन्छु। जति पनि साथीहरूले कार्यक्रम सुनिराख्नु भयो सबै साथीको लागि, मेरो यता पुराना झङ्गा जोडीतिर रहनुहुने दिदी तारा दिदीलाई चाहिँ धेरै धेरै मिस गरिरहेको छ दिदी भन्न चाहन्छु। प्याट साथी मजाले मगरको लागि दिपा मगर, भीमा मगर, विशारदा मगर, भाइ विशाल मगर जस्तो हुनुहुन्छ, उहाँलाई चाहिँ शिक्षक स्वास्थ्य लामा भाइ सानोको हुनु भन्न चाहन्छु। अन्तमा त जति पनि साथीहरूले मलाई सिन्धुलीको भद्रकालीको सरस्वती मगर भनेर चिन्नुहुन्छ चिन्नुहुन्न सम्पूर्णको लागि। अनि अघि आउनुहुने, अघि त नभन पछि आउनुहुने सम्पूर्ण साथीहरूलाई भन्दै जान्छु। नमस्ते, बाई बाई।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुली भद्रकालीदेखि थियो सरस्वती थापा मगर थियो हुनुहुन्थ्यो। उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको मात्रै आज तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँले सधैँ डायल गर्नुभएको नम्बर 048-40-40-0026 नम्बर खुल्ला छ र कार्यक्रम लोककोशेलीको बसाइमा छौं। तपाईँले कार्यक्रम लोककोशेली हरेक दिन सुन्दै आइराख्नु भएको छ, तपाईँलाई थाहा नै छ। र तपाईँ पहिलोचोटि मात्र यदि यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि मैले जानकारी दिइसकेको छु कुन कार्यक्रम हो, के कार्यक्रम आउँछ भन्ने कुरा। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
2: हजुर दिदी, नमस्ते नमस्कार है।
0: नमस्ते नमस्कार हजुर, यो एकान्त ठाउँदेखि आवाज आउँदैछ जस्तो छ, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हजुर म त यता काठमाडौँबाट सुजन ढुङ्गेल भन्नुभएको, पुरानो साथी हो भन्नुभएको है दिदी हजुर।
0: सुजन जी धेरै हराउनु भयो जस्तो लाग्यो।
2: हजुर लगभग लगभग धेरै हराइयो भन्नुभएको है, समय र परिस्थिति बाध्यता अनुसार।
0: ल समय र परिस्थितिले जे गराउँछ समय र परिस्थितिले नै गराउँछ।
2: हजुर दिदी, समय र परिस्थितिले सुन्जालाई कुन ठाउँ पुर्याउँछ थाहा नहुन्छ, त्यही भएर लामो समयपछि हजुरको रेडियोमा फोन गर्नु पाएको छु, खुसी लागिरहेको छ। फोन पनि फर्स्ट टाइम एक फर्स्टचोटि नै लाग्यो भन्नुपर्छ है।
0: ल एकचोटि डायल गर्नुभयो, एकैचोटि डायल गर्ने बित्तिकै फोन लाग्यो।
2: हजुर फर्स्ट टाइम डायल गरेको थिएँ, फर्स्टचोटि नै लागिहाल्यो फोन।
0: आज हाम्रो सुजनजीको भाग्य धेरै चम्किया छ जस्तो छ, आज भाग्य चम्किने दिन जस्तो छ, अनि चमकदार कामहरू गर्नुहोस् है। अनि अनि खास विशेष के काममा व्यस्त हुनुहुन्थ्यो भन्नुहोस् न?
2: हजुर
0: खास के काममा व्यस्त हुनुहुन्थ्यो, एकदमै धेरै समय नै हराउनु भयो त यहाँ त।
2: म यसो समयले गर्दाखेरि अलि टाढै थिएँ भन्नुभयो दिदी हजुर, सुन्न त सुन्थेँ होइन, र पनि फोन गर्ने सम्भव थिएन, फोन गर्न त भन्नुभयो। म कार्यक्रमहरू चाहिँ एसएमएसहरू गरिरहेको हुन्छु, तर फोन गर्ने सम्भव थिएन, त्यही भएर कल गर्न पाएन भन्नुभयो दिदी हजुर।
0: ल ठिक छ, हाम्रो आवाज यहाँले हरेक दिन सुन्नुहुन्छ समय मिल्दा, तर यहाँको आवाज हामीलाई सुन्न धेरै प्रतीक्षा गर्नु पर्यो।
2: हजुर त्यस्तै हो दिदी, हजुर समयले जस्तै बनायो, अब सायद नियमित हुन्छ जस्तो लाग्छ मलाई पनि फोन लागेसम्म।
0: ल ठिक छ, आउनु होला, किनकि हामीले चाहिँ जस्तो कि नियमित आवाज सुन्ने, नियमित कार्यक्रमलाई माया गर्ने साथीहरूको चाहिँ आवाज अब अहिले नै फोन गर्यो एकछिनमा नै भन्ने गर्नुहुन्छ साथीहरूले, तर यो आवाज हामीलाई सुन्न होइन मन लागिरहन्छ क्या, त्यही भएर आवाज चाहिँ सुन्न पाइयोस्। र तपाईँहरूको अब सन्चो बिसन्चोका खबर के गर्दै हुनुहुन्छ, विगतमा के भइरहेका थिए, अहिले के भइरहेका छन् भन्ने गतिविधि हामीले थाहा पाउनु पनि राम्रै कुरा हो जस्तो लाग्छ क्या, त्यही भएर आएछु रञ्जन। अनि काम्पिङ भयो, मेरो खाना भइसकेको छ, हाम्रो सुजनजीको भयो कि बाँकी छ,
2: म अब एकैछिनमा हुन्छ दिदी हजुर, मेरो चाहिँ भन्नुपर्छ है।
0: ल काठमाडौँतिरै हुनुहुन्छ, अब काठमाडौँतिरको मौसम त त्यस्तै हो, धुलो धुवा जताततै है,
2: धुलो धुवा गर्मी धेरै बढिरहेको छ दिदी, काठमाडौँतिर गर्मी धेरै बढिरहेको छ, घाम पनि लाग्दैन, लाग्न चाहिँ धुम्मा भर बसेर आउँछ र पनि गर्मी त तपाईँको धेरै बढिरहेको छ अहिले।
0: अब गर्मी यसरी बढ्दैछ, अब विशेष गरी अब हावा त त्यति धेरै, अब कि त घरको कौसीमै निस्किनु पर्यो होइन, नभए त गाह्रो छ, अब घरमै फ्यान छ भने फ्यान प्रयोग गर्ने, चिसो पारामै बस्ने।
2: हजुर अब बाहिरतिर निस्कौँ भने धुलो धुवा त्यही हो काठमाडौँको सहरमा,
0: पछि पनि अब सवारी साधनको चाप त्यस्तै, धुवा त्यस्तै, अब हरेक ठाउँमा बनिरहेका बाटोहरू पनि भत्काउने, धुलो उडाउने होइन, अब मेसिनहरू बढी चलाउने, त्यो गर्दाखेरि पनि त्यो बाहिर एक ध्वनिको प्रदूषणले गर्दा निस्किन मन लाग्दैन, अर्को वातावरण प्रदूषण देख्दाखेरि पनि अर्कै, त्यो भएर पनि बाहिर त्यति धेरै हिँड्न मन लाग्दैन।
2: हजुर वायु प्रदूषण त्यस्तै हुन्छ, ध्वनि प्रदूषण त्यस्तै, ताप त्यस्तै, अनि त्यही भएर बाहिरतिर त्यति निस्किन पनि मन लाग्नु,
0: पक्कै पनि बरु घरभित्र बस्ने, जे जाने छ जति हुन्छ त्यसैमा रमाउने होइन। ल ठिक छ, अब यहाँसँग पनि धेरै पछि कुरा भयो, अब नियमित आउँछु भन्नुभएको छ, खुसी लाग्यो, समय मिलेसम्म आउनु होला, बाँकी कुरा हामी अब भोलिका दिनहरूमा पनि गर्छौँ, अब सबै कुरा सकायो भने फेरि भोलि के कुरा गर्ने भन्ने हुन्छ होइन, आज आइतबार चाहिँ अब ट्र्याक चिन्नुपर्ने थियो, हामीले ट्र्याक ल्याएका छैनौँ, अब गीत सङ्गीत बस्छ, साथीहरूलाई सम्झनुहोस् न, एउटा मिठो गीत बज्छ, बालेन सिकी भन्ने बोलको गीत बज्दैछ।
2: हजुर काठमाडौँ स्पेसल त दिदी हजुरको लागि भन्न चाहन्छु, त्यसै गरी टेक्निसियनमा को हुनुहुन्छ उहाँको लागि, दादा हुनुहुन्छ जस्तो लागिरहेछ उहाँको लागि,
0: हाम्रो श्री राजजी हुनुहुन्छ,
2: उहाँ पनि मैले गरिरहन्छु उहाँको प्रोग्राममा पनि, उहाँलाई पनि सम्झन चाहन्छु, त्यसै गरी मेरो घर परिवारमा भएको मम्मी बाबा, मेरो जीवन साथी शर्मिला ढुङ्गेल, त्यसै गरी एकमात्र छोरा सत्यम ढुङ्गेल, र मलाई ज जसले लामो समयपछि सम्पर्कमा आउन पाएको छु, समय र परिस्थिति गर्दाखेरि टाढा रहे पनि अहिले चाहिँ नेपालमा आएको छु, सम्पूर्ण सम्पूर्ण सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु, मेरो पुरानो नम्बर छैन, नयाँ नम्बर छ, बिस्तारै बिस्तारै कन्ट्याक्टमा आउनु, पहिलाको नम्बर त ब्लक भयो होला सायद चल्दैन, अहिले नयाँ नम्बर छ, कन्ट्याक्टमा आउनुहोस् भन्न चाहन्छु दिदी हजुर।
0: ल अहिलेको लागि हामी छुटौँ,
2: ओके बाबाई,
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुजन ढुङ्गेलजी, काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगलाई सम्झेर गइसक्नु भएको छ, पुरानो साथीहरूले बिर्सनु भयो होला, नयाँ साथी अथवा पुरानै साथीको लागि नयाँ नम्बर पनि छ भन्नुभएको छ, तर उहाँले नम्बर चाहिँ भन्नु भएको छैन, यदि तपाईँ अब सुजन ढुङ्गेलजीको नामसँग परिचित हुनुहुन्छ, सामाजिक सञ्जालतिर जोडिनु भएको छ भने उहाँसँग जोडिन तपाईँ सक्नुहुन्छ भनेर भन्न खोज्नु भएको उहाँले, मैले भनिसकेको छु भन्दै यति बेला कार्यक्रममा हामी मिठो गीततर्फ लाग्छौं, बालेन सिटी भन्ने बोलको गीत छ, सानो केफे संगीता गदामको आवाजमा रहेको गीत बज्छ, त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।

0: 6.9 AI-powered camera. 3-year warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule. Tapai ko man jitcha barambar.
1: Yespali aafno lagi office dress, chhora ko lagi school dress, timro lagi kurta surual. अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट पाइन्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
4: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98-69-22-45-44
5: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
0: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-06-69 98-64-14-17-88
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
9: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
10: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
11: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98-48-087-828 98-27-87-282 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: कार्यक्रम लोकवसेलीमा राखेको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय के गर्ने भन्ने तपाईँलाई थाहा छ। आज हामीसँग कुनै पनि गीतको ट्र्याकहरू छैन, तपाईँले मात्रै साथी संगीत सम्झनुहोस्। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, गुड मर्निङ, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हिर्सु राई।
1: हजुर,
0: के छ हाम्रो हिर्सुजीको खबर? हिर्सुजी पनि हराउनु भयो जा
1: भन्नुपर्छ है।
0: सबै ठिकै छ भनेपछि यो विषयमा कुनै पनि त्यस्तो घटिबडी कुनै समस्या छैन? हजुर भन्दै हुनुहुन्छ। अनि उदयपुरदेखि भन्नुभयो? उदयपुरतिरको मौसम के छ, के हुँदैछ हिज आज? भन्नुहोस् न, के गरेर दिन बिताउँदै हुनुहुन्छ? धेरै हराउनु भएको छ हाम्रो हिर्सुजी पनि।
1: नै हराएको छैन है, अब सुनेर साथ दिइरहेको हुन्छु। कल गर्न नपाए तापनि वेदरको कुरा गर्नु पर्दा है घाम लागिरहेको छ भनौँ न है।
0: ल, अब हामीलाई सुनेर साथ दिनुहुन्छ, सुनेर साथ दिनुभएको छ कि छैन भनेर मैले देखेको छुइनँ। त्यही भएर चाहिँ आउनु भएन, तपाईँसँग बोल्न पाइएन, त्यही भएर हराउनु भयो कि भन्ने यसो सङ्केत मात्रै गरेको के हेर्छु। ल, आज चाहिँ बोल्न पायो, हराउनु भएको रहेन रहेछ है हाम्रो हिर्सुजी। हामीलाई माया पनि मार्नु भएको रहेन रहेछ, यति हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो।
1: हजुर हजुर, माया मार्ने त अब होइन, नत्राई सुनेर साथ दिइरहेको हुन्छु, समयले भ्याएसम्म कल गर्छु है भनौँ न है।
0: ल, समयले भ्याएसम्म कल गर्नुभयो, आउनुभयो। अब कार्यक्रम त सुन्छु भन्नुभयो, खास केही भन्नु परेन। अब लोकगीत त अब पक्कै मन नपराउने व्यक्तिहरू त कमै हुनुहुन्छ होला। लगभग सबैले गीत सङ्गीत लोकगीतहरू मन पराउनु हुन्छ भन्ने आशा छ। हाम्रो यो सिरीलाई पनि त मनपर्छ नि होइन? ल, सबैभन्दा बढी मनपर्ने लोकगीत कुन हो हाम्रो हिर्सुजीलाई?
1: अब सबै मन त पर्छ, अब यो त भन्दिनँ, मलाई सबै नै मनपर्छ भन्छु है त।
0: सबै मनपर्छ।
1: हजुर,
0: ल, सबै मनपर्ने गीत कार्यक्रममा पनि सबै गीतहरू बजिरहेका छन्। ठिकै छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी सधैँ छ। आगामी दिनमा पनि तपाईँ हाम्रो भेट हुन्छ, कुराकानी हुन्छ। एउटा मिठो गीत बस्छ, साथीहरूलाई सम्झनुहोस् न त।
1: अब बस्ने सङ्ग मेरो मजाले इन्जुलिन होला, सतमक्सी बदिन भन्न चाहन्छु। अनि केही साथीको नाम हुन्छन् गर्नु पर्दा जोनिसा राई, दादा अन्तान थिङ, घरलाई रन्सिना, रन्जित राई, पवित्र राई, अनि त्यसै गरी दादा पदमपुरको विष्ट हुनुहुन्छ। अनि त्यसै गरी निरुता चामलिङ, हर पौरासी राई, धेरै सम्झना भन्दैछु। ठुल्ठुला नमस्कार, बाई बाई।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हिर्सु राईजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छु, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, यो अपरिचित आवाज छ, के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ भनेर भन्नुभयो भने ठिकै छ। म तपाईँसँग नै बोल्दैछु, यता भित्रतिर एक्लै बस्छु म। अर्कै खालको चञ्चलता पनि, आफ्नो चञ्चल बानी पनि छोडेको छैन, यस्तै छ। तपाईँसँग बोल्दा पनि छोडेको छैन, मेरो यहाँ भित्रको अर्को काम पनि छोडेको छैन क्या मैले। त्यही भनेर त समातेर राख्दैछु, के गर्ने कसो गर्ने, उल्टै पल्टै यताउता गर्नु परेन त। अनि के छ धान धान रोपाई भन्दा नि अस्ति पानीले भिज्यो भनेदेखि तपाईँ र मेरो कुरा भएको छैन, के छ ज्वरो त आएको छैन नि? अनि कहीँको त्यस्तो गोठ छहारी कहीँ थिएन बस्न?
1: राई दिदी अब त्यो गोठमा जानु साथ त घरमै छिटो हुन्थ्यो होइन,
0: त्यही
1: भएर घरमा आएको तल त्यो खोलाभन्दा अलि मासतिर गएको थियो होइन सुगा हेर्न भनेर। पानी कत्रो परेको गाडी सानो पर्छ भन्दा पनि ख्याल सानै पानी ठुलो परेर उकालो हिँड्न नसकेर फेरि कति धेरै कुटेको मलाई पानीले त्यो दिन म कति धेरै रोएको।
0: के गर्नु म यहाँ थिएँ नत्र तपाईँलाई म आगो तताउँदै शरीरमा सिकाउँदै तपाईँको आँसु पुस्दै गर्थे सँगसँगै, के गर्नु।
1: अनि दिदी तपाईँलाई मलाई पानीले कुट्यो भने कसरी थाहा पर्नु?
0: मलाई थाहा हुँदैन त रिया, जस्तो कि अब अहिले तपाईँले नभन्नुभए तापनि म बाहिर भएर पनि थाहा पाउँछु क्या, म मान्छेको अलिकति साङ्केतिक भाषा अलिक बढी थाहा पाउँछु कि, त्यही भएर पक्कै भने बरु त्यो व्याख्या गरेर भनिरह्यो भने त्यो कुरा बुझ्न झन् गाह्रो हुन्छ। जुन मान्छेले जे कुराको यसो सङ्केत गर्छ नि त्यस्तो कुरालाई चाहिँ बढी बुझ्छु कि म फेरि। अरे यस्तो तपाईँले त्यो दिन फोन नगरेको भए पनि यता नि त पानी परेको थियो होला, यता पानी पर्दाखेरि रिया चाहिँ भाइसँगै जानुभएको थियो, अब पानीले कुट्यो होला भन्ने त्यो खालको मनसाय पनि त हुन्छ नि त। त्यो दिन फेरि दिदी भाइकै फोन लागेको एउटै गीत रोज्नु भएको मैले नि बिर्सेको छुइनँ नि त।
1: राख्नु ल दिदी, आज पनि म बोल्छु फोन लगाइदिनु न भन्दै हुनुहुन्छ
0: भाइले
1: भनेर।
0: ल ठिक छ, ल भाइलाई पनि धेरै सम्झेको छ भन्दैन होला र गाडीमा फोन लाग्छ, प्रयास जारी राख्नुहोस् भन्न यहाँले त्यो सन्देश भाइलाई पनि छोड्नुहोस्। खानु पनि भयो कि बाँकी छ? मैले पनि खाइसकेको छु, हेर्नुहोस् नखाए त फेरि यो गर्मी समयमा बोल्न इनर्जी आउँदैन, त्यही भएर छिटो खानै काम भने बिस्तारै गर्ने हो क्या। तपाईँ अब खाना खाएर हतार हतार काममा जानुहुन्छ त्यही भएर तपाईँलाई पानीले पिडिन्छ, काम भने बिस्तारै गर्नुपर्छ। काम भने आरामले बिस्तारै सुस्त गर्नुहोस्, खानेकुरा नछोड्नुहोस्, म चाहिँ यही भन्छु। ल अब रियाजीसँग पनि मिठो रमाइलो कुरा भयो, यो मिठो मुस्कान पनि सुन्न पायो, खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, आफ्नो काम के छ निरन्तरता दिनुहोस्, हामीलाई पनि सम्झनुहोस्, एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ दिदी, हेर्नु मैले काम पनि गरिरहेछु कार्यक्रम पनि सुनिरहेछु। हुन्छ अब
0: म पनि त तपाईँसँग बोल्दैछु, मेरो यहाँको काम गर्दैछु भन्दैछु त नि।
1: हुन्छ अब बस्ने गीत सुनाउनु पर्दा सेट भेट्दा कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदम धेरै असिलो र सिलो मिठो गफारी दिदीको लागि भनेर जा
0: अरू भन्नुहोस् त।
1: अनि टेक्निसियन दाईको लागि भन्न चाहन्छु एकदम
0: यति बेला चाहिँ सम्झनाजी हुनुहुन्छ है,
1: अब भर्खरै दिदी भनेको किचन भएको भएकै हो र
0: यहाँ त त्यस्तै त हो त, एकछिन छैन हामी परिवर्तन हुन्छौँ त।
1: होइन अघि भर्खर मैले त सुनिरहेको हुनुहुन्छ भनेर जस्तो सुनेको थिएँ कि मेरो कान उल्टा भयो त्यतिखेर।
0: होइन जे सुन्नु हो सही सुन्नु भएको छ, त्यसमा कुनै गलत छैन, यति बेला चाहिँ सम्झनाजी हुनुहुन्छ।
1: ल हुन्छ दाईको लागि पनि भन्न चाहन्छु, ल टेक्निसियनमा अहिले सपोर्ट गर्दै हुनुहुन्छ दिदी सम्झना खर्कीको लागि पनि मिठो माया सम्झना दिदी भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, सुन्दै हुनुहुन्छ होला भाइको लागि पनि भन्न चाहन्छु, बाबा मम्मीको लागि भन्न चाहन्छु, आई सुन्दै हुनुहुन्छ बहिनी सीता श्रेष्ठको लागि पनि भन्न चाहन्छु, दिदी धनु बस्नेत स्वीकृति बस्नेत नितिनी बुलस उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, दिदी सरस्वती कुमार दिदी अमृता योगी बुनु ऋषिका तामाङको लागि पनि भन्न चाहन्छु, बुनु सङ्गीता रम्ते बुनु शर्मिला आयु बुनु शर्मिला रम्तेको लागि पनि भन्न चाहन्छु, दाई देव माझी दाई ध्रुव पाण्डे पनि भन्न चाहन्छु, जतिले पनि मलाई सुन्दैले हेर्दै गरिरहेको भने सुने नसुने माया गर्ने किनभने सम्बन्धलाई अब इन्जोय गर्न होला भन्दै भन्दै फेरि मलाई फोन लागेको छैन, अनि साथ आजलाई नमस्ते बाई बाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो या योगी सिन्धुलीको हेर्दैदेखि हुनुहुन्थ्यो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। आज हामीले रमाइला मेचा गफ गाफ गर्दैछौ तपाईँसँग रहेर सहयात्रा गर्दै करिब 10:42 गइसकेको छ। अब हामीसँग केही समय बाँकी छ, त्यही भएर तपाईँको पनि फोन लाग्छ। तपाईँ उकाली उराली गर्दै हुनुहुन्छ होला, घरमा पनि बस्दै हुनुहुन्छ होला, एकदमै चर्को घाम छ, हरेक कामलाई सकाएर यो समय कार्यक्रम लोकोशीले सुन्नुपर्छ है भनेर तपाईँ घरमा पनि बसिराख्नु भएको छ होला, साथसाथै घरैसी काम गर्दै हामीलाई सुन्दै साथ दिइराख्नु भएको छ भन्ने आशा लिएका छौ। तपाईँ हाम्रो सहयात्रा अझै जारी रहन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: नमस्ते हजुर, लोक साङ्गीतिक अभिवादन।
0: नमस्ते हजुर, लोक साङ्गीतिक अभिवादन। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु भक्तपुरबाट, श्रीराम दाह।
0: ओहो, श्रीरामजी किन आज आवाज परिवर्तन गरेर आउनुभयो त?
2: होइन, अब के हुन्छ होला भनेर, चिन्नु चाहिँ चिन्नुहुन्न भनेर हो नि त।
0: हो र, मैले चिन्नै सकिनँ नि त, त्यही भएर त अनि मैले हाम्रो श्रीरामजीको चाहिँ परिचय सोधेला। ठिक छ, के छ भक्तपुरतिर, के छ, के हुँदैछ भन्नुहोस् न।
2: भक्तपुरतिर घाम लागेको छ, पानी आउनु पर्ने थियो आज, होइन, पानी आएको अलिक सरल हुन्छ, खेत अब खेत रोप्नु लागेको छ आज बेलुका, अब अलि पानी तान्ने फिरबाट तानु रोप्ने चलेको छ है आज।
0: विशेष गरी त्यो भक्तपुरतिर अब हाम्रो श्रीरामजीले खेती पनि लगाउनुहुन्छ भन्नुभयो होइन, जस्तो कि पानी चाहिँ कसरी हुन्छ, आकाशकै पानी हो कि अथवा उनले कि
2: अब बोरिङको सिस्टम अलि अब अलि उच्च काम भने मात्र फेरि कहीँ पानी हुन्छ, अब कहीँ अलिक पानी आउँदैन, पानी भएको ठाउँमा बोरिङको सिस्टम हुन्छ नि, पानी आकाशै हो भन्नुपर्छ।
0: ल, अहिले चाहिँ अब बोरिङबाट तानेर यहाँले रोपाई गर्ने तरकर गर्दै हुनुहुन्छ। ल, पक्कै भोलिदेखि त लगभग अब असार लाग्यो, आज 21 गते जेठ सकिसकेको छ भन्दा नि खास फरक पर्दैन होइन, आजको दिन गएपछि गइहाल्यो, अब जेठकै अन्तिम दिनै धान रोप्न थाल्नु भयो त अनि हाम्रो श्रीरामजीले त।
2: अब यस्तो अब त्यही यो बोरिङको सिस्टम त्यहाँ बोरिङको भएको भएर अब साँझ सँधारमा सबै अब रोप्नु सुरु गरेपछि आफ्नो मात्रै असार कुरेर नि भएन
0: होइन,
2: अनि बिउ पनि ठिक भयो अब रोपिदिनु भनेर।
0: ल ठिक छ ठिक छ, अब धान रोप्नु होला, अब असार 15 चाहिँ त्यतातिर समतल जमिनमा होइन हिलो हिलो आउने योजना थियो त, यहाँ हाम्रो श्रीरामजीले त अगाडि नै धान रोप्नु भयो त। ल हुन्छ, ल ठिक छ, त्यो दिन चाहिँ अब हामी त्यहाँसम्म आउन सकेनौँ भने पनि यतै भएछ भने पनि हामीले पनि हिलो खेल्यौँ है भन्ने चाहिँ पार्नुपर्छ है त श्रीरामजी।
2: फोनबाट जोडेर
0: खेल, हुन्छ ठिक, अब काम गर्नु होला, आफ्नो काम पनि छ भन्दै हुनुहुन्छ, साथसाथै हामीलाई पनि सुन्नुभयो, आइदिनु भयो, खानपिन त भइसकेको छ भन्नुभयो है, ल ठिक छ, कार्यक्रममा आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गरे, मैले अरू त केही कुरा गरिनँ यहाँसँग, एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न। अब हाम्रो प्राविधिक मित्रले के गीत बजाउनुहुन्छ एकैछिनमा बज्छ है, पक्कै पनि उहाँ सम्झनाजी हुनुहुन्छ, तपाईँलाई पनि सरप्राइज गीत बजाउँछु भन्दै हुनुहुन्छ।
2: हुन्छ, सबैभन्दा पहिला त सम्झना मिसलाई, हजुरलाई लगायत सम्पूर्ण हजुरको रेडियो इन्टर टिमलाई नि, भोलिबाट असार लाग्दैछ होइन, यो नि एउटा पर्व हो, असारको शुभकामना, खेतीपाती राम्रोसित चलोस्, वर्षा सबैसित समान रूपले होस्, कसैलाई बाढी पहिरोले पीडा नपरोस् होइन, यही भन्न चाहन्छु। अब सुन्नु पर्दाखेरि हुनुहुन्छ राम छाप्त्री, हाम्रो पलपल अपेक्षा सेन्चुरी सेन्चुरी, अनि अब गोमा पनि भइहाल्नु भयो, त्यसै गरी सुमित थामी, अनि यता स्वीकृति बस्नेत लगायत, मलाई हाम्रो यता ओखलडोबाट सुन्दै हुनुहुन्छ, हाम्रो निमबहादुर मगर लगायत जो जतिले मलाई श्रीराम दाहाल चिन्नुहुन्छ, सबैलाई सम्झिँदै हजुरबाट अहिले म बिदा हुन्छु, नमस्ते।
0: हस्तो नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो श्री राम दाहालजी, भक्तपुरबाट हुनुहुन्थ्यो. उहाँ धान रोप्ने तरफर गर्दैछु, आज साँझतिर धान रोपिन्छ भन्ने हुनुहुन्थ्यो. पक्कै पनि कतिपय ठाउँमा अब मकै पाकिसकेर घरभित्री आएर तपाईँको खेतबारीमा पानी छ भने धान रोपाइमा पनि व्यस्त हुनुहुन्छ कतिपय साथीहरू भन्ने पनि लागिरहेको छ. असार लागिसकेको छ, असारको चटारो छ, चटारो काममा व्यस्त रहेर पनि हामीलाई सम्झनुहुन्छ, माया गर्नुहुन्छ भन्ने आशा राख्दै यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ है भन्दै हुनुहुन्छ. स्वागत गर्छु. हेलो
3: हेलो दिदी, नमस्ते. नमस्कार.
0: नमस्ते नमस्कार. छायाबाटै परिचित साथी आउनुभयो.
3: हजुर हजुर.
0: के छ दिदीको खबर सुनाउनुहोस् न.
3: एकदम भन्नुपर्छ है त दिदी हजुर, यति बेला चाहिँ मौसमको कुरा गर्नुपर्दा घाम चर्को लागिरहेको छ भन्नुपर्छ, एकदम गर्मी छ. आज चाहिँ गर्मी परिरहेको छ भन्नुपर्छ है. हिजो अस्ति चाहिँ अलिक शीतल शीतल थियो, आज चाहिँ धेरै गर्मी भइरहेको छ भन्नुपर्छ है त. अनि दिदी हजुरको के छ लगायत रामेछाप डाँडातिर कुन सुनाउनु.
0: म लगायत रामेछाप डाँडातिर एकदम ठिक छ. त्यता खोकै पनि गर्मी नै थियो हिजो, मैले यति धेरै गर्मी झेले नै दिदी, त्यहाँ गर्मी छ है.
3: हजुर हजुर,
0: एकदमै गर्मी छ. आज झन् गर्मी छ जस्तो लाग्छ. हिजो गुरु मौसमले केही साथ दिएको थियो.
3: हजुर पक्कै पनि.
0: ल खानु पनि खानुभयो.
3: अब खानु लागेको दिदी हजुर, अब एकैछिनपछि कार्यक्रम सकाएर खानु बसिरहेको थिएँ. कार्यक्रम फोन पनि बल्ल बल्ल लाग्यो आज त भन्नुभएको है त दिदी हजुर.
0: ल बल्ल बल्ल लाग्यो, तर अन्त्यतिर जे भए पनि लाग्यो नि त हाम्रो देवजीको.
3: हजुर हजुर.
0: ल कहीँ कतै बाहिर जानु भएको थियो कि के हो.
3: हजुर कहीँ पनि गएको थिएँ. सुरुवातदेखि नै कार्यक्रम सुनिरहेको थिएँ, तर फोन ट्राई गर्दा लागिरहेको थिएन. बल्ल बल्ल अन्तिममा भए पनि फोन लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है त.
0: ल ठिक छ, अन्तिममा यहाँको फोन लाग्यो, आउनुभयो, बोल्न पायो, खुसी लाग्यो. अरू त अब खास मैले देवजीलाई पनि के सोध्ने होला सधैँभरि. अब एउटै कुरा पनि के सोध्नु, फेरि देवजीलाई पनि होइन एउटै कुरा सोध्नुहुन्छ भने जस्तो लाग्ला.
3: हजुर होइन, खासै अब सधैँभरि सोधेकै कुराहरू हामी सुरु के अरे सुनाइरहेको छु दिदी हजुरलाई. अब नयाँ कुराहरू केही भएछ भने म आफै भन्नेछु भन्नुपर्छ है त.
0: ल त्यसो भए है, अब हाम्रो देवजीले नयाँ भयो भने हामीले नसोधी पनि भन्नुहुन्छ, हामी त्यो आशा प्रतीक्षा गर्छौ. म पनि पक्कै कार्यक्रमको अन्त्यतिर आइसकेको छु. एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त.
3: हुन्छ, विशेष गरी सर्वप्रथम त दिदी हजुरकै लागि भन्न चाहन्छु. प्राविधिकमा रहनुहुने दिदी सम्झना खड्की बाई श्रीराज महत लगायत हजुरको रेडियो ओली युनिटको लागि भन्न चाहन्छु. र अनि मेरो घर परिवार सुन्दै हुनुहुन्छ, छोरी ममताको लागि, भाउजूको लागि, अनि स्मिता माझीको लागि भन्न चाहन्छु, बहिनीहरू तामाङको लागि, अनि बहिनी रिङ्ना थापा मगरको लागि, अनि त्यस्तै गरी साथीहरू रोशन श्रेष्ठ, मनोज कार्की, ध्रुव पाण्डे, अनि निर्मला पौडेल, बहिनी निर्मला लामा, अनि त्यसै गरी पासाङ डोलमा तामाङ लागि भन्न चाहन्छु. र अनि लगायत मलाई जतिले पनि देवमाझीहरूले चिन्न पनि सम्पूर्णको लागि, र अघि भर्खरै कल गर्ने बहिनी रिया योगीको लागि, सरस्वती सुनारको लागि पनि भन्न चाहन्छु. लगायत जतिनलाई देवमाझी भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि, र सङ्गीता रमतेलको लागि, मन्जु परिवार लगायत सबैको लागि भन्दैछु कि ल. नमस्ते बाबाई.
0: हवस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवमाझी जी, अब चाहिँ हामी फोन लिँदैनौ, समय सकिसकेको छ. धेरै साथीको फेसबुक कमेन्ट पनि छ, छोटो मिठोमा कमेन्ट वाचन गर्दै म पनि विदा हुन्छु. यति बेला हिरा बहादुर लकाईजीको पहिलो कमेन्ट प्राप्त भएको छ. उहाँ लेख्नुहुन्छ, नमस्कार सबैमा, यता बुटुलबाट सुन्दैछु ल भन्दै हुनुहुन्छ. सुमिति यादव सुनवार किराताजीले पनि नमस्कार है दिदी, खाना खानुभयो त, सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ. मेरो खाना भइसकेको छ, म सन्चै आरामै पनि छु, यहाँलाई पनि सन्चै आरामै होला. म रामेछाप घर भइहाल्छ काठमाडौँको बौद्ध जोरपाटीबाट कार्यक्रम सुन्दैछु. अब बज्ने भाका सबैको लागि भन्नुभएको छ. मनको साथी जीवन कार्कीजीले पनि हजुर शुभ बिहानी पोखरी नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु है, लोकको शैली एकदमै राम्रो लाग्छ, कार्यक्रम चाहिँ मैले पोखराबाट सुनेको छु भनेर जानकारी दिनुभएको छ. त्यसै गरी राजकालीकोटेजीले पनि हजुर नमस्ते, म पनि झापाले हिँड्यो राजकालीकोटे वृतामुर झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. धनु गजमेरजीले पनि दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाना लिनुभयो, सन्चै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ. मेरो खाना भइसकेको छ, म सन्चै आरामै पनि छु. उखल ढुङ्गाबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ. उहाँले धेरै साथीको नाम लेख्नु भएको छ, तर आज मैले सबै साथीको कमेन्ट चाहिँ वाचन गर्न भ्याउँदिन, छोटो मिठोमा वाचन गर्छु भने. त्यसै गरी सुजन ढुङ्गेलजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार खाना भयो, म सुजन ढुङ्गेल हो, दोलखा गर्वै हालसी काठमाडौँबाट अब बोल्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुजनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी धर्मराजजीले पनि लेख्नु भएको छ, नमस्ते अभिवादन, म ढोकाल धर्मराज बिर्तामोड झापा गर्वै हालसी दुबीबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। बिन्दास बाबुजीले पनि म जुम्लाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। जुम्लादेखि कुन माध्यमबाट सुन्नुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी हिर्सु चामलिङ राईले पनि हेलो नमस्ते हाए, म पनि कार्यक्रम सुन्दैछु यता उदयपुरबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यस्तै बिर्जन लिम्बुजीले पनि हेलो शिवारू हजुर नमस्ते, अब बस्ने गीत सबैलाई समर्पण गरे भन्दै हुनुहुन्छ। त्यसै गरी सपना तामाङजीले पनि लेख्नुहुन्छ, हजुर दिदी नमस्कार, सुन्दैछु है कार्यक्रम सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बस्ने गीत मलाई सपना तामाङ भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। सुस्मिता मोक्तानजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, खाना भयो त रामेछापको खाडदेवीबाट भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। मुना मुखियाजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। त्यसै गरी टिकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिन्जुरे मिडिया ग्रुपको मेम्बर रामेछाप घरबै हाल चाहिँ काठमाडौँबाट अब बस्ने गीत मलाई टिकाराम सुनवार भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी देवेन किशोर अञ्जानजीले पनि लेख्नु भएको छ, जिन्दगी त्यहीबाट शुरू भयो जब यस धरतीमा पहिलो पाइला टेक्न सिकाउनु भयो, त्यही भएर अहिलेसम्म संघर्षको भूमरीसँगै मुडारिरहेको छु हाम्री आमा भनेर लेख्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। पके भने संघर्ष होइन, सुख दुःख संघर्ष गर्दै घुँडा टेक्दै दिनहरू जीवनहरू बित्दै सर बितिरहेको छ। पके त्यो संघर्ष गर्ने घुँडा टेक्ने यो दिनहरू क्षणिक हुन सक्छन्, तर त्यसपछिको सफलता पनि राम्रो हुन्छ भन्ने आशा राखौं भन्न चाहे हाम्रो देवेन्जीलाई। त्यसै गरी निशा ठोकरजीले पनि नमस्कार, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि चितवनबाट सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी झिनी लिम्बुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। उर्मिला थापा मगरजीले पनि नमस्ते, म दोरम्बाबाट है भन्दै हुनुहुन्छ। त्यसै गरी सौरभ केसीजीले पनि नमस्ते, म यता बागचौर नगरपालिकाको मान्छे हालसी भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। टेकु छेत्रीजीले पनि नमस्कार, आरामको कामनाको साथमा सुन्दैछु तनहुबाट, अब बस्ने मिठो गीत सबैको लागि भन्दै छुटेछु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी सरस्वती थापा मगर, सुजन ढुङ्गेल, हिर्सु राई, रिया योगी, श्रीराम दाहाल, साथी दिवनाथजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबैलाई मनैदेखि विशेष धन्यवाद व्यक्त गरे। साथी कार्यक्रम लोककोशीले अवधि भएर बजेका मेचा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीवास महत, साथी सञ्जना कर्कीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशीको बसाइबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र ताबाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। मन्त्री शिशिर खनाल चीनको चार दिने भ्रमणका लागि आज बेन्जिङ प्रस्थान गर्नुभएको छ। हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उहाँ बेन्जिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेन्जिङमा भोलि आफ्ना चीनीय समक्ष वाङ यीसँग वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुने मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग भेट पनि गर्नुहुनेछ। बेन्जिङको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेन्जिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने नेपाल लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालले सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछ। नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ मन्त्रालयले जानकारी दिनुभएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपु लेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खेलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशका अध्यक्षमा रूपन्देहीका शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। उनी निवर्तमान उपसभापति हुनुहुन्थ्यो। दाङको घोराहीमा शनिबारदेखि जारी अधिवेशनमा सभापति पदका 6 जना प्रतिस्पर्धी थिए। पहिलो चरणको निर्वाचनमा शालिगराम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। प्रतिस्पर्धामा दोस्रो हुने गोपाल घिमिरेले 87 मत प्राप्त गरेका छन्। राजसभाको विधानमा सभापति पदको उम्मेद्वारले 51% मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। पहिलो चरणमा प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै मत ल्याएका शालिगरामलाई दोस्रो मत प्राप्त गर्ने गोपालले समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन नगरी शालिगरामलाई सभापति घोषणा गरिएको हो। मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार निर्वाचनमा 552 मत खसेको थियो। त्यस अनुसार निर्वाचित हुन कुनै एक उम्मेद्वारले 277 मत प्राप्त गर्नुपर्ने विधानमा व्यवस्था भए पनि पहिलो र दोस्रो हुनेको सहमतिमा दोस्रो प्रतिस्पर्धीले पहिलो प्रतिस्पर्धीलाई समर्थन गरेकाले दोस्रो चरणको निर्वाचनमा जान आवश्यक नरहेको बताउनु भएको छ। झापाको मेची नगरमा हात्तीको आक्रमणबाट 1 महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेची नगर नगरपालिका 4 निवासी 65 वर्षीय पद्या पौडेलको ज्यान आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो। बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको थियो। पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ। कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका छन्। गोदावारी नगरपालिका 4 गे धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेको भीरसम्म पुर्याउँदै खसालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। धनादेवीले बासपानी क्षेत्रमा सड़क छेउमा खुद्रा सामान बिक्री गर्न टेम्पो प्रयोग गर्दै आउनु भएको थियो। टेम्पोको सामान झारेपछि घर लैजान्छु भन्दा कर्मचारीले नमानेर सड़कबाट धकेलेको उहाँको गुनासो रहेको छ। तर डिभिजन वन कार्यालयका धनकडीका प्रमुख रामविचारी ठाकुरले पटक पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेला धकेल गरेको अवस्था आएको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे छानबिन भइरहेको
जनाएको छ। डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ। अहिलेसम्म भीमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाएका 47 कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताउनु भएको छ। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा इलामको सूर्योदय नगरपालिका चिया उद्योगी असाढ़ एक गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। सूर्योदय अर्थो ड्रग्स टी प्रोड्युसर एसोसिएशन नेपालले तयारी चिया बिक्री हुन नसकेको भण्डारण क्षमता गरिएको भरिएको तथा किसानबाट खरिद गरिएको हरियो चियापत्तीको मूल्य समेत तिर्न नसक्ने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्न बाध्य भएको जनाएको छ। एसोसिएशनमा आबद्ध 53 उद्योगले उत्पादन बन्द गर्ने निर्णय गरेको छ। उद्योगीका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया बोकेर कोलकाता पुगेका गाड़ीहरू हप्तौसम्म रोकिँदा बजार नै ठप्प भएको छ। अहिले भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजात रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,93,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,92,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँमा पुगेको महासंघले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर गर्नु हुने बताउनु भएको छ। सामाजिक सञ्जाल सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि कुल 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँमा पुगेको महासंघले जनाएको छ।

निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले पनि सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौतामा हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइसकेको इरान स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डार व्यवस्थापनमा गरिने यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभई अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी समेत दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको यो द्वन्द्वले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजयी शुरूआत गरेको छ। समसीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 पराजित गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलेको 28 मिनटमा गरेको गोल नै निर्णायक भएको छ। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जीतसँगै उसले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अहिले पौने 10 बजे समरीको अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार स्विजरल्याण्डले बराबरी खेलेको छ। मोरक्को संघको खेलमा ब्राजिल स्टार खेलाड़ी नियर मार्पिनै खेलेको थियो। मोरक्कोमा इस्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए। तर ब्राजिलका भिनेसियस जुनियरले 35 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याएको छ। त्यसपछि थप गोल हुन सकेन त दुवै टोलीले 1-1 अंक बाँडेका छन्। त्यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिएका थिए। तर खेलको इन्जुरी समयमा कतारका बोलेम्ब खोखीले गोल गर्दै खेल बराबरी बनाएका थिए। उहाँको गोलले कतारलाई हारबाट जोगाउनको साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। हवस् त नमस्कार।

0: घर बनाने को लगी रड सीमेंट जस्ता पाता चाहिए कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री

0: के जिस्के किने शुभ जीवन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
3: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: hello. Let's go.
1: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652499 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनलाई कार्यक्रम टपअप दि पपमा म कार्यक्रम प्रस्तुत श्रु र आज यहाँ उपस्थित भइसकेको छु तपाईँको माझमा आउन रमाइलो गर्नको लागि अनि यफल आज विशेष बनाउनको लागि प्राविधिक बाटोमा हुनुहुन्छ यति बेला साथ दिएर राख्नु भएको छ ललिताजी हुनुहुन्छ अनि उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला त्यस्तै तपाईँ देशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दि पप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म हामी तपाईँको माझमा रहँदै आइरहेका छौँ कुराकानी गर्छौ। नम्बर 0840 40 0026 रहेको छ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु 0840 40 0026 साथीभाइ आफन्तलाई पनि सम्झना दिनु छ साथमा मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हजुरको रेडियो 102.1 MHz सर्च गर्नुभयो भने तपाईँले कार्यक्रम टप अफ द पपको अडियोलाई भेटाउन सक्नुहुन्छ त्यहाँ तपाईँले मेसेजहरू छोड्न सक्नुहुन्छ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। यहाँको समय 11 बजेर 30 मिनट गइसकेको छ अब कुराकानी हुन्छन् रमाइला रमाइला नेपाली पप गीतहरू राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला फोन गरेर साथ दिनुहोला। मौसमको कुराकानी गर्नुपर्दाखेरि गर्मी छ गर्मी बढेको जस्तो महसुस भइराखेको छ सो ख्याल गर्नुहोला पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु साथमा हामीलाई सुनेर साथ दिनुहोला भन्दै त्यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु। नमिस्टप तपाईँहरूको माझमा गीत राख्छौँ अनि कुराकानी गर्छौँ फोन गरिहाल्नुहोस् फटाफट। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा अनिल सिंहको आवाजमा गीत छ इन्जिन गाडीमा यो गीत सुरुवातमा

0: इन्जिनगाडीमा हो, इन्जिनगाडीमा तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आवाज दिनुभएको थियो, गीतमा अनिल सिंहको आवाज रहेको थियो। साथमा सुन्दै हुनुहुन्छ तपाईँ यति बेला देश तथा विदेशमा रहेर रमाइला रमाइला नेपाली पप गीतहरू हामी राख्दै राख्दै अगाडि बढ्छौँ। साथमा मिठा चटपटी कुराकानी पनि हुनेछन्, आउन सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्, नम्बर 0440 40 0026 रहेको छ। गर्मी गर्मी यस्तो अपअप गर्मी बढेको छ यति बेला रामेछापमा, तपाईँलाई के भन्नु र खै भन्न धेरै मन थियो, तर गर्मी महसुस भइराखेको छ। तपाईँकोतिर कस्तो छ, कतै पानी परिरहेको छ होला, कतै हुस्चु लागेको छ होला। हुन त बिहानसम्म यस्तो आकाश हेर्दाखेरि उठेर आकाश हेरेको उसु थियो, अहिले गर्मी छ। पत्याउनुहुन्छ पत्याउनुहुन्न है यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँ हुनुहुन्छ हजुर? नमस्कार, हेलो हेलो हजुर, नमस्कार। कोही हुनुहुन्थ्यो, बाहिरिसक्नुभयो। मैले पत्याउनुहुन्छ भने जस्तै हो, उहाँ पनि भर्खर लाइनमा हुनुहुन्थ्यो, पत्याउनुहुन्छ एकैछिनमा हुनुहुन्न, गइसक्नु भयो है। फेरि फोन गर्न सक्नुहुन्छ, नम्बर 0440 40 0026 रहेको छ। पत्याउनुहुन्छ तपाईँले, पत्याउनुहुन्न नि, समय हो कस्तो है, एकैछिनमा परिवर्तन हुन्छ भनेको। बिहान उठ्दाखेरि 5 बजीतिर हुस्सु थियो, 4 बजीतिर, 4:30 बजे, 5 बजीतिर होइन। अहिले घाम चर्को छ, अहिले एकैछिनमा पानी पर्न सक्छ। यति बेला कोही आइसक्नु भएको छ भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ हजुर? नमस्कार, नमस्कार हजुर, शुभ नाम, कहाँबाटको बोल्दै हुनुहुन्छ? के तामाङ भन्नुभयो?
1: रेणुका तामाङ।
0: रेणुका तामाङ, रेणुका के छ खबर?
1: त्यता
0: पानी पर्दैछ, तपाईँ पत्याउनुहुन्छ त, यता चर्को घाम लागिरहेछ, त्यता पानी पर्दैछ भनिसकेपछि कस्तो रहेछ त ठाउँ, कस्तो यो मौसम, कस्तो यो वातावरण कस्तो त भनेर तपाईँलाई यो अचम्म लाग्दैन? खै हुनुहुन्छ रेणुका, खै खै खाना भयो, भइसक्यो मेरो पनि। रेडियो सुन्दै हुनुहुन्छ? रेडियो सुन्नु हुनुहुन्छ? त्यता पानी पर्दैछ, तपाईँ पत्याउनुहुन्छ त, यता चर्को घाम लागिरहेछ, त्यता पानी पर्दैछ भनिसकेपछि कस्तो रहेछ त ठाउँ, कस्तो यो मौसम, कस्तो यो वातावरण कस्तो त भनेर तपाईँलाई यो अचम्म लाग्दैन? खै हुनुहुन्छ रेणुका, खै खै खाना भयो, भइसक्यो मेरो पनि। रेडियो सुन्दै हुनुहुन्छ? रेडियो सुन्नुहुनुहुन्छ? सुन्नुहुनुहुन्छ, फर्काएर सुन्नुहुनुहुन्छ कि खुसु त्यो हुन्छ नि, त्यो एकदम त्यो सानो शर्मा सुन्नुहुनुहुन्छ? खै मलाई थाहा छैन, खै म मात्र बोलेको हो कि आज रेणुकाले बोल्न मनै नलागेको हो कि, खै रेणुका साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, 0440 40 0026 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। आउनुहोस् फटाफट रमाइलो कुराकानी गरौँ, मिठा रमाइलो कुराकानी गर्नुपर्छ। अब रमाइलो गर्ने प्रयास गर्छु, हेर्नुहोस् जिन्दगी 2 दिनको छ होइन, सो होइन भोलि चाहिँ देखाइनुहोस् भन्न बेर छैन, होइन भोलि पनि देखिन्छ, तर 2 दिनको भन्छन् सबैले, जस रमाइलो त गर्नुपर्छ नि होइन। सो आउनुहोस्, नम्बर 0440 40 0026 यति बेला कोही हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ हजुर? नमस्कार,
2: नमस्कार,
0: नमस्कार रमिलाजी,
2: हजुर
0: स्वागत छ कार्यक्रममा,
2: धन्यवाद।
0: कस्तो मिस गरिराखेको थियो तपाईँलाई, खोल्ने भने मैले हेरेर त मलाई कसरी भनेको, म मिस गरिराखेको हुन्छु ललिताजीसँग, सम्झनासँग, हाम्रो रमिलाजीको बारेमा कुराकानी भइराखेको हुन्छ। किन विश्वास लागेन?
2: मलाई त कसले
0: सबैजनाको
2: विश्वास लाग्न
0: थोरिन्छ, किन कसले त्यस्तो झुट बोलेर धोका दियो तपाईँलाई?
3: मलाई धोका दिनुभयो त्यही भएर आज अन्तिम दिन अन्तिम दिनदेखि सबैमै विश्वास लाग्न छोडेको
0: त्यस्तो हुन्न है आज म शान्त फेरि अरू दिनमा पनि विश्वास लाग्दैन भन्छु

0: हजुर
1: आज म शान्त अन्तिम दिन अरू दिनमा पनि फेरि विश्वास लाग्दैन र तपाईँलाई
0: हरिओम
1: हरिओम हरिओम के भन्नु अब यो बिहान बिहान भन्दा पनि मध्यान्न मध्यान्न हरिओम भन्दै अब भजन गाउनु पर्ने स्थिति आयो मेरो अरू दिन किन माया नलाग आजकल लाग्न छोडेको हो मायामा साह्रै कसले चित्त दुखाइदियो तपाईँलाई कसले धोका दियो केही भन्नुभयो र उहाँले फकाउनुहोस् न त फकाउनुहोस् ए मेरो पुन्टु ए मेरो पुन्टु भनेर फकाउनुहोस् न
0: बोल्नेलाई चलन छैन क्या मेरो चलन छैन
1: ठिक छ म जस्तै हुनुहुन्छ ठ्याक्राकै होइन कहिले काहीँ त लाग्छ रङ्गिलाजी म जस्तै हुनुहुन्छ जस्तो लाग्छ कहिले काहीँ
0: सानो
1: स्वरले बोलेर होइन
0: काम बोल्न
1: के अरे जतिखेर नि मान्छे के काम हुन्छ मलाई पनि त्यस्तै लाग्छ कहिले काहीँ त भन त भन बेबी भन्ने के भनेको
0: बेबीको पनि भाषा के हो तपाईँलाई
1: खै त्यो त बच्चा हो
0: अनि बेबी बोलाउन यो जेन साथीहरू कहाँबाट आएर
1: खै अब यो सबैले भन्न रहेछन् माया प्रेममा परेका जोडीहरूको कुरा सुन्नुपर्छ
0: हाम्रो त त्यसो भन्नुहुन्न
1: जे भने पनि अब यतातिर नखुलाउनुहोस् ठिक छ त्यो प्राइभेसी भयो तर भनेको सुनेको थिएँ क्या मैले कसले भनियो कहिले के भन्दा रहेछन् अनि म यसो सोध्छु हेर त हेर के बोलेका अब के गरौँ मेरै अगाडि भन्छन् त यसो बजारतिर हिँडेको बेलामा कोही कोही यस्तो भर्खरका हो त्यो पनि 14-15 नानी बाबुहरू ठिक छ राम्रो हो होइन आफ्नो बोलाउने शैली हुन्छ म जिस्केर भनेको मात्र हो अन्यथा सोच्नुहुन्न है खाना भयो रमिला भयो नि मेरो अघि नै खाएको मैले त्यही त मम्मी चिन्तामा हुनुहुन्छ मेरो छोरो दुब्लाएर के गर्नु कसो गर्नु भनेर दिन रात उहाँ मम्मी पिराले खानुपर्ने केटीहरूको चिन्ता छैन हो मलाई चिन्ता छैन हजुर भाइ खै कसँग लभ गर्नु सबै राम्रो लाग्छ जो दिएको त्यही राम्रो लाग्नेलाई फेरि कसैले हेर्दा रहेनछन् सो त्यही भएर लभ परेको छैन हेर्नुहोस् रमिलाजी
0: त्यो थाहा छैन त अनि बोल्नेको पिठो नि बिर्सो नबोल्नेको चामल पनि बिर्सिनु भनेर बोल्नु न
1: बोलिँदैन छोड्दैन बोल्न आउने बोल्छन् नबोल्ने बोल्दैनन् म त्यस्तो भानी छैन
0: छोडेर बस्ने क्या ओर्गी फर्की खबर हामी पहिला त्यस्तो गर्छ तपाईँले ओरिघरि खबर
1: ठिक छ त्यतातिर नजाउँ हुन त बोल्नै पर्ने हो अहिले जमाना त बोल्ने छ हल्का झुटो यस्तो बोलेर भन त म यस्तो गर्छु यति यति गर्छु यो भनेर यसो झुट बोलिदिएको भए त दुईटा तिनवटा मरिहरू सेन्टी फ्याट हुन्थ्यो होला त्यो झुट बोलेर अर्कालाई आश देखाएर त्यो पाप लाग्छ घाँटे त्यसो गर्नुहुन्न ठिक छ आँसु लाग्छ त्यस्तै हो ठिक छ रमिला खुसी लाग्यो कार्यक्रम मौसम चाहिँ कस्तो छ रमिला तपाईँकोतिर
0: हाम्रोतिर त एक दुई हप्ता भइसक्यो धुम्मा हुन्छ आज भोलि नेटवर्क पनि त्यति साह्रै दिँदैन क्या दाइ
1: आज त राम्रो छ स्पष्टसँग कुराकानी भइराखेको छ धुम्मा मौसम त चिसो राम्रो हो नि यता घाम लागेर उत्पाद के गरौँ र कसो गरौँ भइराखेको छ मलाई यति बेला
0: यता चाहिँ फेरि धुम्मा भयो भने जाडो भएर ज्याकेट लगाएर हिँड्नुपर्छ गर्मी हुँदैन क्या मलाई फेरि जाडो भयो भने ज्वरो आउँछ रे
1: ठिक छ स्वास्थ्य ख्याल गर्नु होला भन्न चाहे खुसी लाग्यो एकदम मिठो गीत राख्छौँ रेखा साहको सिमसिमे पानीमा यही गीत हो गाडी हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न विशेष रूपमा धन्यवाद हुन चाहन्छु पनि मलाई चाहे तगारोमा रुमाल राखी भन्ने गीत राखिदिनुहोस् मिल्छ भन्ने मान्नुहुन्छ सिमसिमे पानीमा राख्छौँ त्यसपछि राखौँला सनाजी आफ्नो मन चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ यति बेलाको समयमा
2: सपना तामाङ हुनुहुन्छ, उहाँले पनि सुन्दैछु है भन्नुहुन्छ, सिन्धुलीबाट सम्झना सबैमा भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामरेको हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार, आवाज कार मात्र भनेको आयो, अरू आवाज सुन्दैन हजुरको, फेरि बोल्नुहोस् न एकता।
3: नमस्कार भनेको,
2: नमस्कार भन्नुभएको, कहाँबाटको बोल्दै हुनुहुन्छ?
3: म यता तिन कन्याबाट सुरज आली मगर।
2: सुरज आली मगर,
3: हजुर।
2: सुरजजीसँग पहिलोचोटि मेरो कुराकानी?
3: पहिलोचोटि, कति फोन गर्न आँट्यो हुँदैन, अनि यसो आज चाहिँ गरी हेरेको
2: लाग्यो। बोलौँ नबोलौँ जस्तो लाग्यो कि लागेन?
3: लागेको,
2: डर डर लागेको छ कि होइन यस्तै पनि लागेको छ?
3: खै फर्स्टचोटि बोलेको, डर लागेको छ।
2: लाग्नु पर्दैन, डराउनु पर्दैन। म के गर्नु र के गर्न सक्दिनँ, म झन् फ्रेन्डली हुन्छु, त्यस्तो डराउनु पर्दैन। खुलस्त स्पष्टसँग मनमा राखेको कुरा राख्नुहोस् त। यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ कि नै?
3: सुन्दैछु।
2: सुन्दै हुनुहुन्छ, सुन्ने गर्नुहुन्छ रेडियो। खानपिन भयो?
3: खाना
2: भयो, भइसक्यो। खाना खाइदियो, उपस्थित भएको छु भनेपछि रेडियो सुन्दै हुनुहुन्छ। यसो सरसल्लाह सुझाव केही दिन मन लागेको छ? यता गर्मी छ, यस्तै छ, रमाइलो छ भनौँ। अनि कुराकानी त गर्न पाइयो, के गर्दै हुनुहुन्छ यति बेला ठ्याक्कै भन्नु पर्दाखेरि?
3: म अहिले भर्खर चाह खाना खाएर बसिरहेको, खै पानी पर्न आँटेको छ।
2: के गर्नु
3: अब अहिले, एकछिनपछि अब के हुन्छ खै?
2: टुङ्गो छैन अहिलेसम्म, पानी पर्यो भने यसै बसिन्छ होला, नत्र भने यसो काम गर्नुपर्ने है।
3: अब भोलि चाहिँ स्कुल खुल्छ?
2: ए भोलि, आज आइतबार, आज शनिबार आइतबार, बिदा छ। पक्कै पनि कति पढ्नुहुन्छ?
3: म सात।
2: सातमा पढाइ राम्रो छ? भनौँ न, होइन राम्रो हुनु पर्यो, पढाइ राम्रो हुनु पर्यो। अरू कुरा भनेको यस्तै हो, खेलकुद, पढाइ, पढाइ राम्रो हुनुपर्छ है। फोकस गर्नुहोस् फिल्ममा चाहे, पढाइ यस्तो कसरी पढ्न सकिन्छ, के गर्न सकिन्छ, त्यसमा चाहिँ फोकस गर्नु होला। फिल्ममा चाहे राम्रो फर्स्ट ऱ्याङ्क ल्याउनुपर्छ है, फर्स्ट सेकेन्ड हुनुपर्छ फिल्ममा चाहे। ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाइयो, पहिलोचोटि हो, राम्रोसँग कुराकानी गरिदिनु भयो, खुसी लाग्यो। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
3: समीर सुनारीलाई नि, अनि
2: हस् धन्यवाद, उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। हाम्रो सपनाजी सुन्दै हुनुहुन्छ यहाँ, दाई अलिक बिस्तारो बोल्नुहोस् न, कस्तो चिच्याएको तपाईँ भन्दै हुनुहुन्छ यहाँ, हेर्नुहोस् न कमेन्टमा, मेरो आवाज ठुलो स्वर आइसकेछ, धुद्रे धुद्रे आयो होला रेडियोमा, आहा हा गरेर होइन हाँसेको पनि। अनि त्यसपछि उहाँ भन्दै हुनुहुन्छ, दाई कस्तो हाँसेको, के हाँसेको भन्दै हुनुहुन्छ होला। सपना रेडियो सुन्दै हुनुहुन्छ भने अझ ठुलो भोल्युम पार्नुहोस्, छेउछाउमा कोही हुनुहुन्छ भने हाँस्नुहुन्छ, अथवा कोही होइन अब भाग्नुहुन्छ। सुनिता सुनारले पनि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, कोही हुनुहुन्छ भन्ने कुराकानी गरौँ, नभए पनि गीत राख्छौँ। हुनुहुन्न है, ल ठिक छ, गीत राखौँ। यति बेलाको समयमा हामी तपाईँको माझमा राख्न चाहन्छौँ रेखा शाहको आवाजलाई, गीत छ सिमसिमे पानीमा, त्यसपछि आउँछौँ कुराकानी गर्नको लागि। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त।

0: सिमसिमी पानीमा जान्ने मेहमान गर्छु कि जिन्दगानीमा यदि तपाईँको माया स्मरण राख्यो कार्यक्रम टपअप दिप अनियर भइराखेको छु. आवाजमा म श्रीराजमा छु. प्राविधिक पाटोमा हुनुहुन्छ आस्ते हुनुहुन्छ ललिताजीहरू सम्झनाजीहरू हुनुहुन्छ अनि साथमा तपाईँहरू हुनुहुन्छ होला आस्ते हुनुहुन्छ होला कि अथवा के गफान्डा भन्दै हुनुहुन्छ थाहा छैन जो सुन्दै हुनुहुन्छ भन्ने आशा मैले लिएको छु. फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz अनि तामाको एफएम 95 MHz सुन्दै हुनुहुन्छ हामीलाई भने अनलाइनका विभिन्न माध्यमबाट पनि यति बेला हामी तपाईँको माझमा छौँ सुन्दै हुनुहुन्छ भन्ने आशा छ. यति बेला कोही हुनुहुन्छ भन्दै हुनुहुन्छ कामना गर्नुहुन्छ हजुर नमस्कार.
1: नमस्कार भाइ.
0: नमस्ते नमस्कार देवजी स्वागत छ कार्यक्रममा. के गर्दै हुनुहुन्छ खानपिन भयो कि नै? ओके ल ठिक छ खुसी लाग्यो सुन्दै हुनुहुन्छ. अनि मौसम कस्तो छ? घाम लागिरहेछ है त्यता पनि. बिहान मौसम हेर्दा बिहान चाहिँ कस्तो थियो? उसु लाग्यो जस्तो थियो कि बिहान पनि घाम लाग्ला जस्तै थियो?
1: हजुर बिहानैदेखि घाम चर्को लाग्यो. बिहान 6 बजीमा नपाइकन घाम चर्को लाग्थ्यो. अब के गर्नु है?
0: त्यही त मेरो त अचम्म छ. बिहान एकताल उठेर यसो हेरेको घुसु लागेको थियो. अहिले त चर्को घाम छ यस्तो छ मौसम यतातिर चाहिँ ठिक छ. अनि अब बर्खा लाग्न लाग्यो धानको बिउ होइन धान रोप्ने गर्ने सुरु हुन लाग्यो कि नै?
1: हजुर हजुर कोही कोहीको ब्याड राखिसक्यो भन्नुपर्छ. अब हाम्रो चाहिँ बाँकी नै छ. अब भोलि या पर्सितिर ब्याड राख्ने हुन्छ होला. अनि त्यसपछि यहाँनिर चाहिँ अब
0: एक महिनाभित्रमा
1: हुँदैछ भन्नुपर्छ है त.
0: धानको ब्याड राखेको एक महिनाभित्रमा होइन रोप्ने त?
1: हजुर हजुर
0: ठिक छ. रमाइलो हुन्छ जस यसो सम्झना आयो सोधिहालेको अनि खुसी लाग्यो. जस सम्झिदिनुहुन्छ देवजी आउनुहुन्छ कार्यक्रममा खुसी लाग्छ. केही सरसल्लाह सुझाव दिनुहुन्छ भने भनिहाल्नुहोस् अथवा कोही कसैलाई कोही मरीलाई यसो केही भन्न मन लागेछ भने पनि भन्नुहोस् माध्यम छ.
1: छैन छैन दाइहरूतिर कोही पनि छैन भन्नुहोस् है. कोही कसैलाई केही भन्न पनि छैन. अब मसँग त त्यस्तो कोही पनि छैन. म जस्तो मान्छे त अब को नै हुन्छ र त्यस्तो भन्नुपर्छ है त दाइहरू.
0: के भनेको म जस्तो मान्छे को नै हुन्छ र भनेर भनेको त्यति साह्रो होइन डिमोरलाइज पनि गर्नुहुन्न कि आफूले आफूलाई हत तरिका के भन्नु र तपाईँलाई हामी जस्तै खतरा कोही छैनौँ भन्ने हुनुपर्छ. घमण्ड एटिट्युडवाला हुनुपर्छ. त्यो चाहिँ ठिक हो ठिक है. साथीहरू भेटेको छैन भन्ने हो तर म जस्तो भन्ने होइन. हामी जस्तोको लागि पनि कोही न कोही हुन्छ त्यो चाहिँ हो होइन.
1: भएछ भने त म दाई हजुरलाई भनिहाल्छु नि. यस्तो छ यस्तो भयो है दाई हजुर मैले यस्तो साथी भेटेँ मैले भनिहाल्छु
0: नि. लभ स्टोरी चाहिँ भन्नुहोस् ल मलाई सुन्न मजा आउँछ फेरि अर्काको लभ स्टोरी. ठिक छ खुसी लाग्यो. एउटा गीत राख्छौ नेपथ्य ब्यान्डको रेशम साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न भन्दा पनि सोनाजीले रोजन पार्नु भएको छ त्यो गीत राख्न छ. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
1: हुन्छ सम्झिनु पर्दा दाइहरूको लागि अनि प्राविधिकमा रहनु लगायत हजुरको रेडियो लागि बहिनीहरू बहिनीहरू रमिला तामाङ अनि त्यसरी पासुङमा तामाङ अनि बहिनी सङ्गीता रम्पेल अनि त्यसै गरी हुन्छ साथी ध्रुव पाण्डेको लागि अनि साथी निर्मला लगायत देवमाझी भनेर सुनि नसुनि सम्पूर्णको लागि र निर्मला लामा बहिनीको लागि लगायत सबै सबैको लागि भन्दैछु. किनकि उर्मिला थापा मगरको लागि पनि सम्झिरहेको छु भन्दैछु.
0: हस् धन्यवाद. देवमाझी हुनुहुन्थ्यो सपनाजी भन्दै हुनुहुन्छ म पनि आउँला कुनै दिन लभ परेछ भने लभ स्टोरी सुनाउनलाई दाई भन्नुहुन्छ. तपाईँको परिसकेको छ होला जस्तो लाग्छ सपनाजी. अब खै कहिले सुनाउनुहुन्छ त्यो चाहिँ थाहा छैन. जे होस् आउनु पर्दैन फोनबाट सुनाउनुहोस् न. म मरिमरि हाँस्छु यस्तो रमाइलो लाग्यो भने होइन अलिक स्याड स्टोरी छ भने आँसु झार्दै साथ दिउँला. मुना राई लिम्बू हुनुहुन्छ कार्यक्रम सुन्दैछु धनखेडाबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ. त्यस्तो गरेर यति बेला हुनुहुन्छ ए मेरो गीत नराख्ने पो ल ल भन्नुहुन्छ सोनाजीले धम्काउन खोजेको है क्या सोना. ठिक छ सपना तामाङ हुनुहुन्छ धेरै चटपटे पारामा बोल्नु भयो कि दादा म त झन्डै भाग्य तर्सेर हुनुहुन्छु लगेर त कस्तो चटपटी भने के हो कसरी बोल्ने चटपटी भनेको यस्ता कुरा आएको भए त के र मैले होइन यति बेला कोही हुनुहुन्छ. ठिक छ सोनाजी भन्दा पनि मिसिङ रेवत हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. एक्सन विराज कृतिका बिहानी अनुष्का सरल राई गीता लिम्बू प्रीति राई अनुसु चौहान अस्तु चुहान त्यस्तै मनिषा बान्तो अलिसा लिम्बु अल्का बान्तो सुनि तराई सरी तराई अस्मी स्वतान्त किराती अञ्जना भूमिका राई आयुष निर्मला वनिम लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि मनोदेखि धन्यवाद। त्यस्तै गरेर सुमित यता सुनवार किरात आइरहेको छ रामेश्वर देउराली घर भइहाल्छ काठमाडौँबाट बौद्ध जोरपाटीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ धेरै मनपर्छ कार्यक्रम भन्नुहुन्छ साथीभाइ सबैमा अपनि समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला धनु गजनर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ ओखल ढुङ्गाको खै फटेबाट भन्नुहुन्छ है खै फटे नै त होला नि धनुजी सुन्नुहुन्छ भन्नुहुन्छ ल एसएमएस गरेको छु भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ खानाहान भयो भन्नुहुन्छ खाना भयो हजुरको बाइकमा है। साथीहरू सम्झनु भएको छ मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनुमा राजघले मगर राजु भुसेल रामकुमार लिम्बु अविनाश मगर त्यस्तै मौसम छामी ईश्वर बस्ने तमिसा लामा शुक्र राज रसाली सञ्जय बस्ने जिल्ला अधिकारी केशव सुनश्री हिमाली छेत्री सुना कन्दुङ्गा अनु मगर बेलिया छामी सम्पाली शेर्पा रमेश गजमेर युनिसा मोक्तान तामाङ त्यस्तै जनिसा श्रेष्ठ कविता घतानी निशा श्रेष्ठ अभिषेक कुमार धनुके लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे पनि हुन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ सोनाजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ आज सुन्दैछु भन्नुहुन्छ अप्सरा खड्का सबिना कन्दुङमा अञ्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी छेत्री राजमाते आमुजुरेल देवान देवान टिकराम घिमिरे प्रेम खड्का टिकराम सुनवार घाला बिरमा त्यस्तै गरेर हिम्मत खड्के समीर सहयोगी अन्जान थुलुङ विश्वजित जिमे त्यस्तै गरेर कमल पौडेल सृजला सापकोटा कल्पना साम्पाङ तारा श्रेष्ठ केशव सन्सुर विनिता गिरी र बहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। भन्दै अब चाहिँ लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ पनि भन्न चाहन्छु। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। नम्बर 0440 40 26 रहेको छ भने म्यासेजहरू मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। हाम्रो उद्देश्य अथवा मेरो उद्देश्य भन्नुपर्दा कार्यक्रममा रमाला रमाला पप गीतहरू राख्दै गीतहरू राख्दै साथमा रमाइला सातपट्टि कुराकानीहरू गर्दै अगाडि बढौं र यो पललाई अझ विशेष बनाऊ भन्ने हो त्यो ओठमा त्यो मनमा एकछिन भए पनि होइन मुस्कान आओस् छाओस् भन्ने इच्छा छ मेरो सो त्यो हेतुले पनि उपस्थित हुने गर्छु। थाहा छैन कतिको हजुरको त्यो मुटुमा बस्न सफल भएको छु छैन अथवा मेरा कुराले त्यो मन छोएको छैन अथवा भनौँ न मन्द मन्द मुस्कान आएको छैन त्यो त थाहा छैन। जे होस् चाहते छ होइन एकछिन पीर व्यथा दुःखहरूलाई बोलाएर रमाइलो गर्ने प्रयास म गर्छु गर्ने कोसिस गर्छु भनौँ न होइन। सो साथ दिनुभयो तिनजेलसम्म विशेष रूपमा धन्यवाद। सुनेर हेरेर म्यासेज पठाएर कार्यक्रमलाई सेयर गरेर विशेष रूपमा धन्यवाद। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै कन्दरा अभियानको गीत तपाईँको माझमा तगारोमा रुमाल राखी बाटो छिटो तिमीले गीत राख्दै राख्दै आजको बसाइबाट छुटिए हौस् त नमस्कार।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: अहिले 12 बजे
5: हजुरको रेडियो 102.5।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ्न थाल्यो। पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाई। असारका लागि अधिकांश बैंकहरूको ब्याज दर स्थिर, 6 वटाले घटाए। आज सुन चाँदीको भाव बढ्यो। कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी। G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा। र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। मनसून भित्री नसकेको र पानी पर्ने क्रम पनि केही कम भएसँगै गर्मी फेरि बढ़न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षासम्मको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपालभित्र न ढिलाइ भएको मौसमविदले बताएका छन्। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रने गरेकोमा आज जून 14 तारीक भइसकेको छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि जेठ 16 नै मनसून नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भागमै बसेको थियो। मौसम पूर्वानुमान महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा र धेरै गर्मी हुन सक्ने प्रक्षेपण गरिएको छ। जेठको अन्तिम भइसक्दा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धान खेती गर्दै आएका धेरैजसो किसानले धानको ब्याड राख्न नपाएको नेपालगंज 19 सुइया गाउँका ललवा महतुले बताउनु भएको छ। पर्याप्त सिंचाईको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकेमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा कतिपयले घरायसी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर धानको ब्याड राखिरहेका छन्। सिंचाईको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर अहिलेसम्म झण्डै 40% किसानले मात्रै धानको ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभयो। जिल्लामा झण्डै 36,500 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। सिंगटा सिंचाई आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्ती सुनारी गाउँपालिकाका केही वडामा सिंचाईको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ। असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। सञ्चालनमा रहेका 20 मध्ये 17 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार 11 वटाले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदरलाई स्थिर राखेका हुन्। त्यस्तै 6 वटा बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टर, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम 4.75% ब्याज पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर 4.34% रहेकोमा असारमा यस्तो औसत ब्याजदर 4.27% छ। स्ट्याण्डर्ड चार्टर बैंकबाट सबैभन्दा कम 3.95% माझदरीय ब्याजदर पाइने भएको हो। नबिल कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भएको छैन। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,93,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,92,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदी तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँ पुगेको महासंघले जनाएको छ। कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वनका कर्मचारीले टेम्पो भीरबाट खसाली दिएका छन्। गोदावरी नगरपालिका चारकी धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पुर्याउँदै खसालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धनादेवीले बासपानी क्षेत्रमा सड़क छेउमा खुद्रा सामान बिक्री गर्न टेम्पो प्रयोग गर्दै आउनुभएको थियो। टेम्पोको सामान झारेपछि घर लैजान्छु भन्दा कर्मचारीले नमानेर सड़कबाट धकेली दिएको उहाँको गुनासो छ। तर डिभिजन वन कार्यालय धनगढ़ीका प्रमुख रामविचारी ठाकुरले पटक पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेला धकेलको अवस्था आएको बताउनु भएको छ। जिल्ला प्रहरीकारले कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ। डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ। अहिलेसम्म भीमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका 47 कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताउनुभयो। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाइने उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी एमालेको मिशन जागरण अभियान लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153551990 3551990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकीमा धानको ब्याड राख्न ढिलाइ, असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एमाले पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी केन्द्रीय सदस्यलाई मिशन जागरणका लागि परिचालन गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नागरिक संघको सम्बन्ध सुधारका लागि एमाले 6 जको नीति प्रस्तुत गर्दै जनतामा जाउँ, जनताका कुरा सुनौ, जनप्रिय बनौ, जनसंगठन परिचालन गरौं, जबजालाई आत्मसात गरौं र जनमत सर्वेक्षणको आधारमा योग्य र सक्षम नेतृत्व तयार गरौं भन्ने आह्वानसहित कार्य योजनाको विवरण पठाएको हो। यही नीतिमा आधारित भएर एमाले अबको चुनाव केन्द्रित मिशन जागरण अभियान चलाउने उहाँको भनाई छ। एमाले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी

0: कार्यक्रममा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा राख्नुभयो। सम्मेलन फ्रान्सको अध्यक्षतामा आयोजना हुँदैछ र यसले विश्व अर्थतन्त्र, सुरक्षा, कृत्रिम बौद्धिकता तथा भू राजनीतिक चुनौतीहरूबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्नीले यसपटकको G7 शिखर सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। भारत, ब्राजिल, इजिप्ट, केन्या, दक्षिण कोरिया तथा खाड़ी देश क्षेत्रका देशहरूबाट विशेष आमन्त्रित प्रतिनिधिहरूको सहभागिताले निर्णय प्रक्रियामा फराकिलो दृष्टिकोण थप्ने उहाँको विश्वास छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2 गोलले हराउँदै विजय शुरूआत गरेको छ। भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा 1-1 गोल गर्यो। अस्ट्रेलियाका नोस्टोरी इरान कुण्डाले खेलको 27 मिनटमा गोल गरे। कोनर मेटकाल्फले 75 मिनटमा अर्को गोल थपे। जितसँगै समूह डीको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। त्यस्तै विश्वकप फुटबलमा स्कटल्याण्डले पनि विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हैटीलाई 1 गोलले पराजित गरेको हो। बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गरेको गोल नै निर्णायक भयो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले 3 अंक जोड़ेको छ। आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे जर्मनी र कुराकाओले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ। असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए, आज सुन चाँदीको भाव बढ़्यो। कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी। G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा। र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार। रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-596-0-47-590-453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।

0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: जथाभावी सड़क नखनौ वन जंगल र वन्य जन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
0: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ
2: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
0: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
2: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
0: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाउ
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
1: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ
1: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौ
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
1: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447 52 14 13
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउ न त भन्यो नि त्यो बेला सुनेर पनि उडायो अब अहिले यो दुःख
6: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845 43 398 0845 43 398
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
0: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
1: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरको साथ हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.nb का साथ ही हम पात्रो नेपाली पात्रो फेसबुक पेज रामा को एफएम 95 मेगाहर्ज बाट पनि एक साथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई, आजको बसाईमा बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रममा वाचन गर्ने प्रयास गर्नेछ र कार्यक्रम अवधिभरि मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ भने त्यति बेला हामी कार्यक्रमको शुरूआत तीतर्फ लाग्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: मैले त उहिलेदेखि भनेको थिएँ नि जेठी नातिनीको कन्यादान गरिदिन पाए आनन्दले मर्थे भनेर।

0: कार्यक्रममा एकदमै मिठो भन्छु नि गीत गौथली चलचित्र गीत रहेको थियो आँखा भरि आँसु। यो मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाइमा बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार, गुड आफ्टरनुन देवजी, के छ खबर? आराम हुनुहुन्छ? आरामै हुनुहुन्छ। अनि खाना त भइसक्यो होला, के गर्दैन छ यो समय?
1: हजुर, खाना अघि नै खाएको, 11 बजीतिरै भन्नुपर्छ। अनि अहिलेको समयमा बसिरहेको छु, गर्मी छ, घाम चर्को लागिरहेको छ भन्नुपर्छ। अनि कोठामै बसेर रेडियो सुनिरहेको छु भन्नुपर्छ, एकदम गर्मी भइरहेको छ भन्नुपर्छ है।
0: कोठामा बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। त्यसो भए अरू केही नयाँ नौलो खबर छ त सुनाउनु पर्ने
1: केही छैन त्यस्तो दिदी हजुर।
0: त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। बस्ने गीत मार्फत आजको बसाइमा आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुपर्ने हुन्छ। हजुरले आफ्नो आफन्तजनलाई सम्झना गर्नुहोस् है त।
1: हुन्छ, अब पढ्ने गीतै विशेष गरी हजुरकै लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने दाईको लागि, अनि त्यसै गरी हजुरको रेडियो होली युनिटको लागि नै भन्न चाहन्छु। मेरो घर परिवारमा अनि सुन्दैछन् त्यहाँ छोरीहरू अस्मिता ममताको लागि भन्न चाहन्छु, अनि त्यसै गरी बहिनीहरू रमिला तामाङको लागि, पासाङ डोल्मा तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि पनि सुनाउन चाहन्छु भन्छु, र बहिनीहरू सङ्गीता रम्तेलको लागि, मन्जु परिवारको लागि पनि भन्न चाहन्छु, बहिनी निर्मला लामाको लागि भन्दै छुटिन्छु। नमस्ते बाबाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो देवजी झगजले घाटबाट देखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। एकदमै मिठा गीत संगीतहरू पनि आजको बसाइमा बज्नेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। गुड मर्निङ। नमस्ते हजुर, शुभ नाम? डोलमा शेर्पा बोल्नुभयो, के छ डोलमाजीको खबर? मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। के गर्दै हुनुहुन्छ? बाख्रा चराउँदै हामीलाई सुन्दै हुनुहुन्छ? मौसम कस्तो छ त अनि त्यता? एकदम शीतल छ, बाख्रा चराउनलाई सहज भएको छ है। ल, राम्रोसँग बाख्रा चराउनु होला। कार्यक्रमलाई सुनेर साथ दिनुहोस्। आजको बसाइमा एकदमै मिठा गीत संगीतहरू पनि हामी राख्छौ। हजुरले आफ्नो आफन्तजनलाई सम्झना राख्नुहोस् है त।
2: एकदम सञ्चार गर्नको लागि, खास म तपाईँको लागि, मेरो बुवा आमाको लागि, दिदीको लागि, बहिनीको लागि भन्न सकिन चाहन्छु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो टोलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ जान्छौ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 828, 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
7: दैनिक ₹197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
12: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ।
11: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
12: सावधान, वन जंगल नजिक आगो नबालौ, आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
11: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
12: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
11: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
13: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा ₹60,000 जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौ, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना कड़की भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा दिएका छौं सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोस्। आजको विषयमा तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनुहोला, फटाफट फोन गर्नुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। आजको अवस्थामा पनि तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। कार्यक्रममा अवधिभरि मिठा रमाइला चलचित्र गीतहरू राख्नेछौ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ। यति बेला हुनुहुन्छ रामजी किमिरेजी हुनुहुन्छ, चितवनबाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसरी बेलिया स्वामीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसरी मिडिया प्रेमी राई अनि साजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सत्यकला सराजी हुनुहुन्छ, उहाँलाई पनि मिस यु प्यारी रिबा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुमित यात सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना रे खरी हजुर, म चाहिँ रामेछाप देउराले हाल चाहिँ काठमाडौँ बौद्ध हजुर पार्टीबाट। सुमित यात सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ अब बस्ने हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। बाबुराम मगरजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, नमस्कार है, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु। सम्पूर्णलाई धेरै माया सम्झना छ, विशेष मेरो घर परिवारलाई र विशेष गरी चाहिँ रामजित काले साथीलाई पनि धेरै धेरै सम्झना छ, माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बिलन घायल मुटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी चामलिङ जुनिता राईजी हुनुहुन्छ, हेलो नाना सेवारो नमस्कार है, के छ आरामी हुनुहुन्छ भन्नुभएको छ, म एकदम आराम कसले छु, हजुरलाई पनि आरामै छ भन्ने आशा लिएका छौ है भन्न चाहे। म चाहिँ फेसबुक लाइभबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ र फ्रम चाहिँ फास्टर फिल्म बाट चाहिँ हाल चाहिँ अहिले कुवेतबाट हो कार्यक्रम सुन्दैछु है भनिदिनुहुन्छ। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा यस प्रकारको छ साथीहरूको नाम हुनुहुन्छ, साथीहरू गाइने मान्छे भन्नुभएको छ जीवन फाबेन, त्यसै गरी प्यारी बुनोद साराय हुनुहुन्छ, अर्को साथी भावना मगर, सुमिता याका, रामकुमार लिम्बू, जीवन सन्दास, सुशीला विश्वकर्मा, किराती अञ्जना, मेरो प्यारो मान्छे तिमी, अञ्जली श्रेष्ठ, लिम्बुनी साजा, रिमा थामी, अभागी सृजना, मुनामुखी मुना परियार, त्यसै गरी ओडेम अविता, त्यसै गरी थेम्बे अनिश भन्नुभएको छ, सपना तामाङ, मुक्तान खुसी, चामलिङ राई, सुमी सुनी सानु, माया शेर्पा भन्नुभएको छ, युनिसा तामाङ, दिलदुखी रिया, अनमोल छेत्री, राजबाबु कुलुङ, सम्पूर्णलाई चाहिँ सम्झना सहाय भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँ विशेष धन्यवाद। त्यसै गरी सन्ध्या लिम्बुजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, उहाँलाई पनि हजुर पोखरेल नमस्कार है सन्जय हुनुहुन्छ, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, रेडियो परिवारलाई आजको दिन यस्तो बढाओस्, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, परिवारलाई पनि रेडियो परिवारलाई पनि आजको दिन यस्तो बढाओस्, नेपाली संगीतलाई संगीतको सिचाइ हो, शुभ बिहानी शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्ते सिस्टर, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन सिस्टर, हजुर कहाँदेखि को बोल्नुभयो?
2: म बोल्दै तेह्र नानु मनिषा लिम्बू भन्नुभयो है।
0: नानु मनिषा लिम्बूजी बोल्नुभयो?
2: हजुर हजुर।
0: के छ, धेरै समयपछि बोल्न पाएको जस्तो लाग्यो त मलाई।
2: धेरै समय बसी भन्नुपर्छ, मेरो हाल खबर सबै ठिकै छ अनि हजुरहरूको छ?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है त, अनि केमा व्यस्त हुनुहुन्थ्यो?
2: म त खासै केहीमा व्यस्त थिइनँ भन्दा पनि हल्का हल्का गराएपछि कामै बिजी थिएँ, त्यही भएर हजुरलाई सुनेर चाहिँ साथी त्यो कल गर्ने चाहिँ नपाएको भन्नुपर्छ है। आज चाहिँ फेरि नसुनि कल गरेको कस्तो मजाले लाग्यो भन्नुपर्छ है।
0: सुनेर साथी हुनुहुन्थ्यो, आज नसुनिकन फोन लगाउनु भयो, लागिसकेको छ, खुसी लाग्यो मलाई पनि हाम्रो नानो मनिष सालिम्बुजीसँग चाहिँ कुराकानी गर्न पाउँदाखेरि। अरू सुनाउनुहोस् न, के छ नयाँ नौलो खबर, के हुँदैछ गाउँ घरमा, मौसम कस्तो छ?
2: नयाँ नौलो खबर त सबै ठिकै छ, गाउँ घरमा त्यस्तै हो, मकै गोड्ने काम सकेर अब धानको बिउ राख्दामा त हुँदैछ, अरू खबर त त्यस्तै छ भन्नुपर्छ है।
0: ठिकै छ, काममा व्यस्त हुनुहुन्छ अहिले चाहिँ फुर्सदिलो हो?
2: अहिले म नि काममा नै थिएँ अनि यसो फुर्सद निकालेर कल गरेको, कस्तो मजाले कल एकैचोटि रिसिभ भयो अनि भन्नुपर्छ है।
0: ल ठिकै छ, अब काममा व्यस्त हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ। ल, आफ्नो आफन्त छन् साथी सङ्गीलाई सम्झनुहोस्, आज एकदमै मिठो गीत पर्छ है त।
2: हुन्छ साथीहरू, सम्झनु पर्दा फर्स्ट अफ अल यति ब्युटी हुनुहुन्छ तपाईँ लगायत हजुरको रेडियो अल इन्डिया टिमलाई अब बजाउन गीतमा मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि त्यसै गरी अन्य साथीहरू भन्नुपर्दा फेसबुक लाइभमा भन्दै सुन्दै हुनुहुन्छ मिना सुस्तामाङ, उहाँलाई पनि अब बस्ने किसिमले मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। प्यारी मिटिङ हुनुहुन्छ नान्नुमा गएँ, त्यसै गरी प्यारी साथी थोकी सेर्मा श्रेया चाम्नी, अनि साथीहरू त कति धेरै हुनुहुन्छ कसैलाई पनि बिर्सेको छैन है, उहाँले सर्वेश मैथिल, अनि प्यारी साथी हुनुहुन्छ सरगम सन्ध्या गुरुङलाई पनि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो नानु मनिष लिम्बुजी हुनुहुन्थ्यो, उहाँलेसँग पनि एकदमै मिठो कुराकानीको साथमा आफ्नो आफन्तजनलाई चाहिँ छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोस् है, अब केही समय बाँकी छ, तपाईँले आफ्नो आफन्तजनलाई सम्झना पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम?
1: सिन्धुली हिर्डिङबाट सीता श्रेष्ठ।
0: सिन्धुली हिर्डिङबाट सीता श्रेष्ठ भन्नुभयो? के छ सीताजीको खबर?
1: ठिक छ, अनि हजुरको के छ खबर?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। अनि के गर्नुहुन्छ अनि बसाइमा?
1: बसी बसाइ छ भन्नुपर्छ।
0: अनि पढाइतिर हुनुहुन्छ कि पढाइ सकिसक्यो त?
1: पढाइतिरै छु।
0: पढाइतिरै हुनुहुन्छ, आज बिदा है? कतिमा पढ्नुहुन्छ?
1: नौमा।
0: नौमा पढ्नुहुन्छ है? ल, एकदम राम्रोसँग पढ्नु होला है त। अनि कार्यक्रम कतिको सुन्नुहुन्छ त?
1: सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले चाहिँ। ल, त्यसो भए अरू सुनाउनुहोस् न, यिनीहरूको खबर के छ, गाउँघरतिर के भइरहेको छ, अनि त्यताको मौसम कस्तो छ सुनाउनुहोस् न।
1: सबै ठिक छ, अनि हजुरको कस्तो छ नौलो खबर?
0: मेरो नयाँ नौलो खबर पनि ठिकै छ, राम्रै छ भन्नुपर्छ है त।
1: खाजा खानुभयो त?
0: मेरो खाजा बाँकी नै छ, कि समय अगाडि हामीले खाना भर्खरै भनौँ न खाएको, अब खाजा खाने समय चाहिँ लगभग 3:15 हुन्छ होला है त। ल, त्यसो भए हामी कार्यक्रमतर्फ लागेको छौँ, एकदमै मिठो गीत बज्छ कार्यक्रममा, हजुरले आफन्तजनहरूलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, कार्यक्रममा मिठो राम्री दिदी हुनुहुन्छ हजुरको लागि, घर पर्व सम्पूर्णको लागि, दिदी गीताको लागि, बहिनी रीता श्रेष्ठको लागि, दिदीलाई भन्नु पर्ने रिया योगीलाई भन्दै, घर पर्व सम्पूर्णलाई भन्दै छुट्टिन्छ। हस्त नमस्ते।
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो सीता श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी भइसकेको छ, अब चाहिँ थोरै समय बाँकी छ है, हामी पनि छुट्टिने समय भइसकेको छ, कोही साथी आउन चाहनुहुन्छ भने उहाँसँग हामी छोटो मिठोमा कुराकानी गर्छौँ, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ, हजुर दिदी नमस्ते, नमस्कार है, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ कार्यक्रम, अब बस्ने गीत मार्ग सम्झनु पर्दा दिदी हजुरको लागि, दिदी परिवारको लागि, अनि साथीहरू हुनुहुन्छ सम्झना प्रधान मेनुका परिवार, रमिला तामाङ, भाई सविन्द्र श्रेष्ठ पासाङ तामाङ, मनिषा परिवार, शर्मिला रम्तेल, सबैजनालाई मिठो माया सम्झना भन्दै छुट्टिन्छु, नमस्ते भन्नुभएको छ सपनाजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? फेरि भन्नुहोस् त हजुरको नाम। सन्चिता बुढा थियो के भन्नुभयो के छ सन्चिताजीको खबर मेरो पनि एकदम ठिक ठाक छ राम्रो रमाइलो छ भन्नुभयो हजुर कस्तो सुनाउनुहोस् के गर्दै हुनुहुन्छ बसी बसाइमै हुनुहुन्छ है ल कार्यक्रम पनि सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोस् आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ नि ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ न त है ल आफ्नो आफन्तजनलाई सम्झनुहोस्
2: मेरो दिदी ममिता बुढा छेत्री र ममिता बुढा छेत्रीको लागि भाइ सन्देशको लागि भन्दैछु दिदी नमस्कार तपाईँ
0: हवस् त नमस्कार हाम्रो त्यो सन्चिता बुढा थर्कीजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानी छोटो मिठोमा भइसकेको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ समय कम छ कार्यक्रममा गीत पनि राख्नुपर्ने हुन्छ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि केही बाँकी नै छ अझै पनि यति बेला लाग्छु म तपाईँले पठाउनुभएका सन्देशतर्फै रेमिका राणा मगरजी हुनुहुन्छ नमस्ते हजुर म उदयपुरबाट रेमिका राणा मगर हो मिस गर्नुपर्दा हजुरको लागि मेरो प्यारो साथीहरूको लागि मेलिना लभली मेलिना सियर पिपना मगर त्यसै गरी रञ्जना समाल हुनुहुन्छ प्रमिला भुजेल प्रमिसा सामलिङ बाँकी सबैको लागि मुटुभरिको माया छ है भन्दै छुटिन्छु भन्नुभएको छ रेमिकाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी सुषमा छेत्री थापीजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते चिज म पनि पुटोलबाट कार्यक्रम सुन्दैछु है मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी डम्बे डम्बर डुङ्गेल चाहिँ हुनुहुन्छ हेलो दिदी नमस्ते म पनि मन्थली कट जोरबाट डम्बर डुङ्गेल हो खाना भयो नि दिदी भन्नुभएको छ मेरो खाना भइसक्यो हजुरको भयो कि बाँकी छ मेरो खबर पनि एकदम ठिक छ है डम्बरजी र उहाँले पनि साथीलाई सम्झना गर्नुभएको छ शोभा थापा रोली राय सुमित याता सुनवार किरात निरोज कार्की तिम्रो दिलको राता सुन्दरा नेवा खड्गे मम्मी बाबा मिस यु अल लाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी टिकाराम सुनवारजी हुनुहुन्छ उहाँलाई पनि लेख्नु भएको छ दर्शन नमस्कार नमस्ते म चाहिँ टिकाराम सुनवार तिन्जुरी मिडिया ग्रुपको मेम्बर हाल चाहिँ रामेछाप घर भई हाल चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ सोना कन्दमुवा मिडिया प्रेमी निर्मला उनी मिडिया प्रेमी मकनी आयुषा जीवन सुब्बा सिका वाइबा तामाङ त्यसै गरी हुनुहुन्छ देव प्रभास कोटा शर्मिला सरु मगर लक्ष्मण मगर कायल अबिर मानी सुनवार राजकले मगर लक्ष्मण किराती प्रेमकला चाँडे मुना मुखिया भागी राई निसा रामलाल सुमन टिका आइडो भूमिका राई स्वीट लभ चौधरी मिनु लम्तरी मगर विनिता थामी जमिनदार भएको इमान्दार छोरो दिलदुखी रिया बुद्धवीर थामाग सजना बाजी सजना सरस्वती खत्री कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ टिकारामजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ धर्मराजी हुनुहुन्छ नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु सबैलाई मिठो माया सम्झना सहाय भनिदिनुहुन्छ धर्मजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि मैले वाचन गरिसकेको छु अब चाहिँ छुटिनु पर्ने हुन्छ आजको बसाईमा सहभागिता जनाउनु भएको थियो देवमाझी डोलमा शेर्पा नानु मनिषा लिम्बू सीता श्रेष्ठ सन्चिता बुढा थुकीजी हुनुहुन्थ्यो उहाँलाई सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक लाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज अनि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो एक सय थुप्रो एक मेगाहर्ज आफ्नो तामाको सेफएम 95 मेगाहर्जबाट सुनेर साथ दिनुहुने साथी अनि फेसबुक पेजबाट आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र हाम्रो अन्तिममा एउटा कमेन्ट प्राप्त भएको छ हिरा बहादुर लगाईजी हुनुहुन्छ नमस्कार शेष कार्यक्रम सुन्दैछु बुटोलबाट अहिले चाहिँ 1 बजेको मौसम चारैतिर कालो बादल छ आसपासतिर पानी परेको जस्तो देखिन्छ राम्रो हरि हाम्रो एरियामा चाहिँ सामान्य घाम लागेको छ लागे घाम छ लागेको छैन भन्नुभएको छ। ठिकै छ, सामान्य छ मौसम भन्नुभएको छ। हजुरलाई पनि विशेष धन्यवाद जानकारी गराउनु भएकोमा। हेराजीलाई पनि विशेष धन्यवाद। र यति बेलासम्म मलाई प्रविधि समिजनबाट साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको अवस्थाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिक रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 8573 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेक समय में सिलाइने पसल खुली सके त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कवर पनि फ्री में दिने रहेछ नि
0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765 72 69 36 9817 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
2: अहिले दिउँसोको 1 बजे
3: हजुरको रेडियो 102.1 मेगा
0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिक रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 8573 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
4: तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
0: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 43 305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को सांदा डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-43255, 048-45-1006, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको रेडियो 100

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर धरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
9: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
8: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
7: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
7: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
8: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
7: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631994।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
4: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेना थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
8: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू।

0: खोर्सानीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nz साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। काठमाडौँबाट गैराती प्रस्थान गर्नुभएका खनाललाई बेजिङ स्थित विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती भूषण खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीले स्वागत गर्नुभएको थियो। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने भएको हो। साथै वहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यसूची रहेको छ। असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याज दर स्थिर राखेका छन्। संचालनमा रहेका 20 मध्ये 17 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याज दर अनुसार 11 वटाले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याज दरलाई स्थिर राखेका छन्। त्यस्तै 14 बैंकले ब्याज दर घटाएका छन्। ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर, प्राइमर हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम 4.75% ब्याज दर पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याज दर दिने भएका छन्। जेठमा औसत ब्याज दर 4.34% रहेकोमा असारमा यस्तो औसत ब्याज दर 4.27% छ। स्ट्यान्डर्ड चार्टर ब्याङ्कबाट सबैभन्दा कम 3.95% मात्रै ब्याज दर पाइने भएको हो। नवील कुमारी र नेपाल एसबीआई ब्याङ्कको विवरण प्राप्त भएको छैन। राजसभा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ। राजसभा केन्द्रीय निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणामलाई बदर गरेको जनाएको छ। अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेद्वारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उपर केन्द्रित निर्वाचन आयोगको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त निर्वाचन प्रक्रियाप्रति कैलाली जिल्लाका माननीयहरूको असहमति र सल्लाहको बावजुद अवैधानिक ढंगको विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ। प्राप्त प्रारम्भिक उजुर तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि प्रक्रिया र मापदण्डहरू पालना नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कणेललाई 40,000 रूपियाँ घुससहित नियन्त्रणमा लिएको छ। उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले शनिबार नियन्त्रणमा लिएको हो। जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा कडेल पक्राउ परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। उहाँको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद भएको छ। कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागू औषध बरामद गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागू औषध बरामद गर्नुका साथै 3 जना पक्राउ पनि गरेको छ। पक्राउ पर्नेहरूमा 12 को सिमरौनगढ नगरपालिका 3 घर भएका 35 वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक 32 वर्षीय अहमद लडन र अर्का भारतीय 33 वर्षीय महम्मद सद्दाम रहेका छन्। बरामदको
बाराको सिम्रमगोटबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश बीएजे 9201 नम्बरको रातो कारभित्र ठूलो परिवारमा लागू औषध ट्रामो ढोल ल्याएको सूचना पाएपछि बिउरेको टोलीले पिछा गरेको थियो। उक्त कारका साथै 52P4567 नम्बरको मोटरसाइकल समेत भेटिएको र रोक्न खोज्दा भागेपछि टायरमा गोली हानेर नियन्त्रण मारिएको ब्यूरोको एसएसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताउनु भएको हो। दायाँतर्फको टायरमा एक राउण्ड गोली हानिएको प्रहरीले बताएको छ। उनीहरूबाट 20,000 क्याप्सुल ड्रामा जोल बरामद गरिएको प्रहरीले बताएको छ। यसका साथै 5 थान मोबाइल पनि बरामद भएको छ। आज विश्व रक्तदान दिवस मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउं भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे जनचेतना बढ़ाउने साथै स्वैच्छिक तथा निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइदिए आएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेख्य सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम रहेको छ। 132 देशबाट संकलित तथ्याङ्क अनुसार सन् 2013 सन् 2023 विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ। सन् 2023 अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान शैक्षिक तथा निशुल्क रक्तदानबाट प्राप्त भएको थियो। तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान छैनन्। विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्याधिक रक्तस्राव हुने, महिला गम्भीर रक्त अल्पताबाट पीड़ित, बाल बालिका दुर्घटना तथा आगलागिएका घाइते शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया हेमोफिलिया रोग प्रतिरोधात्मक कमजोरी र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यक समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानोम ग्रेदेसियसले सुरक्षित रगतको अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य व्यक्त गर्दै स्वैच्छिक रक्तदानको सहभागिता उत्साहजनक भए पनि अझै पनि व्यक्तिको बसोबास र देश अनुसार रक्त संचार सेवामा पहुँच फरक रहेको उल्लेख गर्नुभएको छ। उहाँले सरकारलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण गर्न तथा स्वैच्छिक रक्तदानलाई प्रोत्साहन गर्न लगानी बढ़ाउन आग्रह गरिएको छ। डब्ल्यूएचओका अनुसार विश्व जनसंख्याको झण्डै 15% मात्र रहेका उच्च आय भएका देशहरूको विश्वको कुल रक्तदानको 36% हिस्सा संकलन गर्दछ। यसको विपरीत सीमित स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनका चुनौती र रक्तदाताको अभावका कारण कम आय भएका देशहरूमा रगतको आपूर्ति अझै अपुग रहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, युक्रेनको सार्वजनिक ऋण सन् 2022 110 अर्ब डलर भन्दा बढ़ी ले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाहिरी र घरेलु दुवै दायित्व समावेश छ। सन् 2022 शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण 97.96 अर्ब अमेरिकी डलरबाट 208.97 अर्ब डलर पुगेको हो। युक्रेनको बाहिरी ऋणमा वृद्धि सन् 2022 57.2 अर्ब डलरबाट 162.73 अर्ब डलर पुगेको छ। यो लगभग 3 गुणा वृद्धि हो। यस रकम मध्ये युक्रेन

दोस्रो हाफमा एक एक गोल गरेको छ। अस्ट्रेलियाका नेस्टोरे इरान कुण्डाले खेलको 27 मिनटमा गोल गर्नुभएको थियो। कोनर मेट काफ्लेले 75 मिनटमा गोल थप्नु भएको थियो। जितसँगै समूह डीको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। त्यस्तै विश्वकप फुटबलमा स्कटल्याण्डले पनि विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले आइटेलीलाई 1 गोलले पराजित गरेको छ। बोस्टनमा भएको खेलमा उसका जोन म्याकग्रिनले खेलको 28 मिनटमा गरेको गोल नै निर्णायक भएको छ। हवस् त, यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर अहिलेलाई यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यसो सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767465249
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको

0: यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5214।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोजाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता आयु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी साताको सातै दिन सुन्न कार्यक्रम लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आज आइतबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाईमा चाहिँ तपाईँको रोचाईको गीत बज्नेछ। तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत रोचाईमा पार्न सक्नुहुनेछ। रोचाईको गीत मार्फत आफन्त जुन साथी थिङ्कलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र 0840400026 को माध्यमबाट तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र आउनुहोला पनि भन्न चाहन्छु। र तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्त जन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाई भने रेडियो सुन्दै गर्नुहोला।
1: यदि मैले मेरो छोरी दिइन भने
2: जबरजस्ती भए पनि लगेर जान्छु।
1: तेरो यत्रो हिम्मत, गेट आउट।
2: मलाई पनि पस्नु छैन तपाईँको यो घरमा।
3: विक्रम,
1: यही हो तेरो माया? अब केटा तैले होइन, मैले रोज्छु।

0: गायिका एकदमै मन छुने गीत यो भाग्यमा खोट छ दुई रहेको थियो प्रमोद खरेलको आवाजमा रहेको तिमीलाई नोटले बदल्यो मलाई छुटले बदल्यो एकदमै मिठो गीत हामीले राखेर कार्यक्रम र सायद तपाईँको शुरूआत गरिसकेका छौं अब पनि पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर आफूलाई मनपर्ने आधुनिक गीत रोजेमा पार्न सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्कार हजुर नमस्कार रियाजी के छ आराम हुनुहुन्छ एकदम म पनि त्यस्तै छु आराम कुशलै छु भन्नुपर्छ है अनि के गर्दै हुनुहुन्छ खाजा लिनुभयो कि बाँकी छ
1: म कार्यक्रम सुनेर म बसिरहेको छु दिदी खाजा मेरो बाँकी नै छ हजुर खानुभयो
0: मेरो पनि बाँकी नै छ अब केही समय पछि हुन्छ रियाजी यतै आउनुहोस् है मैले पनि त्यही सोच राखेको छु सँगै बसेर खानु पर्ला भनेर हजुरलाई मैले बोलाएको छु आउनुहोला है त
1: ओके हुन्छ दिदी
0: ल अरू सुनाउनुहोस् के छ खबर
1: सबै ठिकै छ दिदी राम्रो छ रमाइलो छ मौसमको कुरा गर्दा चाहिँ एकदमै ठुलो भन्दा ठुलो पानी परिरहेछ यस्तै नै छ भन्नुपर्छ है दिदी लगायत रामेछ के छ सुनाउनुहोस् त
0: र त्यता चाहिँ एकदम ठुलो पानी परिरहेको रहेछ यता चाहिँ पानी परेको छैन घाम लागिरहेको छ नयाँ नौलो खबर अब खासै त्यस्तो केही पनि छैन भयो भने अवश्य पनि रियाजीलाई हामी भन्ने रहेछौ है त
1: हुन्छ दिदी पानी पनि पर्छ होला आज रामेछापतिर यतातिर ठुलो परिरहेछ
0: ल पर्यो भने अब अवश्य पनि हजुरलाई हामी जानकारी गराउँछौ अनि अहिलेसम्म चाहिँ परेको छैन है पर्यो भने चाहिँ अब भोलिको बसाइमा अथवा योभन्दा पछिको समयमा हामी जानकारी गराउनेछौ है त
1: हुन्छ दिदी
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ हजुरले गीत रोजैमा पार्नुभयो
1: मैले रोजाइमा पारेको छु दिदी गीत बजाइदिनुहुन्छ होला भन्ने आश पनि ठुलो गरेको छु है सुन्न एकदम आतुर भइसक्यो मलाई यहाँ
0: ल ठिक छ बज्छ हजुरको रोजाइको गीत अवश्य पनि बज्छ आज रोजाइको गीत पनि बज्ने दिन रहेको छ र आफ्नो साथी सङ्गीलाई पनि सम्झना राख्नुहोस् है त
1: हजुर छ दिदी स्वीट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदमै धेरै हँसिलो रसिलो दिदी मिठो माया अनि मिठो सम्झना अब बस्ने गीत सुन्नु होला भन्न चाहन्छु टेक्निसनमा बसेर एकदमै मुसुमुसु हाँसेर पनि रिसिभ गरिदिने दिदी प्लस मैले रोजेको गीत बजाइदिनु हुने दिदी ललिता आयुलाई मिठो माया मिठो सम्झना दिदी भन्न चाहन्छु मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु भाइको लागि बाबा मम्मीको लागि भन्न चाहन्छु दुबईतिर हुनुहुन्छ दिदी अमृता योगी बुनु रितिका तामाङ प्लस उहाँहरूको घर सम्पूर्णको लागि भन्न चाहन्छु दिदी सरस्वती सुनार दिदी धनु कस्मे दिदी स्वीकृति बस्नेतको लागि पनि भन्न चाहन्छु बुनु शर्मिला रम्तेल बुनु सङ्गीता रम्तेल बुनु शर्मिला हाइउलाई पनि सम्झना छ है प्यारीहरू भन्न चाहन्छु एकदमै प्यार बुनु हुनुहुन्छ मन्जु श्रेष्ठ भाइ उद्धव मगरको लागि पनि भन्न चाहन्छु त्यसपछि मन्जु श्रेष्ठ अन्जु कुमारको लागि पनि भन्न चाहन्छु जतिले पनि मलाई सुन्दै हेर्दै गरी आयो कि भने चिन्ने जतिले माया भने घिना गर्ने सम्पूर्णलाई अब बज्ने गीत सुनेर मारी इन्जोय गर्नु होला भन्दै भन्दै दाई देव माझी दाई धुब पाण्डेको लागि पनि भन्दै भन्दै छुट्टिन्छु ल नमस्ते बाई बाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो रिया योगी सिन्धुली हिर्दिङदेखि हुनुहुन्थ्यो उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारिसक्नु भएको छ आफन्तजन साथीसँगलाई पनि सम्झना गर्नु भइसकेको छ यति बेला अर्को साथीलाई यस्तै गीतमा हामी समर्थन जनाउनेछौ र उहाँको रोजाइको गीत बज्नेछ फटाफट फोन गर्नुहोला तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840 40 0026 नम्बर यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार भन्दै थिए बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला आज तपाईँको रोजाइको गीत बस्छ फटाफट फोन गर्नुहोला हामी कुराकानी भन्दा पनि तपाईँको रोजाइको गीतलाई चाहिँ प्राथमिकता दिनेछौ हिर्सु चामलिङ राईजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन नमस्कार म पनि सुन्दैछु उदयपुरबाट हिर्सु राई भन्नुभएको छ त्यसै गरी बुद्धराम तामाङ मुक्तानजी हुनुहुन्छ गुड आफ्टरनुन भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार साथी हुनुहुन्थ्यो उहाँको पनि फोन डिस्कनेक्ट भइसकेको छ कतै होइन नेटवर्कको प्रब्लम हुन सक्छ तपाईँले चाहिँ सहभागिता जनाउनु होला यति बेला हामी कार्यक्रममा हाम्रो रियाजीले रोजाइमा पार्नुभएको गीत राख्छौ त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने रहेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै भन्छुनी गीत हाम्रो हरियाजीले रोसाइबा पार्नुभएको थियो, सो गीत बजिसकेको छ। अब पनि पार्न तपाईँको 0840 40 26 को लागि मार्फत भएर चाहिँ तपाईँले कार्यक्रममा सहभागिता हुनुहोस्। आज तपाईँको रोचाइको गीत बस्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। आउनु त पर्छ नि, हजुरको आगमनले हामीलाई एकदम कति धेरै खुसी दिन्छ। हजुरहरू आउनु भएन भने त हामीलाई कति नरमाइलो लाग्छ नि त नि। अनि अरू के छ?
1: ठिकै छ दिदी हजुर, बिहानभरि घाम चर्को लागिरहेको थियो, अहिले 1 बजेबाट चाहिँ अलि धुम्म भइरहेको छ, हावा चाहिँ अलिरहेको छ भन्नुपर्छ, एकदम शीतल भइरहेको छ भन्नुपर्छ
0: है। मौसममा चाहिँ अब पानी परेको छैन, एकदम शीतल शीतल छ भन्नुभयो है।
1: हजुर हजुर।
0: ल, अरू त अब बिहानको जस्तो छ त्यस्तै होला खबर है।
1: त्यस्तै हो, अरू चाहिँ भन्नुपर्छ, अब खाजा खानु बाँकी नै छ, अब
0: पक्कै पनि अब हामी सँगसँगै हुन्छ, त्यो भएर चाहिँ मैले खाजाको कुरा चाहिँ गरिनँ होइन। अनि अब मौसम कस्तो छ, के हुँदैछ, अब केही नयाँ नौलो खबर छ भने चाहिँ भन्न सक्नुहुनेछ है त?
1: ए छैन दिदी हजुर, अब नयाँ नौलो त अब भयो भने अब भोलि एकका दिनहरूमा चाहिँ अब सुनाउने छु पक्कै पनि भन्नुपर्छ है।
0: ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। एकदम मिठो गीत सुन्नुपर्छ हजुरहरूको रोजाएको गीत, गीत रोजाइमा पारिसक्नु भएको छ। पक्कै पनि हजुरले आफ्ना आफन्तजनलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, मैले गीत रोजाइमा पारिसकेँ, दिदीले हेरि पनि सक्नु भएको छ होला, अब गीत बज्ने छ आशा गरी सम्झिनु पर्दा विशेष गरी दिदी हजुरकै लागि सर्वप्रथम त भन्न चाहन्छु। अनि गीत बजाउनु हुने हाम्रो प्राविधिकमा हुनुहुन्छ दिदीलाई, उहाँको लागि पनि भन्न चाहन्छु, हजुरको रेडियो युनिटको लागि भन्न चाहन्छु, अनि जति पनि मसँग परिचित बहिनीहरू छन् कमिला तामाङको लागि, अनि त्यसै गरी आसङ दोलमा ता बहिनीको लागि, बहिनी निर्मला लामाको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, अघि भर्खर कल गर्ने बहिनी प्रिया एगीको लागि पनि भन्न चाहन्छु, सङ्गीता रमचेलको लागि, अनि साथी नविना नयनको लागि, उर्मिला थापा मगरको लागि भन्न चाहन्छु, लगायत जति पनि साथीहरू सुन्दै हुनुहुन्छ यो बेला रेडियो ट्युन गरेर बस्नुहुने जुन जुन माध्यमबाट रेडियो सुन्नुहुन्छ अनि कमेन्ट सुन्नुहुन्छ कमेन्ट हेर्नुहुन्छ, उहाँहरू सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते, बाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो अदीपजी, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारिसक्नु भएको छ, आफन्तजन अनि साथी संगीलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ। यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ, उहाँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला साथी आइसक्नु भएको छ भन्ने हुनुहुन्छ, को हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते,
0: गुड आफ्टरनुन। हजुर, शुभ नाम। पक्कै पनि मलाई दानुजी नै हुनुहुन्छ जस्तो लागिरहेको थियो, तर पनि यस्तो आवाज, फेरि अन्य साथीको पनि धेरै मिठो आवाजहरू छ, त्यही भएर चाहिँ म कन्फ्युज भए। ठिक छ, अनि हाम्रो नानु मनिषाजीले चाहिँ खाजा लिनुभयो कि बाँकी छ?
2: मेरो अब खाजा हुने आँट्यो, त्यही भएर प्रोग्राम आउँदैछ कि छैन भनेर यसो हेरेको लागिरहेछ, अनि हतार कल गरेको कस्तो मजाले लाग्यो भन्नुपर्छ है।
0: ल, एकदमै मनदेखि नै रुचाएर कार्यक्रममा फोन गर्छु भनिसकेपछि पक्कै पनि लाग्छ है त। अनि के गरिदिनुहुन्छ यो समय कार्यक्रममा? अब सुन्न भर्खरै मात्रै सुन्नुभयो भन्नुभयो, अनि पछाडि अब योभन्दा अगाडि के गर्नुभयो?
2: योभन्दा अगाडि चाहिँ म धानको बिउ राख्दै थिएँ, अनि चाहिँ पानी पर्यो हल्का, त्यही भएर खाजा खानु घरमा आएको थिएँ, अनि कल ट्राई गरेको, कस्तो मजाले लाग्यो भन्नुपर्छ है।
0: खाजा खाइसक्नु भयो कि बाँकी छ त?
2: बाँकी नै छ भन्नुपर्छ, हजुरहरू पनि आउनु होला है त, मिठो चटपटे अनि पिठो चटपटे खानु।
0: पक्कै पनि अब हजुरको त्यो होइन हातले बनाएको खाजा खानालाई हामी कुनै समय जोडेछ भने पक्कै पनि आउनेछौँ होइन, प्रतीक्षा गर्नुहोस् होइन, अब समय मिल्ला नि। यति मिठो भोइसको धनी हुनुहुन्छ अनि माया गर्नुहुन्छ, यसै हामीलाई आदर सम्मान गरेर बोलाउनु भएको छ, पक्कै पनि यो होइन माया सम्मानलाई चाहिँ नकार्न सक्दैनौँ, समय मिल्यो भने पक्कै पनि हामी आउनेछौँ है त। ल, त्यसो भए हाम्रो साथीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले चाहिँ आफ्नो आफन्तजनलाई चाहिँ सम्झनु पर्ने भयो है त।
2: हुन्छ, आफ्नो आफ्नो आफन्तजनलाई सम्झिनु भन्दा फर्स्ट अफ अल त यति मिठो बोल्नुहुन्छ तपाईँ लगायत हजुर, अलिन्टा किन्न अब बज्नु मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु, अनि त्यसरी कहिले साथीहरू भन्नुपर्दा डियर हुनुहुन्छ आशिष तामाङ, चेरिमी तिन नानु मगर, फेरि साथी थोकी फेर कसै चामलिङ, अनि बाबु मिसन तामाङ, निशा तामाङ, निमा तामाङ, अनि साथी नै हुनुहुन्छ सरगा मिसन ड्याकुरिङ, अनि जति पनि मलाई साथीहरूले मान्नु मन छ लिनु भनेर सुनिनुहोस् न साथीलाई, लास्टमा भाइ सरोज मैथिलाई पनि यो गीतले मजाले इन्जोय गर्नुहोला भन्नु भाइ भाइ
0: हवस् त नमस्कार। भन्नुहुन्थ्यो नाटोमणि साले बुजुजी हुनुहुन्थ्यो तेह्रथुमबाट, उहाँले पनि आफ्नो अन्तजनालाई सम्झना राखेर चिरिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा एकदमै मिठो गीततर्फ लाग्छौ। हाम्रो तेजीले रोजाईमा पार्नु भएको गीत, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: आफ्नै छायासित आफै परदेशी हुन लाए
1: कार्यक्रममा एकदमै मिठो गीत देवजीको रोपाएको गीत थियो फैकुनीले छाडेपछि कसको खेलै लाग्छ र राजेश पाल राईको आवाजमा रहेको यो मिठो गीत राखिसकेका छौ अब पनि पालो तपाईँको रहेको छ आजको बसाइमा तपाईँको रोचाएको गीत बजिराखेको छ तपाईँले पनि रोचाइमा पार्नुहोस् फटाफट फोन गर्नुहोला 0848 40 40 0026 को माध्यम भएर तपाईँ सहभागिता हुनुहोला यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: नमस्ते नाना
1: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्नुहुन्छ
2: म खोटाङबाट चन्द्रा राई
1: चन्द्रा राई पक्कै पनि अनि के छ हाम्रो चन्द्राजीको खबर
2: मेरो खबर सबै ठिकै छ नाना तपाईँको के छ
1: मेरो पनि एकदम ठिकठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ खासा लिनुभयो
2: मैले खाएको छैन नाना एकछिन त खानुपर्छ तपाईँले खानुभयो
1: ल मेरो पनि बाँकी नै छ त अब दुवैजनाको बाँकी रहेछ यता आउने कि उता जाने जस्तो पो भयो त के गर्ने
2: होला
1: ल पक्कै पनि हजुरको मन राख्ने प्रयास त गर्नेछौ कतिको यो प्रयास सफल हुन्छ है त अनि सुनाउनुहोस् त्यताको मौसम के छ
2: खोटाङतिर घाम लागिरहेछ नाना गर्मी छ भन्नुपर्छ
1: काम लागिरहेको छ गर्मी छ है अन्य बसाइमा के कसरी दिनहरू बितिराखेका छन् छोटो मिठोमा सुनाउनुहोस् न
2: अब धान रोप्ने बेला यता त हुन लाग्यो होइन अब खन्ने खेत हन्ने अनि धान रोप्ने त्यस्तै अरू बेला बाख्रा गोठालो गर्यो त्यतिकै घट्दै
1: यस्तै हो गाउँ घरमा भनेको यस्तै हो होइन मिलापात गोठालो गर्दै दिनहरू बितिराख्छन् ठिकै छ धेरै समयपछि हाम्रो चन्द्रजीसँग कुराकानी गर्न पायो त्यहाँको मौसम के छ कस्तो छ भन्ने कुरा पनि सुनाउनु भइसकेको छ अनि बसाइमा पनि यस्तै मिठा कुराकानी गर्नको लागि आउनुहोस् आज गीत रोजाइमा पारिसक्नु भएको जस्तो लाग्यो मलाई है आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त
2: हुन्छ जति पनि मेरो नाम आवाज परिचित हुनुहुन्छ सबै सबैलाई भन्दै ल नमस्ते
1: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो खोटाङदेखि चन्द्रा राईजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ सोही गीत मार्फत एकजना साथीलाई समर्थन जनाउनेछौ र उहाँको रोजाएको गीत राख्दै तपाईँले पठाउनुभएका ती भायालु कमेन्टहरूलाई पनि वाचन गर्दै हामी विदा लिनेछौ फटाफट फोन गर्न चाहिँ कुराकानी भन्दा पनि हामी तपाईँको रोजाएको गीत राख्ने प्रयत्न गरिराखेका छौ हुनुहुन्छ सुमित या त सुनवार किराजी हुनुहुन्छ गुड आफ्टरनुन हजुर खाजा खानुभयो त म रामी छाप्दै उराली हाजै काठमाडौँ बौद्ध हजुर पार्टीबाट हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ सुमितजीलाई पनि विशेष धन्यवाद अनि मेरो खाजा बाँकी नै छ खबर पनि एकदम ठिकठाक छ है सुमितजी र त्यतिखेर मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेली नमस्कार है सन्चै हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम खाजा खानुभयो हजुर भन्नुभएको छ पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई आजको दिन शुभ रहोस् नेपाली गीत संगीतलाई माया गर्नुहोला सम्पूर्ण साथीलाई सम्झेको छु सबैको भलो चाहने मान्छे शुभ दिन भन्नुभएको छ जीवनजीलाई पनि विशेष धन्यवाद मेरो खबर ठिक छ मेरो खाजा भागिँदैछ है र त्यसैगरी अर्को साथी हुनुहुन्छ बाबुराम मगजी हुनुहुन्छ दिदी हजुर नमस्ते नमस्कार है म चाहिँ बाबुराम मगर उखलडुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु एकदमै कार्यक्रम राम्रो लाग्छ सम्पूर्ण साथीहरूलाई धेरै माया सम्झना छ र मेरो घर परिवारमा पनि र विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ राज कालीकोटेजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन नमस्ते मि चापालीहरू राज कालीकोटे पिताबोट चापा जस्टन नाउ यु ए बाट चाहिँ अपकमिङ सङ डेडिकेटर टु अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ उहाँले चाहिँ युएमा रहेर कार्यक्रम सुन्दै अनि सम्पूर्ण साथीलाई सम्झना सहाय भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी निशा थोकरजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद धनु गजमेरजी हुनुहुन्छ दिदी नमस्कार है आराम हुनुहुन्छ खाजा लिनुभयो सुन्दैछु है म कलडुङ्गाको केजी फुला हाटेबाट तनुको चाहिँ मेरो एसएमएस गरेको छु वाचन गरिदिनु होला सम्झना राख्नु पर्दा हजुरको लागि प्राविधिक मित्रको लागि र घर परिवारमा हुने नै मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा हुनुहुन्छ कुमार श्रेष्ठ वीरेन्द्र विश्व रमिता रमिला तामाङ त्यसै गरी कृष्ण सुनवार राजकले मगर राजु भुजेल हुनुहुन्छ रामकुमार लिम्बु, आशिष मगर, त्यसै गरी हुनुहुन्छ मौसमा छामी सौर बस्नेत, निशा लामा, शुक्रराज रसाइली, सञ्जय बस्नेत, शिला अधिकारी, केशव सेन्चुरी, हिमाली छेत्री, सोना कन्दुवा, अनु मगर, पेले आछामी, सिम्पाली शेर्पा, त्यसै गरी हुनुहुन्छ शमशेर गजमेर, युनिसा भक्तान तामाङ, निशा श्रेष्ठ, कविता कटानी, निशा श्रेष्ठ, अभिषेक कुमार थानुके, अमिना आर्यन आले, त्यसै गरी दुर्गा मगर, छेत्री खल्पु, शंकर शंकरजी हुनुहुन्छ, त्यसै गरी रोज लामा राम भन्नुभएको छ, रमेश गतानी, रिया योगी, दिपा बस्नेत, सबैमा चाहिँ मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते, नमस्कार, हजुर, शुभ नाम।
3: हजुर, म अनिता तामाङ, सिन्धुली कुमकामाबाट।
1: अनिताजी बोल्नुभयो, के छ अनिताजी, हजुरको खबर?
3: हजुर, मेरो खबर छ त एकदम छ दिदी, यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै र अब गाई बाख्रा चराउँदै बसिरहेको छु, पानी पनि परिरहेको छ भन्नुपर्छ है, अनि दिदी लगायत रामसाल डाँडा
1: लगायत हाम्रो रामे छातीर चाहिँ पानी परेको छैन, घाम लागिरहेको छ, त्यस्तो धेरै गर्मी पनि छैन, ठिक ठिकै छ भन्नुपर्छ। यताको खबरहरू त्यस्तो खासै नैनौलो केही छैन भन्नुपर्छ, खाजा लिनु त भएको छ कि छैन त?
3: हजुर, खाजा भएको छैन भन्नुपर्छ, अनि हजुरले खानुभयो त?
1: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। अन्तिममा फोन लाग्यो हाम्रो अनिताजीसँग बोल्न पायो, खुसी लागेको छ, धेरै कुराकानी गर्न मन थियो तर समयले नेटो काटिसकेको छ, हजुरहरूको रोजाईको गीत राख्नुपर्ने हुन्छ, हाम्रो साथी चन्द्र राईजीले चाहिँ गीत रोजाईमा पारिसक्नु भएको छ, हजुरले यसै गीत मार्फत आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु पर्ने हुन्छ है त।
3: अनि त्यसै गरेर प्राविधिक मित्रको लागि भन्न चाहन्छु, हजुरको रेडियो हो परिवारको लागि, मेरो घर परिवार हामीले मम्मीको लागि, दाई हजुरको लागि भन्न चाहन्छु, अनि उता काठमाडौँतिर गएर बस्नुहुने शुभ भाइको लागि, तलब भाइहरूको लागि भन्न चाहन्छु, अनि त्यसै गरी सङ्गीता बहिनीको लागि पनि भन्न चाहन्छु, अनि विमला बहिनीलाई पनि एकदम सम्झिरहेको छु भन्न चाहन्छु, साथीहरू भन्नुपर्दाखेरि पनि सकिन्छ, अनि त्यसै गरी मनोज सुन्दासको लागि पनि भन्न चाहन्छु, अन्जना सुन्दालाई पनि एकदम सम्झिरहेको छु, साथी पनि रहन्छु, सङ्गीता छतरीलाई पनि एकदम सम्झिरहेको छु, साथी भन्न चाहन्छु, अनि त्यसै गरी मनपरिको हुन्छ साथी अनिल थापालाई पनि एकदम सम्झिरहेको छु, साथी भन्न चाहन्छु, त्यसबाट जति साथीहरूले हजुरको रेडियोलाई माया सुनेर बसिराख्नु भएको छ, उहाँहरू सम्झिरहनको लागि
1: हवस्को नमस्कार, उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, र तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ, म छोटो मिठोमा वाचन गर्ने प्रयास गर्नेछु। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा, चितवनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुस्मिता मक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, सोफिया खोला खाजा खानुभयो सिस्टर, बडाबिसा खाडा देवीबाट सुस्मिता मक्तान, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि र प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णका लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बाक्सा नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। बेली आछामीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सिस सुन्दैछु है बोटौलबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी धर्मराजजी हुनुहुन्छ, नमस्ते अभिवादन, ढकाल धर्मराज बिरता बोट झापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई कुमार सिंह राणा शान्ता रानी परियारको मायाले मन छुन्छ बोलको गीत बजाइदिनुहोस् न ल भन्दै हुनुहुन्छ। आज चाहिँ आधुनिक गीत रोजाईमा पार्नुपर्ने हुन्छ र साथीले गीत रोजाईमा पारिसक्नु भएको छ, अनि पछाडिमा तपाईँको रोजाईको गीत बस्नेछ र हामीले चाहिँ आधुनिक गीत मात्रै राख्छौँ है प्रोग्राममा, र मेरो आफन्त घर परिवारलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ, र हुनुहुन्छ साथीहरू धेरैको नाम लेखेर पठाउनु भएको छ, आशिष, त्यसै गरी सरस्वता, दिलसा, हिमा, सुनिता, सपना, बेबी, श्रेष्ठ मगर, अल्का बान्तवा, त्यसै गरी पूजा, बसन्त, कमला, रचना, मेनुका, त्यसै गरी कमलाजी हुनुहुन्छ, राजकली बगर, लभ स्टार, सन्तोष, एलिना, अलिसा, गगन, सरोजी हुनुहुन्छ, त्यसै गरी सलिना, सरिना, प्याकुली, गीता, अनिता बस्नेत, भूमिका राई, शान्ति पिस्ने, चक्रपान्त, शुक्रराज रसाईले हुनुहुन्छ, सुमी लिम्बू, पोखरेल एलिसा लिम्बू, वरुण चन्दले, लक्ष्मी छेत्री, मजु, मीना, स्काई नवीन, प्रिभिलिया काश राई, प्रीति सुनु, सुनिता, त्यसै गरी एक्सन अभिराज राई, मञ्जना राई, अभागी सृजना, प्रवीण बगर, विष्णु खनाल, समीसा राई, रत्नबहादुर थापा, गीता भण्डारी, तारा भुसेल, कला लिम्बू, हरपल रोस्नी, अस्मिता बस्नेत, कल्पना छाम्पाङ, अस्मि सोताङ, शमशेर लिम्बू, गुरा सरोज खुचुरा, सानु कमला लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सकेको लागि सराजी हुनुहुन्छ, मिसु प्यारी, रिमा थामी, एन्ड हेव अ नाइस डे अल फ्रेन्ड भा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अभागी सृजनाजी हुनुहुन्छ, दर्शन नमस्कार राई, म पनि कुबेरदेखि कार्यक्रम सुन्दैछु, साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ देरा खाजे, आयुष शाशंकर, त्यसै गरी सम्झनु पर्दा कालीकमला हुने लिम्बु सन्देश, अमृता कुरुङबाङ, समीक्षा खाती, शुक्रराज रसाईली, डम्बर लामिसाली, निशा योङहाङ, चामलिङ चुनिता राई, मिडिया प्रेमी शैलेन्द्र देवान, काइला बिरबान सुनार, ढकाल धर्मराज, मनको साथी जीवन कार्की, छत्रयाम्पू, सुमन गुरूङ, अतीत अन्जान राई, खुसी लिम्बु, यसरी सम्पूर्ण साथीलाई, बाबा मम्मी लगायत सम्पूर्णलाई चाहिँ घर परिवारलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई, अनिसाजी हुनुहुन्छ, विश्व अल भन्नुभएको छ, टेक बहादुर पुमाजी हुनुहुन्छ, संचालकाजी हो, नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौधरी नगरपालिका आठ बेल्टा राई टोल चोकबाट चाहिँ फेसबुक लाइभ मार्फत भन्दै हुनुहुन्छ, अनिता तामाङजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्कार हजुरलाई पनि, र त्यसै गरी हुनुहुन्छ मनिषा राईनी केटीजी हुनुहुन्छ, नमस्कार म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, चन्द्रा राईजी पनि नमस्कार म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, त्यसै गरी नरे बहादुर हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, अनलाइन विशेष धन्यवाद। त्यसै गरी सुशील स्याङतानजी हुनुहुन्छ, हेलो दी, नमस्ते है, नमस्कार, के छ सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है भन्दिनुहुन्छ, सम्पूर्णलाई सम्झना छ भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ प्रनिल मोक्तानजी हुनुहुन्छ, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु, भक्तपुरबाट मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म हाम्रो कार्यक्रममा सहभागिता जनाउने साथी अनि विभिन्न माध्यमबाट एसएमएस पठाउनुभयो, त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद, र कार्यक्रममा अवधिपुर बजेका मिठाई गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु, र प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो चन्द्राजीले रोजाइमा पार्नुभएको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिताउन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सबैभन्दा पहिले मुख्य खबर। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कमा टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्याएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै। नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17.78 अर्ब पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्ज पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मधेस प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सिर्जना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र त्यसले कुल क्षतिको 0.5% काम पनि नधान्ने मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गरेको थियो। इलामको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागडुंगा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्की बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पुनः शुरू भएको छ। मध्यपूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड़ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड़ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धूलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बास पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसालिदिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनमाया धना देवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्काएर इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त।
5: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
7: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: 0556-493-4
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश हेमपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बन्यू नदीहरूको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्य भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ जसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1994 1954, 1974, 1990 र 2014 गरी चार पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:00 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 5:00 फिलाडेल्फिया रंगशालामा समूह ईका आइवरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान 8:00 मेक्सिको मोन्टेरी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर 82 स्थानमा छ। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:00 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 5:00

0: यस क्षेत्रको लगानी पाउने 18 खर्ब रुपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च, संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्याएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631494।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9514043230, 9767-65-2429।
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
6: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: सम्पर्क नम्बर 9841443165, 9841443190।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो

0: यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049780। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865203353। र सुशीला बलमपाखी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064166। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसापिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-305, 0048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
2: काका तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भयो त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
10: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार प्राणाचार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। बढ़दो व्यस्तता र अनियन्त्रित खानपानका कारण मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि रामेछापको मन्थली नगरपालिका 8 चिसा पानीमा योग ध्यान साधना केन्द्र संचालनमा ल्याइएको छ। केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दा स्वास्थ्य लाभ लिन निकै उत्साहित भएका छन्। हिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको भवनमा 7 दिनसम्म संचालन गरिएको उक्त साधना केन्द्रमा पतञ्जलि योग साधना केन्द्र रामेछापका योग प्रशिक्षकद्वय योगेन्द्र नेउपाने र विमल कठायतले प्रशिक्षण दिनुभएको थियो। तालिममा करिब 50 जना साधक तथा साधिकाहरूको नियमित सहभागिता रहेको थियो। मुख्य प्रशिक्षक योगेन्द्र नेउपानेले सकारात्मक सोच्ने शैलीको विकास गर्न र दैनिक आहार विहारलाई नियन्त्रण गरी मानव जीवनलाई सहज बनाउन योग केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले यस केन्द्रलाई नियमित र प्रभावकारी रूपमा अगाडि बढ़ाउन आफूहरूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। आयोजक पक्षले पनि केन्द्रलाई स्थायी र मानवमैत्री बनाएर संचालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरेको छ। केन्द्रकी सहजकर्ता पद्मा श्रेष्ठका अनुसार स्थानीय स्तरमै नियमित योग संचालन गर्ने उद्देश्यले जिल्लाबाट प्रशिक्षक जिकाएर 7 दिने सह प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको अब स्थानीयको चाहना र आवश्यकताका आधारमा योग साधनालाई नियमित रूपमा अगाडि बढ़ाइने उहाँले जानकारी दिनुभएको छ। उक्त योग साधना तालिमको उद्घाटन मन्त्री नगरपालिकाका प्रमुख नव श्रेष्ठले गर्नुभएको थियो भने समापन उपप्रमुख ईश्वरी बस्नेतले गर्नुभएको थियो। केन्द्र संचालनमा आएपछि स्थानीयमा निकै सकारात्मक प्रभाव परेको छ। वर्तमान वडा अध्यक्ष राजकुमार श्रेष्ठले शुरूमा आफूलाई योगप्रति खासै विश्वास नलागेको भए पनि नियमित अभ्यास र व्यायामका कारण छोटो समयमै शरीरमा सहजता र सकारात्मक परिवर्तनको अनुभूति भएको बताउनुभयो। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको 14 स्थापना दिवसको अवसरमा शाखा कार्यालय रामेछाप डाँडा रामेछापद्वारा श्री भूमेश्वरी आधारभूत विद्यालय रामेछाप नगरपालिका 8 वार्डमा वृक्षारोपण तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सफलतापूर्वक हिजो सम्पन्न गरिएको छ। कार्यक्रममा रामेछाप नगरपालिका 8 का वडा अध्यक्ष श्री सन्तोष कुमार तामाङ, वडा सदस्य अर्जुन नेवा खड्के, निवर्तमान वडा सदस्य जमुना हायु, नेपाल प्रहरी चौकी रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दलाल शाह, विद्यालयका प्रधान अध्यापक करूणा श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा धुपी 36, तेजपत्ता 18 र मसला 12 गरी जम्मा 66 वटा बिरूवा रोपिएको थियो। वृक्षारोपण अभियानले विद्यालय परिसरलाई हरियाली, स्वच्छ र वातावरण मैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। सोही अवसरमा नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सहायक निरीक्षक नन्दलाल शाहले समुदाय र प्रहरी बीचको सहकार्य, सामाजिक सुरक्षा, नागरिक सचेतना तथा जिम्मेवारी बारे महत्वपूर्ण प्रस्तुति दिनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सन्तोष कुमार तामाङले वातावरण संरक्षण, शिक्षा र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले विद्यालय, समुदाय र वित्तीय संस्था बीचको सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई राष्ट्रिय झण्डा, शैक्षिक सामग्री तथा क्यालेण्डर समेत वितरण गरेको थियो। साथै कार्यक्रममा वित्तीय अनुशासन, बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमको समापन गर्दै आयोजक पक्षले रोपिएका बिरूवाको संरक्षण विद्यालय परिवार तथा विद्यालय व्यवस्थापन समितिको प्रमुख जिम्मेवारी रहने र बिरूवाको अवस्थाबारे शाखा कार्यालयबाट नियमित रूपमा मासिक अनुगमन गरिने जानकारी दिएको छ। वातावरण संरक्षण, शैक्षिक सहयोग, वित्तीय सचेतना र सामुदायिक सहकार्यलाई एकै सूत्रमा बाँध्न सफल यो कार्यक्रमले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। स्थानीय पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धि गर्ने उद्देश्यले सिन्धुलीको सिन्धुलीमाडीमा 2 दिने मोबाइल पत्रकारिता तालिम आइतबारदेखि शुरू भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा सञ्चालन भएको तालिमलाई क्याङलेख गाउँपालिका हायु टारले आर्थिक सहयोग गरेको छ। डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा मोबाइल उपकरणको प्रयोग बढ़िरहेका बेला संचार कर्मीलाई आधुनिक प्रविधिसँग
अभ्यस्त बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको महासंघले जनाएको छ। कार्यक्रममा सिन्धुलीका विभिन्न संचार माध्यममा आबद्ध सक्रिय पत्रकारहरूको सहभागिता रहेको छ। तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाङले गाउँपालिकाका उपाध्यक्ष शंकरमान खलानले पत्रकारहरूको क्षमता विकास तथा पेशागत सबलीकरण स्थानीय सरकारको प्राथमिकता मध्ये एक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उपाध्यक्षले स्थानीय तहका गतिविधि, विकास निर्माणका काम तथा जनताका आवाजलाई प्रभावकारी रूपमा संचार माध्यमसम्म पुर्याउन दक्ष पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ। यस्ता तालिमले पत्रकारहरूलाई नयाँ प्रविधिसँग जोड्दै समाचार सम्प्रेषणलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो। दुई दिने प्रशिक्षण कार्यक्रमको सहजीकरण संचारकर्मी तथा प्रशिक्षक विकास कार्कीले गरिरहनु भएको छ। तालिम अवधिभर सहभागी पत्रकारलाई मोबाइल उपकरणकै प्रयोग मार्फत गुणस्तरीय समाचार संकलन, भिडियो छायांकन सम्पादन तथा द्रुत गतिमा समाचार उत्पादन र प्रसारण गर्ने सिप प्रदान गरिने जनाएको छ। प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई समेत प्राथमिकता दिएको छ। सत्यको खोजी र समाजको सेवा भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिमले जिल्लाको पत्रकारितालाई प्रविधि मैत्री, प्रतिस्पर्धी र प्रभावकारी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। सिन्धुलीको सिन्धुलीमाढीमा शनिबारबाट कमलमाई नगरपालिकाको राजस्व शाखाको आयोजनामा राजस्व सम्बन्धी सूत्र दुई दिने अभिमुखीकरण तालिम शुरू भएको छ। दुई दिने अभिमुखीकरण तालिम राजस्व संकलन तथा प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो। दुई दिने अभिमुखीकरण तालिमको महालेखा नियन्त्रक कार्यालयबाट आउनुभएका आईटी अफिसरले प्रशिक्षकका रूपमा दुई दिनसम्म सहजीकरण गर्नुहुने कमलमाई नगरपालिकाले जानकारी दिएको छ। तालिममा आर्थिक प्रशासन शाखा, राजस्व उपशाखा, सूचना प्रविधि शाखा, जीएमसी शाखा, पशु विकास शाखा, वडा कार्यालयका वडा सचिवहरू तथा कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन लेखा समितिका संयोजक तथा राजस्व परामर्श समितिका सदस्य विनोद प्रधानको अध्यक्षतामा भएको नगरपालिकाले जानकारी दिएको छ। ऐतिहासिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको विस्तार तथा स्वस्थ जीवनशैलीप्रति नागरिकलाई प्रेरित गर्ने उद्देश्यले सिन्धुलीमा आयोजित चियाबारी सिन्धुलीगढ़ी पदयात्रा 2083 सम्पन्न भएको छ। स्वास्थ्यको लागि यात्रा, इतिहासको नाता भन्ने मूल नारासहित सम्पन्न पदयात्राले इतिहास, पर्यटन र स्वास्थ्य सचेतनालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको आयोजकले जनाएको छ। नेपाली सेनाको श्रीमध्य पूर्वी पृतना हेडक्वार्टरको आयोजनामा तथा श्री नम्बर नौ वाहिनी अड्डाको संयोजनमा सञ्चालन गरिएको कार्यक्रममा कमलमाई नगरपालिकाले प्रमुख सहकारी र समन्वयको भूमिका निर्वाह गरेको थियो। निजी क्षेत्रको सहभागिता समेत उल्लेखनीय रूपमा रहेको उक्त कार्यक्रममा टोयोटा, गणपति होटल एण्ड रिसोर्ट तथा सानीमा माई हाइड्रो पावर लिमिटेडले प्रायोजन गरेका थिए। कमलमाई नगरपालिका दुई अन्तर्गतको पर्यटकीय गन्तव्य चियाबारीबाट शुरू भएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढ़ी पुगेर समापन गरिएको थियो। सिन्धुलीकी मेनुका ठकुरी राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश महामन्त्री पदमा निर्वाचित हुनुभएको छ। पार्टी स्थापना भएदेखि नै सक्रिय राजनैतिक भूमिकामा रहँदै आउनुभएकी ठकुरीले प्रदेश तहको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि सिन्धुलीसहित बागमती प्रदेशमा उहाँको राजनैतिक उपस्थितिलाई थप सुदृढ़ भएको रूपमा हेरिएको छ। राजसभाको प्रारम्भिक संगठन निर्माणदेखि नै पार्टी गतिविधिमा संलग्न रहँदै आउनुभएकी ठकुरीले विभिन्न चरणमा संगठन विस्तार र राजनैतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो। पार्टीभित्रको निरन्तर सक्रियता र संगठनप्रतिको प्रतिबद्धताका आधारमा उहाँ बागमती प्रदेशको महामन्त्री पदमा निर्वाचित हुनुभएको हो। र बागमती प्रदेश सरकारले सड़क आश्रित सहयोगी अपेक्षित मानवोद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। आजको मन्त्री परिषद बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङले बताउनु भएको छ। बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पद स्थापना गर्ने निर्णय समेत गरेको छ। हवस्त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर
0: तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायको क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 98-51-20-16-16, 98-43-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
8: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-99।
8: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।
7: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
3: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: सम्पर्क नम्बर 98-41-43-51-65, 98-41-43-14-90।

0: वायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1, सपना काफे, सम्पर्क नम्बर 9844431390, वडा नम्बर 2, सरस्वती बिक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3, मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049, वडा नम्बर 4, स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5, सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, वडा नम्बर 6, सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, वडा नम्बर 7, देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8, अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9, प्रेरणा सारु, सम्पर्क नम्बर 9865203553, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803, वडा नम्बर 10, देवी थापा मगर, सम्पर्क नम्बर 9869035059, वडा नम्बर 11, प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068, वडा नम्बर 12, प्रवीण केसी, सम्पर्क नम्बर 9861064165, वडा नम्बर 13, अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14, केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

0: गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। यो कार्यक्रम चाहिँ हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले सुन्न सक्नुहुन्छ भने आज तपाईँकै रोजाईका मिठा रमाइला मनसुने पुराना लोकभाकाहरू बज्छ। तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ 0840 40 00 26। त्यसै गरी तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाको सिफिम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्न पनि सक्नुहुनेछ। तपाईँका कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्नेछौ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। तपाईँ फटाफट फोन डायल गर्दै आफूलाई मनपर्ने भाका रोजनमा पार्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठा अनि रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो रमाइलो गीत राख्यौं। घरको फोन त बुढीले उठाउँछिन्, नवराज गोरा सैनी अनि साथीहरूको आवाजमा रहेको थियो यो गीत। यस्तै मिठा रमाइलो गीत कार्यक्रममा बस्यो यति बेला आफ्नो रोजाईको मिठो गीत सुन्नको लागि सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते देवजी, के छ खबर?
1: खबर ठिक छ दिदी हजुर, बिहानदेखिको अहिलेसम्ममा केही परिवर्तन भएको छैन भन्नुपर्छ है त।
0: ल, बिहानदेखि अहिलेसम्म केही परिवर्तन भएको छैन, परिवर्तन चाहिँ खाजा खानुभयो कि बाँकी छ?
1: खाजा चाहिँ खाइसके भन्नुपर्छ है त दिदी हजुर, सँगसँगै जस्तो भयो होला भन्नुपर्छ है।
0: ल, पक्कै पनि सँगसँगै नै भयो, हुँदै पनि छ गति भएको साथीहरूको होइन। यो खाजा खाने कहिले ढिलो कहिले छिटो यस्तै हो, ठिकै छ। अनि आज चाहिँ कहाँ कहाँ गएर दिन कसरी बिताउनु भयो?
1: कहीँ पनि गएन दिदी हजुर, म आज दिनभरि घरमै सुतेर बसेको भन्नुपर्छ है त।
0: घरमै सुतेर भन्नुभयो, दिन पनि आलस्य छ, सुतिरहन मन मात्रै लाग्छ है।
1: हजुर हजुर, एकदम गर्मी अनि अब त्यही माथि दिउँसो एक बजेबाट चाहिँ अलि धुम्म धुम्म भएर अलि हावा चल्यो अनि यसो अलि शीतल भएको भयो अनि सुतेर बसिरहेको भन्नुपर्छ है त। अनि अहिले चाहिँ यसो कार्यक्रममा आयो होला भनेर अनि यसो आएको नभन्दै खाजा खाएर यसो अनि फ्रेस भएर अनि कार्यक्रम सुन्दैछु भन्नु है त।
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, यहाँको सहभागिता पनि भइसकेको छ, आइसक्नु भएको छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ त?
1: आज भन्नुपर्दा चाहिँ आज गीत पुरानो एकदम पुरानो गीत चाहिँ रोज्नु अनि म सुनाउन चाहन्छु है। वर्ष दिन भो तिम्रै घरको बाटो हिँड्न मन लाग्छ यस्तै कुनै किन हो भन्ने गीत चाहिँ एकदम सुन्न अनि सुनाउनु मन लागेको छ है दिदी हजुर आज चाहिँ भन्नुहोस् है त।
0: ल हुन्छ देवजी, यहाँले एकदमै मिठो गीत रोज्न पाउनु भएको छ। वर्ष दिन भो पक्कै पनि त्यो घरको बाटो हिँड्न मन लाग्यो होला हाम्रो देवजीलाई पनि।
1: त्यस्तो त होइन, अब गीत मात्रै हो एकदम मनपर्छ भन्नुपर्छ है, कसैको बाटो पनि हिँड्नु लागेको छैन, सधैँ आफ्नै बाटो हिँड्छु भन्नुपर्छ है त।
0: ल, पक्कै पनि आफ्नो बाटोभन्दा दोस्रो बाटो हिँड्नु हुँदैन, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने दाई अथवा सुन्दै होला बहिनी रमिला तामाङको लागि, निपा सुन्दलमा तामाङ बहिनीको लागि, साथी ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी निर्मला पौडेलको लागि, अनि बहिनी निर्मला लामाको लागि, मला मगर लगायत अनि सङ्गीता रम्तेलको लागि, अनि त्यसै गरी मलाई जतिले पनि चिनी नचिनी सम्पूर्णको लागि भन्न चाहन्छु र सबै सबैको लागि बजनी गीत सुनाउन चाहन्छु भन्दैछु।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एकदमै मिठो अनि रमाइलो पुरानो गीत रोजेमा पार्नु भएको छ। वर्ष दिन अब राजु ढकाल देवी गर्तीका आवाजमा रहेको गीत छ, सोही गीतमा तपाईँले पनि समर्थन जनाउन सक्नुहुन्छ। पालो तपाईँको रहेको छ 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँले हामीलाई विभिन्न माध्यमबाट पनि सुन्दै हुनुहुन्छ, विशेष गरी आज कार्यक्रम उकाली उरानीमा तपाईँकै रोजाईका भाका बज्ने दिन्छ। त्यो बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? झाँगा झोली रातमाटाबाट, जमुना महत भन्नुभयो के छ हाम्रो जमुनाजीको खबर सुनाउनुहोस् न।
2: सबै ठिकै छ, राम्रो छ, रमाइलो छ, गर्मी छ, पानी पर्दैन, अब त्यस्तै छ, अघि किन परा छ त्यही पनि गयो
0: रहिसक्यो, फेरि
2: पर्ला जस्तो किन परा थियो फेरि गइहाल्यो।
0: कता गयो त जमुनाजी पानी?
2: खोइ कता गयो
0: कता गयो कता थाहा नै भएन है।
2: हजुर,
0: ठिक छ, यता पनि आइपुग्ला पुग्ला जस्तो थियो, आइपुगेन, त्यतिर हराए जस्तो छ पानी,
2: लिएर पुगेको होला नि त।
0: पक्कै पनि कहीँ न कहीँ पुगेको छ, यो समय कहीँ न कहीँ पानी पर्दैछ, बर्खायाम सुरु भइसकेको छ, कुनै न कुनै ठाउँमा त पानी पर्दैछ, ठिकै छ। अब गर्मी छ, गर्मी भएर पनि यहाँले हामीलाई सुन्दै हुनुहुन्छ, बस्दै हुनुहुन्छ, अब गर्मीको समयमा चिसो चिसो चिजहरू खाएर बस्नु होला है त जमुनाजी।
2: खानु होला होइन, आफ्नो स्वास्थ्य ख्याल गर्नु होला।
0: पक्कै पनि अब सकेसम्म त ख्याल गर्दैछौँ, ख्याल गर्दा गर्दै पनि कहिले काहीँ हेल्छै गए गरे जस्तो हुन्छ। ठिकै छ, केही छैन, स्वास्थ्य हो। कहिले स्वस्थ कहिले अस्वस्थ स्थिति हुन्छ, ठिकै छ, केही छैन। कार्यक्रममा आइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो देवजीले गीत एकदमै मिठो गीत रहेको छ, वर्ष दिन हो भन्ने बोलको गीत रोज्नु भएको छ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
2: हुन्छ, सम्झिनु भन्दा अगाडि यहाँ सुन्दै हुनुहुन्छ मनोरञ्जन, नमस्ते, नमस्कार सुनाइदिनु भन्दा हुनुहुन्छ।
0: कसले चाहिँ नमस्ते सुनाइदिनुहोस् भन्नुभयो?
2: मनोज सुन्दासीले।
0: ओहो, मनोजी पनि सँगै हुनुहुन्छ।
2: हजुर, यहाँ मकै चाहिँ सुन्दै आएछौँ हामी चाहिँ।
0: ल ठिक छ, उहाँलाई पनि मेरो तर्फबाट नमस्ते नमस्कार, धेरै माया धेरै सम्झना छ, सम्झिराख्नु भएको छ अरे पनि भनिदिनु होला है त।
2: मैले पनि सम्झिँदैछु, दुई हात र नमस्कार।
0: काम गर्दै हुनुहुन्छ, काम गर्न छोडेरै हात जोड्नु भयो? ल ठिक छ, उहाँले हामीलाई सम्झनु भयो, माया दिनुभएको, उहाँलाई विशेष धन्यवाद। ल साथीहरू सम्झनुहोस् न।

0: सम्पूर्ण सम्झना हाँसिँदै हुनुहुन्छ मनोज सुन्दास। अनि छोराको लागि पनि भन्न चाहन्छु, मेरो माइती परिवारले चाहिँ सम्झना अनि बहिनी सिर्जना सुन्दास, सन्दिना सुन्दास अनि कल्पना रस लगत मलाई चिन्ने नचिन्ने सबैलाई मिठो सम्झना भन्दै चाहन्छु। ल नमस्ते।
1: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जमुना महतजी हुनुहुन्थ्यो, उहाँ पनि यता सिन्धुली जाँगाझोलीदेखि नै हुनुहुन्थ्यो र जाँगाझोलीकी साथी हाम्रो देवजीले चाहिँ वर्ष दिनको भन्ने बोलको गीत रोज्नु भएको छ। बाजु ढोकाल र देवी कर्तिका आवाजमा रहेको गीत यो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214-13।

0: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: क्वालिटी में नंबर 1 दाम सबै भन्दा कम।
5: ओ प्रकाश कपूर।

0: नंबर वन दाना हे पोषक दाना नंबर वन दम्मा सबे भन्ना कम
1: बनी
2: देसी माँ कांति आयो नाचो अब चम चम चम चम
3: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्छ नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: कार्यक्रम उगाली ओरालीमा राखेको मिठो भागा भागापछि हामी छोटो व्यवसायको विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। अब चाहिँ हामी कार्यक्रमको अन्त्यतिर पनि हाम्रो लागिसकेका छौं। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी, नमस्कार।
0: नमस्कार हजुर, के छ खबर? मेरो खास त्यस्तो नयाँ केही छैन अहिले। सधैँभरि नयाँ भयो भने फेरि जिन्दगी नै नयाँ बनाउनु पर्ने हुन्छ। त्यही भएर कतिपय अवस्थामा कुनै दिन पुरानै दिनहरूमा पुरानै कामको पुरानै यात्रा पनि चल्नुपर्छ हो रियाज। पुरानै हो त्यो पनि बुझ्नु साथै पक्कै पनि। त्यही भएर त आज हामी पुरानै दिनमा परेन हामी भन्यौँ न, आजको दिन पनि हामी पुरानै दिनमा हिँड्दैछौ भने त मैले नयाँ त त्यसै हुने भने। अब पानी परेपछि धुलो बोट बिरुवामा भएका सबै कुरा पखालिन्छ, हरियाली हुन्छ, धुलो उड्दैन, त्यो भन्दा नयाँहरू के चाहियो? खाजा खानुभयो
1: दिदी? खाजा
0: मैले पनि खाएँ। टन्न भएर तपाईँसँग यो एकदम आवाज दिएर बोल्दैछु। ल म कार्यक्रमको अन्त्यतिर छु रिया, धेरै कुरा गर्न मन छ, समय कम छ, तर कुन चाहिँ गीत सुन्नुहुन्छ आज?
1: दिदी मलाई के रे भएको एउटा पढाइ मात्र हो भने गीत बजाइदिनु न।
0: भएको एउटा पढाइ मात्र हो?
1: हजुर हो।
0: भएको एउटा पढाइ मात्र हो?
1: हजुर भएको एउटा पढाइ मात्र हो भने।
0: पढाइ भन्नुभएको कि पढाइ भन्नुभयो हाम्रो रियाजीले?
1: जागिर खाने लडाई मात्र हो भन्ने पनि हो, त्यो बजाइदिँदैन
0: हुन्छ। दुइटै एउटै हो त्यसो है? भनेपछि यहाँले पढाइ भन्नुभयो।
1: पढाइ भनेको अब तपाईँले के लिनुभयो थाहा भएन, विष्णु दाजुले गाउनु भएको जस्तो
0: लाग्यो। मैले बुझेँ रियाजी, अब चाहिँ
1: अहिले आएर बुझ्नुभयो?
0: बुझे नि, बिच बिचमा बुझ्दिनँ, बिच बिचमा फेरि बुझ्छु। यस्तै छ के गर्ने, दिमाग हो, कहिले कहीँ दिमागले काम गर्दैन, दिमाग ख्याउन सकिन्न के रियाजे।
1: हजुर दिदी एकदमै पक्कै पनि।
0: ल ठिक छ, यहाँले रोज्नु भएको गीत कार्यक्रममा पर्छ, चर्चामिसुन साथी सङ्गीलाई सम्झिहाल्नुहोस्।
1: सम्झिनुभन्दा अगाडि ती बहिनी सीता श्रेष्ठले नमस्ते नमस्कार हात जोडेर भन्नुभएको है त।
0: ल मेरो तर्फबाट पनि उहाँलाई नमस्ते नमस्कार छ भनेर सुनाइदिनु होला।
1: सुनेर यहाँ आइसिरहनु भएको छ। हजुर हुन्छ दिदी, अब बस्ने गीत सुनाउनु पर्दा कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदम हजुरले रसिका दिदी हजुरलाई मिठो माया मिठो सम्झन भन्न चाहन्छु। टेक्निसियनमा बसेर सब सपोर्ट गर्ने दाइसरी महत्वको लागि पनि भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु। दिदी अमृता योगी बुनेका तामाङ दिदी सरस्वती कुमारको लागि पनि भन्न चाहन्छु। बुनु शर्मिला रम्तेल, बुनु सङ्गीता रम्तेल, बुनु शर्मिला हिजो लागि पनि भन्न चाहन्छु। भाइ उद्धव मगर, दाई देवनाथी, दाई ध्रुव पाण्डे, दाई वासुदेव मगरको लागि पनि भन्न चाहन्छु। दिदी धनु बस्ने, दिदी सिगरी बस्नेको लागि पनि भन्न चाहन्छु। यहीँ सुन्दैछ बुनु सीता श्रेष्ठको लागि पनि भन्न चाहन्छु। अञ्जु श्रेष्ठ, मन्जु परिवारको लागि पनि भन्न चाहन्छु।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रियाजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। अब चाहिँ म फोन लिदिन, समय सकिसकेको छ। छोटोमा तपाईँको कमेन्टहरू वाचन गर्छु। सौरभ गेसीजी लेख्नुहुन्छ, नमस्ते गुड आफ्टरनुन है, पैता बागचौर नगरपालिका बाजा भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी, उहाँले पनि पोखरीले नमस्कार, पोखराबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि वियादबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बिरजङ लिङ्बोजीले पनि कार्यक्रम सुनिरहेको छु, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि म यता बिर्तामोड झापा घर भई आज दुबईबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अविनाश आयुजीले पनि दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, सिन्धुलीबाट अविनाश आयु हो। अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी माधव ढुङ्गेलजीले पनि हजुर दर्शन नमस्कार, म माधव ढुङ्गेल बिर्तामोडबाट, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ भने उर्मिला थापा मगरजीले पनि नमस्ते है, म दौरम्बादेखि भन्दै हुनुहुन्छ। त्यसै गरी दिलदुखी रियाजीले पनि नमस्ते भन्नुभएको छ। हिराबहादुर लकाईजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। रामजेकी निरेजीले पनि नमस्कार, चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। बुद्ध वज्रचार्यजीले नमस्कार है भन्दै हुनुहुन्छ। अनमोल छेत्रीजीले पनि कार्यक्रम सुन्दैछु ताप्लेजुङबाट भन्नुभएको छ। भाइ सफल आयुषजीले पनि कार्यक्रम सुनिरहेको छु है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सिम्पल इच्छा थामीजीले पनि नमस्ते, म यता डडुवाबाट है भन्दै हुनुहुन्छ। सपना तामाङजीले पनि सिन्धुलीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी कणप्रिय किसीजीले पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। भने टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार, रामी छाप घर भई हाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। सुषमा छेत्री थामीजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु यता बुटुलबाट भन्नुभएको छ। दुर्गा लामघाटेजीले पनि यता रामेछाप नगरपालिका हिमगंगा चार धारापानीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी जीवन छेत्रीजीले पनि नमस्ते, आरामै हुनुहुन्छ होला, म पनि फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। बेली अक्षामीजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, हामीले कार्यक्रमबाट विदा माग्नै पर्ने हुन्छ। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रमको अन्तमा हाम्रो रियाजीले रुदनमा पार्नुभएको एकदमै मिठो गीत तपाईँको माझमा छोड्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, उहाँकोलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यो मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो। हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
10: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
10: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
10: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
10: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी भाड़ा पता गयो अब जम्मा फायदा दुई रुपया कहाँ फिर हद दाम बस बस्ने
2: भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी पनि आलू तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलूको बिउ भनिन्छ छ करोडको आलू बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम के छ किसानमा सुधार ल्याउनु पर्छ यो देश्नु किसान पूर्व नलाग्यो भने देश्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सारपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि 5.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104

0: हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्युज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौँ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौँ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्ने बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यवसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फस्टाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौँ। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौँ। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौँ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढिराखेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर 3-tier सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै पाएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादन बिस्तारै आउँदै आउँदै जान लगाएर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको उनीहरूले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालका उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पर्याएँ भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरे।

0: र 47 सालमा आइपुग्दा खेरि मैले चाहिँ अब के सोचे भन्दा अब यसरी भिड मान्छेहरुको एउटा सिकाइको क्रममा आउनु भएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरुको पनि अगाडि बढाउँदै लैजानु पर्ने छ अनि सब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
1: त्योभन्दा अलिकति अगाडि कुरालाई पनि सार्न चाहन्छु। जस्तो 35 सालदेखि यहाँले शुरू गर्नुभएको थियो त्यो त्यो बीचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ कफीको विस्तारको अवस्था उत्पादनको अवस्था कस्तो थियो?
0: अब विस्तारै बढिरहेको थियो अब क्रमशः एकै पटक धेरै रोपेको होइन कि 39 अब 2-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने लैजाने किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै चखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
1: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा
0: है राम्रै फल्थ्यो ठिकै थियो ठिकै अवस्था थियो र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा त्यति बेला 316 किलो कफी थियो त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यौँ भने हुन्छ भन्ने हिसाबले र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलमीका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो। कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन। सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त एउटा अन्यल अवस्था हुँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी लगाएको
1: कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो
0: त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा त्यो संगठन निर्माण गरेको मैले र त्यो संगठनमा 25 थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो पाल्पा जिल्ला स्तरीय र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो। दिनमा 4-5 ग्रुपहरू आउनुहुन्थ्यो सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री बिरमय ढकालजी रामशरण सिजुनायकको उपाध्यक्षज्यू त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो घिमिरेजी राम्रो गर्नुभएको रहेछ के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा प्रविधिको कुरा बजारको कुरा मूल्य निर्धारणको कुरा संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो को जरुरी छ हजुर हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
1: त्यसको लागि मुख्य योगदान यहाँको छ हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
0: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो च्याङजातिर भयो विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा त्यसलाई अभियान चलाउन थालियो संगठनहरू निर्माण गर्न थालियो विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मश गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो र त्यसपछि अरूको कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ त्यो प्राप्त हुन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध आउँदा फार्मर्स टु फार्मर प्रोग्राम अन्तर्गत इन्डक इन्डस्ट्रियलको 20-22 देशका नेटवर्किङ भएको कारणले गर्दाखेरि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर चाहिँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रसार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्काउनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँसम्म भएन, अब हामी 8 जिल्लाको सङ्गठन केन्द्रीय स्तर सङ्गठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गए गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो भने
1: कवि व्यवसायमा त्यसरी नै जन्मियो.
0: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो, त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्थामा पछि हामी उहाँसँग पनि टाइअप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
1: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
0: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलिअलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै बिस्तारै जो गरायौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो नयाँ कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका, खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै गयौँ र यसरी हाम्रो सङ्गठन
1: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू, युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भने त्यो समय पछाडि
0: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
1: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहिँ यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर एक गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गलाई पनि छाड्नुहोस् न.
0: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 कार्तिक 30 गतेको दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे
1: मनाउन सुरु
0: गर्यौँ. त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्नु पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू, अब त्यसपछि चाहिँ बजारको कुरा सबै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
1: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो, यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ.
0: हजुर हजुर.
1: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
0: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल्ट ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेला नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको.
1: नेपाल कफी कम्पनीले त 40 नै काम गरिसकेको थियो,
0: गरेको थियो तर उसलाई एकदम गाह्रो थियो. अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन. वास्तवमा
1: सुरुवात चाहिँ गरेन,
0: सुरुवात भएको हो,
1: उपलब्धि भएको थिएन,
0: भएको थिएन. गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने, बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो. र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरूमध्ये मेक्सिको 7 नम्बरमा पर्दो रहेछ त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिकोको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो। त्यस पछाडि उहाँहरू पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो, हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट। तर त्यो दुई चार वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन।
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा समाग बनेको थियो, त्यो समय पनि सम्झिन सक्नुहुन्छ।
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ। 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब आवश्यक थियो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन्न, अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेको आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयलाई पनि सार्दैन नि थाके।
0: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैन। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइ परेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भन्न सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्नु यो 50 काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको भेट्दै गए, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजिन्द्रले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सकेको जानेको सिपहरू हासिल गरेको काम गर्दै गए र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो। विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवर्कको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिबसेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो, राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठन तर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभएकोखेरि बिस्तारै गएर अब एभरेस्ट कफी मिल भयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो, त्यसपछि
1: कफीको ट्रेन्ड चाहिँ नेपालमा
0: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो। अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ। अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग, व्यवसायिता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त अब एक किसिमको भनौँ न म आफूले एउटा गौरव हानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका,
1: जस्तो केही छन् भन्नुभएको छ, कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले, यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजेको छु। जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है।
0: हजुर, र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरा छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिन्दै रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो। अर्को कुरो हामीले अब बेच्न समस्या भएन नि, त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कति ए ल बजारमा लागेर काम किन्छौँ भन्ने थाले, त्यसपछि गएर अब हाम्रो भारबाटिनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कति भनेर उहाँले दिनुभयो, अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले जान 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कति जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि। तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था,
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नु भएको छ,
0: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ,
1: भनेपछि दीर्घकालीन घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो, त्यस्तै तालिम भन्यो, अनेक खालका भयो, अनि किसानहरू भाग लिन आउँछन्, अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने, अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात पार पठाउने, त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो, त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्।
1: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो, अब चाहिँ
0: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता,
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन, तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन, त्यसमा के भन्नुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ, एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन, हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न, त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि, चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ,
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त सधैँ नै छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ, यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्, यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले,
0: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ खाद्य अनुसन्धानशाला अब त्यसबाट पनि हामीलाई चाहिँ सम्मान राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा, त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हौ, अब किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउन घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो, यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ, तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो, नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर, हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो, तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो, अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँगको अन्तर्वार्त कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ, म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु भयो,
1: करिब करिब 45 वर्ष भन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नु भयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनु छ, त्यो खालको जोस अहिले पनि छ. अब केही गर्न बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन. आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँ लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने. तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ. मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो. अब खाइ नखाइ हरेक गरेर दुःख गर्दै गयो. तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन. र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ. यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो. वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्त हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो. यस्तो चिज जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा चाहिँ उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ. अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा. यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो ख्यालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो. यसमा चाहिँ को जोडिन सक्थ्यो भन्दाखेरि महासङ्घको जोडिन सक्थ्यो, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 वटा प्रदेशहरूमा त छन् नि, हो उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्. अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो. यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ. कमसेकम अब त्यसरी त्यो बनाएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ.
1: यथार्थ
0: कुरा हो त्यो गर्ने त. अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाभाका बाबाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ. भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ. हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने. यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ. तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता.
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँ प्रति कृतज्ञ छौँ. कृतज्ञ पनि गर्दा विदा गर्न चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ. हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो. हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियो. आजको श्रृङ्खलाको समय सकिसकेको छ. यहाँहरूलाई कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98-5-97-192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ. र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत हामी प्रसारित हुने गरेका छौँ. गरेका छौँ यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश मेरो कृषि कर्म गरौँ नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 69 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
8: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841434165 9141434190।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्रै पो देख्छु त कसरी
4: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
6: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692065998
4: होइन यी बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
9: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
10: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
10: 98407793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
11: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
12: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
11: थप जानकारीको लागि सम्पर्क नम्बर 98054043230 97765249
12: सुनकोशी सामुदायिक अस्पताल खुर्कुट सिन्धुली

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। गृह मन्त्रालयद्वारा अध्यागमन ऐन संशोधन विधेयकको मसौदा तयार, सर्वसाधारणसँग राय माग। काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा मानवीयताको शहर बनाउने संकल्प। बागमती प्रदेशको मन्त्री परिषदबाट मानव उद्धार पुनर्स्थापना कार्यविधि स्वीकृत। गत असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग मुख्य सड़क किनाराबाट यातायात सञ्चालनको तयारी। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 वटा विशाल जलाशय निर्माण गर्ने र फिफा विश्वकप फुटबलमा आज राति 4 पटकको विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यू गर्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।

0: हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
3: हजुरको रेडियो 102.1 MHz
4: आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनु भएको छ उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणा पत्र संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम विश्वव्यापी मंचमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो सम्मेलन जलवायु न्याय खाद्य सुरक्षा जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणा पत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित थियो सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार क्षेत्रीय तथा विकासात्मक चुनौती आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे विचार राखेका थिए नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रजातन्त्रको लागि लड़ेको कंग्रेसमा निरंकुशता शुरू भएको बताउनु भएको छ विराटनगरमा कंग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो कंग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ़नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यही दिशामा आफूहरू सहमति सहकार्य र एकताका साथ अगाडि बढ़ने बताउनु भएको छ कोइरालाले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको पछि नकुद्न आग्रह गर्दै उहाँले त्यो विषय सरकारको विषय नभएको उहाँले सभापति गगन थापासँग कुरा गरेपछि 5 बुधे प्रस्ताव लेख्नु परेको बताउनु भएको थियो तर उक्त प्रस्ताव पठाएको एक महिनामा पनि समाधान ननिस्किएको उहाँको भनाई छ उहाँले कंग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताउनुभयो नेकपा एमाले संविधान संशोधनका लागि आवश्यक सुझाव संकलन र गृह कार्य गर्न गठित कार्यदलको कामलाई तीव्रता दिएको छ पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार सम्पन्न भएको छ संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधान कार्यान्वयनका सबल र कमजोर पक्षको समीक्षा गर्दै संशोधनका लागि ठोस प्रस्ताव तयार पार्न विभिन्न निर्णयहरू गरेको छ बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभव यसका जटिलता र पुनरावलोकनका विषयमा विस्तृत कार्ययोजना र कार्यतालिका निर्माण गर्न पूर्व महानिधिवक्ता एवं नेता अग्निप्रसाद खरेलको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ उपसमितिमा रमेश बडाल महेश बर्तौला कृष्ण भक्त पोखरेल टिकराम भट्टराई राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन् उक्त समितिले आगामी बैठकमा सुझाव संकलनको कार्ययोजना र कार्यतालिका प्रस्तुत गर्नेछन् त्यस्तै एमाले संविधान संशोधनको विषयमा अन्य राजनैतिक दलहरू र उनीहरूले गठन गरेका कार्यदलहरूसँग पनि संवाद छलफल र अन्तर्क्रिया गर्ने निर्णय गरेको छ संघीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान शासन प्रणालीलाई थप सुदृढ़ र प्रभावकारी बनाउन राजनैतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव लिई संशोधनको प्रस्ताव तयार पारिने कार्यदलले जनाएको छ नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा परसाईले मुलुकमा वर्तमान गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिनुभएको छ काठमाण्डुमा आज आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो जिकिर गर्नुभएको हो जानी जानी सहकारी ठग्नेहरूको पैसा जनताको करबाट तिर्ने काम शुरू गर्ने बित्तिकै वर्तमान सरकारको दशा शुरू हुने र यो व्यवस्था नै नरहने परसाईको भनाई छ संयोजक परसाईले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै आफूले यसअघि नेकपा एमालेलाई जस्तै नाङ्गेझार पार्ने चेतावनी दिनुभएको छ पैसा दिएर राखिएका दुई चारजना कन्टेन्ट क्रिएटरहरूले सामाजिक सञ्जालमा मुख छाड्ने काम गरिरहेको आरोप लगाउँदै उहाँले ती सबैका घरहरू मान्छेले वाच गरिरहेको बताउनु भएको छ मुलुकमा अब अर्को आन्दोलन हुने र त्यस आन्दोलनले पीड नभएको गमला जस्तो वर्तमान शासन व्यवस्थालाई बढ़ाने उहाँले दावी गर्नुभएको छ। सरकारले निजी अस्पतालहरूलाई स्वास्थ्य बीमा बापतको 22 अर्ब रूपियाँ नदिएको, दुग्ध किसानको 10 अर्ब भुक्तानी दिन बाँकी राखेको र किसानलाई मल समेत उपलब्ध गराउन नसकेको भन्दै उहाँले सरकार जनताका समस्यामा गम्भीर नभएको आरोप समेत लगाउनु भएको छ। त्यसै गरी परसाईले नेपालमा राज संस्था र सनातन हिन्दू अधिराज्य पुनर्स्थापना नभएसम्म देश र जनताले सुख र शान्ति नपाउने दावी गर्नुभएको छ। नेपालको भूगोल र यसको गर्भमा रहेको किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य र राज संस्था बिउटाउने एउटै उद्देश्यका साथ आफू र नेता धवल शमशेर राणा बीच लक्ष्य सहितको सहकार्य भएको उहाँले स्पष्ट पार्नुभएको छ। राजालाई पुनः गद्दीमा राख्नका लागि नै आफूहरूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएकाले बीचमा थाटो आउने कुनै अवस्था नरहेको उहाँको भनाइ छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ। गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागि छ। जस अनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थित हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ। कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा बस्न सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा लिएको हुनुपर्नेछ। नेपाल सरकारले कुनै मुलुकका नागरिकलाई नेपाल सरकार र त्यस्तो मुलुकबीच भएको सम्झौताका आधारमा नेपालभित्र प्रवेश गर्न वा बस्न दिन सक्नेछ र त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेश गर्नुपर्नेछ। काठमाडौँ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्यूहबाट बाहिर निकालेर एक सहृदय समावेशी मानवीयताको शहरका रूपमा विकास गर्ने दूरगामी संकल्प अघि सारेको छ। नगरसभाको 19 औं अधिवेशनमा आज आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजन गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यो संकल्प गर्नुभएको हो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्ध वृद्ध र अशक्त नागरिकले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने कार्यवाहक मेयर डंगोलले बताउनु भएको छ। चिकित्सक स्वास्थ्य प्राविधिक र कर्मचारीहरू परामर्श तथा औषधि बोकेर ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमा पुग्नेछन्। सगरपाछे घर बाहरविहीन र सड़क आश्रित नागरिकहरूको उद्धार तथा व्यवस्थापनका लागि साझदार संस्थाहरू र गैर सरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौँलाई सड़क आश्रित मानवमुक्त शहर घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख छ। कार्यवाहक मेयर डंगोलले महानगरको मानवीयता केवल मानिसमा मात्र संकुचित नभई पशु पंक्षी र प्रकृतिको सहअस्तित्वलाई समेत हार्दिकताका साथ समेटेको बताउनु भएको छ। चरा चुरूङ्गी संकटमा पर्दै गएको शहरी पर्यावरणलाई महसुस गर्दै घर दैलोमै पुग्नेछन्। सगरपाछे घर बाहरविहीन र सड़क आश्रित नागरिकहरूको उद्धार तथा व्यवस्थापनका लागि साझदार संस्थाहरू र गैर सरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौँलाई सड़क आश्रित

पंक्षी मैत्री अभ्यास संचालन गरिने उहाँको भनाइ छ। यसका लागि चरा चुरुङ्गीहरूलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौंको संख्यामा पानी राख्ने भाँडा स्थापना गरिनेछ। महानगरपालिकाले आफ्नो परम्परा र सिपलाई पनि विशेष सम्मान दिने भएको छ। पुस्तौंदेखि चलिआएको मौलिक सिप शिल्पकला र आधुनिक प्रतिभा भएका व्यक्तिहरूको क्षमता प्रमाणीकरण गरी उनीहरूलाई आधिकारिक प्रमाणपत्र दिने व्यवस्था मिलाइने भएको छ। युवा तथा सुशासनको नयाँ परिभाषा कोर्नका लागि महानगरले नवयुवा पुस्ता जेन जेड र जेन अल्फालाई राष्ट्र निर्माणको संवाहक मानी उनीहरूको आवश्यकता सम्बोधन गर्ने र राष्ट्रिय व्यक्तित्वहरूसँग साक्षात्कार गराउने विशेष विमर्श कार्यक्रम अघि सारेको छ। भित्री साँगुरो सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स सबै निजी र सरकारी अस्पतालहरूमा 10% विपन्न उपचारको कड़ा अनुगमन वृद्धहरूलाई निमोनिया खोप र मानसिक तनाव व्यवस्थापनका लागि कल सेन्टर जस्ता योजनाहरू नीति तथा कार्यक्रममा उल्लेख छ। बागमती प्रदेश सरकारले सड़क आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। आजको मन्त्री परिषद बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङले जानकारी दिनुभएको छ। बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ। गत असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गतेभित्रै सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले बर्खायाममा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकोले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ। आफूहरूको मुख्य लक्ष्य बर्खायाममा खोलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको बताउनु भएको छ। उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनाराबाट गुड्नेछन्। निर्माण व्यवसायका प्रतिनिधि उत्तम ढुङ्गेले आदिन काम गरेर असार 15 भित्रै सड़क सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भएको छ। उहाँका अनुसार बक्सीगुना खण्डको 230 मिटर मध्ये अब 70 मिटर मात्र बाँकी छ। आगामी 4-5 दिनमै त्यसलाई सवारी चलाउन सकिने गरी निर्माण भइरहेको छ। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलिएर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीड़बाट खसालिदिएका थिए। टेम्पो गदावारीकै 44 वर्षीय धनादेवी थामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जाना जान भीड़बाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रश्न देखिन्छ। यस्तै वन कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएकोले टेम्पो खसिएको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामा रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जामध्ये 72% भन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,78,30 करोड़ रूपियाँ पुगेको छ। कुल ब्याङ्क कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशीमा 9.22, लुम्बिनीमा 7.91, मधेसमा 7.22, गण्डकीमा 1.62 र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जामध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा धेरै 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62 र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र ब्याङ्कको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% मात्र सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता

0: भएका छन् जसबाट 22,000 जना भन्दा धेरैलाई रोजगार सिर्जना हुने अनुमान छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896692998।
3: रानीसाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगा।
0: हजुरको समाचारमा पुनः स्वागत छ। समाचार बढ्दो व्यस्तता र अनियन्त्रित खानपानका कारण मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि रामेछापको मन्थली नगरपालिका 8 चिसापानीमा योगदान साधना केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दा स्वास्थ्य लाभ लिन निकै उत्साहित भएका छन्। भुवनेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको भवनमा 7 दिनसम्म सञ्चालन गरिएको उक्त साधना केन्द्रमा पतञ्जली योग साधना केन्द्र रामेछापका योग प्रशिक्षकद्वय योगेन्द्र नेउपाने र विमल ठायतले प्रशिक्षण दिनुभएको थियो। तालिममा करिब 50 जना साधक तथा साधिकाहरूको नियमित सहभागिता रहेको थियो। मुख्य प्रशिक्षक योगेन्द्र नेउपानेले सकारात्मक सोच्ने शैलीको विकास गर्न र दैनिक आहार विहारलाई नियन्त्रण गरी मानव जीवनलाई सहज बनाउन यो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले यस केन्द्रलाई नियमित र प्रभावकारी रूपमा अगाडि बढ़ाउन आफूहरूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। आयोजक पक्षले पनि केन्द्रलाई स्थायी र मानव मैत्री बनाएर सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरेको छ। विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूल धारमा जोड्ने उद्देश्यसहित सिन्धुलीको सिन्धुलीमाडीमा आइतबार विद्यालयका प्रधान अध्यापकहरूको सहभागितामा समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। हर बालबालिकाको अधिकार, शिक्षामा सम्मान, पहुँच र अवसर भन्ने मूल नारालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विद्यालय बाहिर रहेका तथा बीचमै अध्ययन छाडेका बालबालिकालाई पुनः विद्यालयसम्म कसरी ल्याउने भन्ने विषयमा विस्तृत बहस गरिएको थियो। कमलमाई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा ह्यान्स नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोग रहेको थियो। विद्यालय बाहिर रहेका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन निर्देशिका 2082 को प्रभावकारी कार्यान्वयन तथा स्थानीय तहमा यसको व्यावहारिक पक्षबारे समीक्षा गर्न कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ। कार्यक्रममा विद्यालय बाहिर रहेका बाल बालिकाको पहिचान, विद्यालय छान्नुका कारणहरूको विश्लेषण, पुनर्भरणा प्रक्रिया तथा विद्यालयमा टिकाई राख्ने उपाय बारे सरकारवाला बीच गम्भीर छलफल भएको थियो। सहभागीहरूले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै प्रत्येक बाल बालिकालाई विद्यालयको पहुँचमा ल्याउन आवश्यक रणनीतिहरूमाथि धारणा राखेका थिए। कार्यक्रमका मुख्य सहजकर्ताका रूपमा कमलमाई नगरपालिकाका निमित्त शिक्षा शाखा प्रमुख सरजित तामाङले सहजीकरण गर्नुभएको थियो। स्थानीय पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धि गर्ने उद्देश्यले सिन्धुलीको सिन्धुलीमाढीमा दुई दिने मोबाइल पत्रकारिता तालिम आइतबारदेखि शुरू भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा सञ्चालन भएको तालिमलाई घ्याङले गाउँपालिका हायुटारले आर्थिक सहयोग गरेको छ। डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा मोबाइल उपकरणको प्रयोग बढ़िरहेका बेला संचारकर्मीलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको महासंघले जनाएको छ। कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा आबद्ध सक्रिय पत्रकारहरूको सहभागिता रहेको छ। तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै याङले गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले पत्रकारहरूको क्षमता विकास तथा पेशागत सबलीकरण स्थानीय सरकारको प्राथमिकता मध्ये एक रहेको बताउनु भएको छ। उहाँले आगामी दिनमा पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि पाँचवटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चिनिया राजधानीले 50 वर्ष यता पहिलो पटक यस्ता ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बेन्यू नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण, मध्य भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले बर्खायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछ। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समय ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह याफका स्वीडेन र ट्युनेसिया खेल्दैछन्। यिनै समाचारसँग हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। गृह मन्त्रालयद्वारा अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार, सर्वसाधारणसँग रायमा। काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक मानवीयताको शहर बनाउने संकल्प। बागमती प्रदेशको मन्त्री परिषदबाट मानव उद्धार पुनर्स्थापना कार्यविधि स्वीकृत। गत असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग मुख्य सड़क किनाराबाट यातायात सञ्चालनको तयारी। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने र फिफा विश्वकप फुटबलमा आज राति 4 पटकको विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यू गर्दै। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुरराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको 27 अंकमा स्वागत छ। हरेक आइतबार झै गोकुल गंगा गाउँपालिकाको ताजा गतिविधि, विकासका प्रयास र तपाईँ हाम्रा साझा आवाजहरू लिएर म ईश्वर विश्वकर्मा उपस्थित भइसकेको छु। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झन्कार 97.5 मेगाहर्जले उत्पादन गरेको यो कार्यक्रम पालिका र नागरिकलाई जोड्ने एउटा साझा चौतारी हो। यो कार्यक्रम तपाईले झन्कार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा हामीले पालिका गतिविधि र गोकुल गंगा गाउँपालिकाको रोजगार संयोजक रामकुमार कार्कीसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ। शुरूमा सुनौ पालिका गतिविधि।
1: गोकुल गंगा गाउँपालिकाले साइबर सुरक्षा सचेतना तालिम सञ्चालन गर्ने भएको छ। पालिकाले जेठ 27 गते सूचना जारी गर्दै तालिमका लागि आर्थिक प्रस्ताव आह्वान गरेको हो। तालिममा पालिका भित्रका 7 माध्यमिक विद्यालयका कक्षा 9-12 600 विद्यार्थी सहभागी हुनेछन्। तालिममा विद्यार्थीलाई प्रविधिको सुरक्षित प्रयोग र साइबर अपराधबाट बच्ने उपाय सिकाइनेछ। 5 लाख रूपियाँ बजेट अनुमान गरिएको यो तालिम 7 कार्य दिन चल्ने पालिकाले जनाएको छ। गोकुल गंगा गाउँपालिका वडा नम्बर 4 स्थित फर्पुको श्री माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा गठन गरिएको छ। शनिबार सम्पन्न अभिभावकहरूको भेलाले बाबुराम तमाङको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो। समितिको सदस्यहरूमा जित बहादुर तामाङ, आशा सुनवार, सीता तामाङ र जनप्रतिनिधिको तर्फबाट वडा अध्यक्ष चन्द्र बहादुर सुनवार चयन हुनुभएको छ। यस्तै चन्द्र बहादुर तामाङको संयोजकत्वमा 11 सदस्य शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ।
0: श्रोता, भर्खरै हामीले पालिका गतिविधि सुन्यौ। अब भने गाउँपालिकामा रोजगारीको अवसर, प्रधानमन्त्री रोजगार कार्यक्रम र आगामी योजनाका बारेमा रोजगार संयोजक रामकुमार कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। सुनौ यो कुराकानी।
2: मान्छेहरूलाई चाहिँ फिल्टर गरेर रोजगार आयोजनाहरूमा चाहिँ लगभग यो आर्थिक वर्षमा लगभग 97-98 जनालाई चाहिँ 100 दिन बराबरको रोजगारी दिने भनेर चाहिँ त्यसरी अगाडि बढाएका छौँ। त्यसै गरी अब स्थानीय तलेको नै गरिब रोजगारबाट फर्केका व्यक्तिहरूलाई पनि आय आर्जन सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ भन्ने यसपालि हामीले नीतिगत कार्यक्रममा नि राखेका छौँ र आन्तरिक रोजगारी प्रबन्धनको लागि वैदेशिक रोजगार फर्केर आएका व्यक्तिहरूलाई उद्यमशील प्रबन्धन कार्यक्रम पनि हाम्रो अहिले सञ्चालनमा आइरहेको छ।
3: यो प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चाहिँ पालिकाका बेरोजगार व्यक्तिहरूलाई न्यूनतम 100 दिनको रोजगारी दिने योजना पनि सञ्चालन छ होइन? गोकुल गंगा गाउँपालिकामा चाहिँ यो चालु आर्थिक वर्ष चाहिँ यो कार्यक्रम कसरी सञ्चालन भयो र यो कार्यक्रमबाट चाहिँ कति नागरिक लाभान्वित हुनुभयो होला, कति बेरोजगार व्यक्तिले रोजगारी पाउनुभयो, यस बारेमा पनि
2: विगत आर्थिक वर्षहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रम भने जस्तै यो आर्थिक वर्षमा चाहिँ त्यसपछि रोजगार प्रबन्धन कार्यक्रम भनेर आएको थियो, जसमा संघीय सरकारबाट दिने आएको बजेटमा स्थानीय तहले पनि 100% साझेदारी गरेर लगभग हाम्रो 67-68 लाख रुपियाँको चाहिँ ज्याला बापतको रकममा खटेको थियो, जसमा हाम्रो अहिले यो चालु आर्थिक वर्षमा चाहिँ 15 विकास निर्माण सम्बन्धी आयोजनाहरू सञ्चालनमा छन् र उक्त आयोजनामा सम्पूर्ण कामदारहरू चाहिँ सूचीकृत बेरोजगार व्यक्तिबाट मात्रै हामीले काममा लगाउने गर्छौँ र उहाँहरूको चाहिँ सशर्तको पैसाबाट चाहिँ हामीले 100 दिन बराबरको रोजगारी नै पुर्याएका छौँ र स्थानीय तहको साझेदारीमा चाहिँ कतिपय कामहरूमा मेटेरियल्सहरू पनि किन्नुपर्ने, अब सिमेन्ट गिटी बालुहरू किन्नुपर्ने भएको हुनाले त्यो पैसा चाहिँ अब कामको प्रकृति हेरेर मेटेरियल्समा नै खर्च हुने गर्छ तर सशस्त्रको पैसा चाहिँ 100 दिनको रोजगारीमा नै खर्च गर्ने गरेका छौँ।
3: जस्तो लक्षित वर्गले चाहिँ रोजगारी पाउन सकेनन् वा आफ्नो मान्छे मात्र छनौट गरियो भन्ने खालका गुनासोहरू पनि कहीँ कतै सुनिन्छ, तपाईँको पालिकामा चाहिँ यो समस्या छ कि छैन, यो गुनासोहरू आउँछन् कि आउँदैनन्, अनि बेरोजगार व्यक्तिहरूको छनौट चाहिँ कुन मापदण्डका आधारमा गरिन्छ, यसलाई पूर्ण रूपमा निष्पक्ष र पारदर्शी बनाउन चाहिँ तपाईँहरूले कस्तो किसिमको उपायहरू अप्नाइरहनु भएको छ?
2: अब हाम्रो गोकुलमा गाउँपालिकाको त्यसमा हेर्नु पर्दा गाउँपालिकाबाट सञ्चालित आयोजनाहरू र रोजगार सेवा केन्द्रबाट सञ्चालित आयोजनाहरूमा स्थानीय स्तरमा एक त काम गर्ने मान्छे पाउन नै गाह्रो भइरहेको अवस्था छ र त्यसमा बढी अब कतिपय हाम्रो बेरोजगार व्यक्तिहरू हामीले सीमित रोजगार आयोजनामा मात्रै र यो हाम्रो रोजगार प्रबन्धन कार्यक्रमको मा मात्रै चाहिँ वर्षभरि हामी काम दिन नसक्ने भएर हाम्रो काम गर्ने मान्छे चाहिँ गाउँपालिकाको आयोजनाहरूमा पनि हामीले पहिलो प्रायोरिटी दिएका छौँ र यो सूचीकृत बेरोजगार व्यक्ति मध्ये पनि छ। अब मेरोमा 1934 व्यक्तिहरू हुनुहुन्छ, एक नम्बर दुई नम्बर प्रायोरिटी अनुसार चाहिँ पहिलो नम्बरमा काम पाउनुको निम्ति नपाएर अन्तिम नम्बर पनि पाउन सकेको पनि हुनसक्छ। तर यहाँ चाहिँ हामीले पहिले नै सूचना निकालेर जसरी अब एक महिनासम्म खाना पुग्ने, दुई महिना तिन महिना खाना पुग्ने भनेर चाहिँ हामीलाई चाहिँ यो रोजगार व्यवस्थापन सूचना प्रणालीले नै स्क्रिनिङ गरेर पठाएको हुन्छ। त्यही अनुसार चाहिँ हामीले त्यो लिस्ट अनुसार चाहिँ पहिलो दोस्रो तेस्रो खाँदै गएर जब हामीले एक नम्बरको प्रायोरिटीको मान्छेलाई चाहिँ फर्स्ट प्रायोरिटी नै दिने, जब उहाँ काममा आउनुहुन्न भने त्यसपछि दोस्रोमा जाने हो। त्यो भएर यहाँ अब आफ्नो मान्छेले काम पाउने जो चाहिँ एकदम पीडित मान्छे हो त्यसले काम नपाउने भन्ने चाहिँ गोकुलगंगा गाउँपालिकामा छैन।
3: हजुर, यो वर्ष चाहिँ गोकुलगंगा गाउँपालिकामा कुन कुन क्षेत्रमा विकास निर्माणका काममा चाहिँ बेरोजगार श्रमिकहरूलाई परिचालन गरिएको थियो र यसले पालिकाको पूर्वाधार विकासमा चाहिँ कस्तो योगदान पुर्याएको पाउनु भएको छ, अर्थात् यसको प्रभावकारिता कस्तो छ?
2: हजुर, आर्थिक वर्ष 82-83 चाहिँ रोजगार प्रबन्धन कार्यक्रमको हाम्रो 15 आयोजना छन्, जसमा यातायात पूर्वाधारमै हामीले खर्च गरेका छौँ र हाम्रो जति पनि बेरोजगार व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले पनि यातायात पूर्वाधारमै काम गरिरहनु भएको छ।
3: उहाँहरूले चाहिँ पारिश्रमिक पाउनुपर्ने जुन पारिश्रमिक हुन्छ नि त्यो चाहिँ समयमै पाइरहनु भएको छ कि छैन, तपाईँहरूले बैङ्क मार्फत नै भुक्तानी गर्ने होइन त सर?
2: हजुर हजुर, अब जब ऊ हुँदा हाम्रो चाहिँ यो रोजगार प्रबन्धनको आयोजनाहरूमा चाहिँ ऊ हुँदा समितिहरू पनि सूचित बेरोजगार व्यक्तिबाट नै उपभोक्ता समिति गठन हुन्छ र उहाँहरू मार्फत निर्माण कार्य सम्पन्न भइसकेपछि रोजगार सेवा केन्द्रले मात्र नभएर गुगल गाउँपालिकाको पूर्वाधार शाखा सबैले उक्त आयोजनाहरूको अनुगमन गरेर प्राविधिक मूल्याङ्कन गरिसकेपछि सूचित बेरोजगार व्यक्तिहरूकोले आफूले गरेको पारिश्रमिक चाहिँ हामीले इएफसी मार्फत आफ्नो खातामा नै पैसा जम्मा गरेर जानी गरेका छौँ।
3: हजुर, यो 100 दिनको रोजगारीले मात्रै दीर्घकालीन समस्या समाधान हुँदैन होइन, अब युवाहरूलाई आत्मनिर्भर बनाउन प्राविधिक र व्यावसायिक सिपको पनि ठूलो भूमिका हुन्छ। रोजगार सेवा केन्द्र मार्फत चाहिँ युवाहरूको सिप विकासका लागि तालिमहरूको व्यवस्था गरियो कि गरिएन, कि केन्द्रले 100 दिनको रोजगारी मात्र दिने हो, के हो सर?
2: विगत आर्थिक वर्षमा चाहिँ कार्यक्रम नै अब सिपमूलक नभएर रोजगारमूलक भन्ने जस्तो आएको हुनाले हामीले लगभग सबै आयोजना रकममा चाहिँ आयोजनामा नै फटाइने जब यो आर्थिक वर्षमा चाहिँ आन्तरिक रोजगारी प्रबन्धन भनेर हामीले छुट्टै 1,00,000 रुपियाँ सँगै सकेर बोलाएको थियो। त्यसबाट पनि हामीले चाहिँ अब सिप सम्बन्धी चाहिँ विशेष चाहिँ हामीले चाहिँ सुदृढ बेरोजगार र बढी सुधारबाट फर्केर आएको व्यक्तिहरू तै पनि उहाँ बढी सुधार फर्केर आएर पनि सूचीकृत भएको व्यक्तिहरूलाई चाहिँ सिपमूलक तालिम दिने भनेर सूचना प्रकाशित गरेको, तर कसैले पनि यसमा निवेदन दिनु भएन र अहिले चाहिँ हामीले सिपमूलकमा छुटाएको पैसालाई चाहिँ आन्तरिक रोजगारी प्रबन्धन गर्ने भनेर जसले हाम्रो स्वीकृत व्यक्तिले चाहिँ उचित गर्दा गरेर बस्नुभएको छ र 25,000 वडाको व्यक्तिहरूले उचित गर्दा सञ्चालन गर्नुभएको छ भने उहाँलाई चाहिँ 50% सहुलियतमा चाहिँ अब कुनै एन्टी उपकरण किनिदिने भन्ने चाहिँ यसपालिको प्लान छ। अब आउने आर्थिक वर्ष 83-84 लागि चाहिँ हाम्रो सम्पूर्ण रोजगार सेवा केन्द्रबाट हुने कामहरू चाहिँ विकास निर्माण मात्र नभएर स्थानीय उसमा चाहिँ उत्पादन र उत्पादनशीलता मार्फत रोजगारी सिर्जना र न्यूनतम रोजगारी पर्याभूति विकास उद्यमशीलता प्रबन्धन र पुनः एकीकरण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्नको लागि चाहिँ हामीले यसपालिको नीति तथा कार्यक्रम बनाएका छौँ।
3: हजुर, अब रोजगारी सिर्जना गर्ने काम केवल सरकारी बजेटबाट मात्र पनि सम्भव हुँदैन होइन, यसका लागि चाहिँ निजी क्षेत्र, स्थानीय ठेकेदार र उद्योगहरूसँगको समन्वय पनि आवश्यक पर्दछ। गाउँपालिकाभित्र चाहिँ सञ्चालित जलविद्युत आयोजना, होटल वा अन्य निजी व्यवसायहरूमा स्थानीय युवाहरूलाई नै रोजगारी दिलाउनका लागि तपाईँको केन्द्रले चाहिँ कस्तो किसिमको भूमिका निर्वाह गर्छ, त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्छ कि गर्दैन सर?
2: हजुर, त्यो विषयमा पनि हामीले गरिरहेका छौँ। अघि हजुरले भन्दै गर्दाखेरि मैले सुधाई 100 दिनको रोजगारी मात्रै त एउटा व्यक्तिलाई गर्छ भने त उत्पादनको हिसाबले सरकार कमाइको हिसाबले पुग्दैन र हामी सूचीकृत बेरोजगार व्यक्ति चाहिँ गाउँपालिकाबाट नियोजित भएको बजेटबाट चाहिँ पहिलो प्राथमिकता चाहिँ सूचीकृत बेरोजगार व्यक्तिहरू दिनुपर्छ भन्ने उक्त गरेका छन् र हामीसँग अहिले अब हाम्रो गोगुलगाउँमा प्लेट खा ढुङ्गा खानी छ होइन, हाइड्रो पावरहरू छ, हाइड्रो पावरलाई पनि हामीले बोलाएर चाहिँ अब हाम्रो सूचीकृत बेरोजगार र स्थानीय स्तरको चाहिँ एउटा सिप आफ्नो आधुनिक भएको युवाहरूलाई चाहिँ त्यहाँ चाहिँ समाहित गर्नुपर्छ भन्ने हिसाबले हामीले त्यो प्रयास पनि गरिरहेका छौँ। र हामीले एउटा यहाँ गोकुलवर गाउँपालिकामा चाहिँ रोजगार आयोजनाहरू सञ्चालन मात्रै नभएर सिक्मूलक र अन्य साझेदारी संस्थाहरूलाई पनि आवश्यक गराएर चाहिँ कसरी सिक्नु खोजी गर्न सकिन्छ र कस्ता कस्ता व्यक्तिलाई चाहिँ सिक्मा लगाउने भन्ने कुरा चाहिँ हामीले छलफल गरिरहेका छौँ।
3: अब कतिपय युवाहरू चाहिँ गाउँमै बसेर बाख्रा पालन, तरकारी खेती वा घरेलु उद्योग खोल्न चाहन्छन् तर उनीहरूसँग लगानी गर्ने पुँजी हुँदैन। रोजगार सेवा केन्द्रले चाहिँ गाउँमै उद्यम गर्न चाहने युवाहरूका लागि सहुलियतपूर्ण कर्जा वा अनुदान दिलाउन वित्तीय संस्थाहरूसँग सहजीकरण गर्छ कि गर्दैन, गर्छ भने कसरी गर्छ सर?
2: रोजगार सेवा केन्द्र मार्फतै विगत आर्थिक वर्षहरूमा चाहिँ हामीले प्रयास गरेका थिएनौँ। अब यो आर्थिक वर्षमा चाहिँ हामीले आन्तरिक रोजगारी प्रबन्धन गर्नुपर्छ। अब वैदेशिक रोजगारीबाट फर्केर आएका व्यक्तिहरूसँग पनि सिप हुन्छ तर त्यो सिपलाई चाहिँ परिचालन गर्न सक्ने पुँजी हुँदैन होइन। त्यो भन्ने हेतुले चाहिँ हामीले भर्खरै मात्रै वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरूलाई चाहिँ अब आफ्नो सिप र दक्षतालाई कसरी देखाउन सकिन्छ र उहाँहरूको सिपलाई कसरी स्थानीय स्तरमा चाहिँ परिचालन गर्न सकिन्छ भनेर एउटा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिन्छ। र हामीले अब वित्तीय संस्थाहरू हाइड्रो पावर भयो अब साना उद्योगल कारखानाहरूलाई पनि बोलाएर चाहिँ उहाँहरूलाई हाम्रा वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्ति र व्यक्तिहरूलाई चाहिँ स्थानीय स्तरमै रोजगारी दिनुपर्छ भनेर समन्वय समेत गरेको छ।
3: हजुर, अर्को चाहिँ जस्तो यो गोकुलवर्गा गाउँपालिकाका दुर्गम वडाहरूका नागरिकले चाहिँ रोजगार सेवा केन्द्रको सूचना चाहिँ कसरी प्राप्त गरिरहनु भएको छ? अनलाइन प्रणालीमा चाहिँ आम नागरिकको सहज पहुँच बनाइएको छ कि छैन? होइन, सबै नागरिकले चाहिँ रोजगार सेवा केन्द्रले के गर्दैछ भनेर थाहा पाउने माध्यम चाहिँ के हुन सक्छ सर? कसरी थाहा पाइरहनु भएको छ?
2: अब अहिले मुख्यतः हामीले सामाजिक सञ्जाल नै प्रयोग गरेका छौँ। पहिले प्रधानमन्त्री कार्यक्रम भनेर एउटा छुट्टी बनाएको थिएँ। अब हजुरले भन्नुभएको कुरामा सबै मान्छे सूचनाको पहुँचमा नहुन सक्छन् होइन। नभइसकेपछि हामीले वडा वडामा पनि खबर गरेर अब हाम्रो जति स्थानीय जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू हरेक टोलको हुनुहुन्छ उहाँहरूलाई खबर गरेर पनि कतिपय सुजित विरोधा व्यक्ति मानव 84-84 लागि चाहिँ सुजित हुनुपर्ने विरोध व्यक्तिहरूले सूचना थाहा नपाए बापत पनि उहाँहरूको चाहिँ नवीकरण भइ नरहेको अवस्थामा हामीसँग उहाँहरूको धेरै व्यक्तिहरूको सम्पर्क नम्बर पनि छ। आवश्यकता परेको अवस्थामा चाहिँ हामीले प्रत्यक्ष व्यक्तिहरूलाई सम्पर्क समेत पनि गरेका छौँ।
3: पालिकामा रोजगारी माग्नेहरूको संख्या हजारौंको हुन्छ होइन, तर अब सरकारबाट आउने बजेट र कार्यक्रम चाहिँ सीमित हुने गर्दछ। माग र आपूर्ति बीचको यो ठूलो खाडललाई व्यवस्थापन गर्न तपाईँहरूलाई कतिको चुनौती भइरहेको छ र यसको समाधानका लागि चाहिँ केही सोच्नु भएको छ कि छैन?
2: अब स्थानीय स्तरमा अलिकति पढेर के सिकेर आएका युवाहरू चाहिँ यो सिप पाएनन् भनेर त्यति धेरै थाहा छैन। मात्र जति कामदार अपेक्षित कामदारहरूको कुरामा चाहिँ उहाँहरूको मागहरू आउँदै गर्दाखेरि गाउँपालिकामा भएका योजनाहरूमा जो व्यक्तिले चाहिँ म काम नै गर्छु भनेर आउनुहुन्छ उहाँहरूलाई चाहिँ लगभग 8-10 महिना चाहिँ श्रम गर्न सक्ने बाटोहरू चाहिँ गोकुलवर्गामा बनेको छ। त्यो चाहिँ सबै नै गोकुलवर्गा गाउँपालिकाको बिजनी भन्दा पूर्वका योजनाहरूबाट
3: रोजगार पाउनुहुन्न होला सबैले त हुन्छ, त्यो अवस्था त रहँदैन। त्यो क्रममा चाहिँ कहिले काहीँ विवाद हुने, अलिकति गुनासो आउने, आलोचना टिका टिप्पणी हुने त्यस्तो किसिमको हुन्छ कि हुँदैन? असन्तुष्टि पोख्ने खालका हुन्छ कि हुँदैन सर?
2: त्यस्तो छ। जहाँ चाहिँ 80-82 चाहिँ हाम्रो गोकुलवर्गा गाउँपालिकामा 312 योजनाहरू छन् होइन, तीमध्ये 286 आयोजना चाहिँ उपभोक्ता समिति मार्फतलाई र स्थानीय स्तरमा भएको जुन आफै मेन तथ्य अथवा अरू जति मेन पावर हुन्छ उहाँहरू मार्फत नै गराउनु पर्ने आयोजना 286 छन्। अब अहिलेसम्म हामीले जम्मा यो आज अब देशको अन्तिम लाग्दै गर्दा विगतको 80 वर्षहरूमा यतिखेर लगभग हाम्रो 90% योजनाहरू चाहिँ भुक्तानी भइसकेको थियो। अब अहिले लगभग हामी 73-74% एराउन्डमा चाहिँ हामीले योजना सम्पन्न गरेर भुक्तानी गरेका छौँ। अब जब बाँकी चाहिँ हाम्रो चाहिँ स्थानीय स्तरमा कामदारको अभावले गर्दाखेरि नै हाम्रा योजनाहरू चाहिँ सम्पन्न भइरहेका छैनन्। एउटा कामदारले एउटा आयोजना काम सम्पन्न गरिसकेपछि त्यही कामदार बसेर अर्को ठाउँमा लगाउनु पर्ने अवस्था छ। त्यो भएको कारणले गर्दाखेरि यो हाम्रो सुटिङ बेजर व्यक्ति मात्र नभएर गाउँमा दक्ष अथवा अदक्ष कामदारहरूलाई म काम ज्याला त मजदुरी नै गरेर चाहिँ आफ्नो दिदीको निर्णय गर्छु भन्नेलाई चाहिँ त्यस्तो समस्या र विवाद चाहिँ आएको पाइएको छैन।
3: अर्को चाहिँ अहिले गाउँघरमा युवाहरूको संख्या निकै कम हुँदै गएको अवस्था हो होइन, अब युवाहरूमा गाउँको श्रममूलक काम भन्दा पनि विदेशी नै वा सहर पस्ने मानसिकता बढी देखिन्छ, उनीहरूलाई चाहिँ गाउँमै श्रम र रोजगारमा आकर्षित गर्न र श्रमको सम्मान गर्ने भावना जगाउन के गर्नु पर्ला, कस्ता योजना बनाउँदा प्रभावकारी होला, तपाईँको विचार के छ, राय के छ, अलिकति राखिदिनुहोस् न।
2: सुरुमा त स्थानीय तहमा त्यो किसिमको मेम्बर र उहाँहरूको सिप खपत हुने ठाउँ हुनु पर्यो। अब हामीले पनि गुगुला गाउँपालिकामा विगत आर्थिक वर्षमा पनि र अहिले पनि सङ्घीय शासन प्रणाली बङ्गलिङ तिन तहका सरकार गठन भएर विकास समृद्धि सुशासन मार्फत दिगो शान्ति र विकास हुनुपर्छ भन्दै गर्दाखेरि अब यहाँ कस्तो छ, युवाहरू हुनुहुन्छ उहाँहरू जुन पायो त्यही काममा सम्बन्ध नभइदिने होइन, अब पढ्नु भएको छ सिप छैन तर त्यो सिपलाई चाहिँ परिचालन गर्नुपर्छ, सिक्न भएको व्यक्तिले सिप सिक्नुपर्छ भनेर पनि हामीले सिपमूलक कामहरू गर्नको लागि बेरोजगार युवाहरूको लागि पटक पटक सूचनाहरू निकालेका छौँ होइन, र उहाँहरूले आवेदन दिए अनुसार र उहाँहरूको सिपको मागको आधारमा हामीले विभिन्न ठाउँहरूमा अब कसैको ड्राइभिङ तालिम होस्, कसैको होटल सम्बन्धी भयो, बारिस्ता सम्बन्धी यी तालिमहरूमा पनि हामीले पठाइरहेका छौँ। र अब आउने आर्थिक वर्षमा चाहिँ हाम्रो यो रोजगार सेवा केन्द्र अथवा अब चाहिँ हाम्रो रोजगार शिक्षक उत्तर जिल्ला केन्द्र भनेको छ, यो उत्तर जिल्ला केन्द्र मार्फत चाहिँ गोगुलो नगरपालिकामा आएको जुन यो रोजगारको रकम त्यसपछि यो उद्यम विकासको यी सबैलाई चाहिँ रकमहरूलाई मिलाएर एउटा साझेदारी गरेर चाहिँ गोगुलो गाउँपालिकाभित्र सिप सिक्न चाहने युवा र सिप सिकेर आएका व्यक्तिहरूलाई चाहिँ कसरी एकजुट रूपमा चाहिँ उहाँहरूलाई चाहिँ रोजगारीमा संलग्न गराउन सकिन्छ भनेर हामीले एउटा साझेदारी बजेट बनाएका छौँ। अबको आर्थिक वर्षमा चाहिँ साझेदारी बजेटबाट सिप सिक्न इच्छुक हुने व्यक्तिहरू र सिप सिकेर आएका व्यक्तिहरूको सिपलाई समेत खपत गर्ने हाम्रो चाहिँ यसपालि यो अब आउने किराती चौरातीको आयोजनाहरूको चाहिँ निजी कार्यक्रममै समावेश भएको छ।
3: हजुर, लगभग हामी कुराकानीको अन्तिममा आइसकेका छौँ होइन, अन्तिममा गोकुलगंगा गाउँपालिकाका सम्पूर्ण रोजगार आकांक्षी युवाहरू तथा आम दाजुभाइ दिदीबहिनीहरूलाई रोजगार संयोजकको हैसियतले के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ?
2: अब मेरो आफ्नो पर्सनल कुरा भन्नुपर्दा अब धेरै व्यक्तिहरू वैदेशिक रोजगारमा जानुहुन्छ होइन, अब सकिँदैन सिकेर विदेश काम जानैपर्ने भए पनि भन्ने मेरो एउटा लक्ष्य बनाइयो होइन, र अर्को कुरा अब गोकुलगंगा गाउँपालिकाबाट पनि धेरै किसिमका सेवा सुविधाहरू अथवा तालिमहरूको अवसरहरू आउने गरेको छ होइन, तर उहाँहरूलाई हामीले पटक पटक कतिपय युवाहरू जब हामीसँग सम्पर्कमा सिप चाहियो भने चाहिँ उहाँहरू पनि हामीले अभिलेख राखेका छौँ, सूचनाहरू प्रकाशित गरेका छौँ, त्यस्तोमा चाहिँ आएर उहाँहरूले निवेदन दिनुभयो मलाई यो किसिमको सिपको आवश्यक छ, मलाई सिप सिकाइदिनु पर्यो अथवा मसँग यो किसिमको क्षमता छ, मलाई यो काममा चाहिँ काम खोज्न सहजीकरण गरिदिनु भयो पर्यो भन्नुभयो भने उहाँहरूलाई हामीले चाहिँ एकदम उहाँले सिप सिक्न चाहनुहुन्छ भने हामी सिप सिकाउन तयारी छौँ, र सिकेको सिपलाई पनि परिचालन गर्नको लागि उहाँहरूलाई सहयोग गर्नको लागि चाहिँ हाम्रो रोजगार सेवा केन्द्र गोकुलगंगा गाउँपालिका तयार छ। म भन्छु।

0: भर्खरै हामीले रोजगार संयोजक रामकुमार कार्कीसँग गरिएको महत्वपूर्ण कुराकानी सुन्यौं। आशा छ यहाँहरूलाई रोजगारीका अवसर र प्रक्रिया बारे स्पष्ट भयो होला। श्रोता, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको आजको निर्धारित समय सकिने लागेको छ। विदा हुनु अघि एउटा अनुरोध, यदि तपाईसँग पनि गोकुल गंगा गाउँपालिकाको विकास योजना वा सेवा प्रवाहका बारेमा केही जिज्ञासा, गुनासा वा रचनात्मक सुझावहरू छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। तपाईको प्रत्येक सल्लाह र सुझाव गोकुल गंगा गाउँपालिकालाई समृद्ध बनाउने बलियो माध्यम बन्नेछ। आजको अंक सफल बनाउन प्राविधिक कक्षबाट सहयोग गर्नुहुने साथीहरू, प्रसारण साझेदार रेडियोहरू र तपाई सम्पूर्ण श्रोताहरूमा हार्दिक आभार। आगामी आइतबार बेलुकी ठिक 36 बजे गाउँपालिकाका नयाँ र जानकारीमूलक विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजका लागि म ईश्वर विश्वकर्मा विदा हुन्छु। तपाईको बाँकी समय सुखद रहोस्। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगा।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या हो?
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
6: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
6: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
8: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज, किसानको साथी।
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स,
13: कटहर बोर्ड छेउ मन्थली रामेछाप।
14: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
15: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
14: हाम्रा विशेषताहरू
15: 40% मात्रै डाउन पेमेन्ट,
14: सजिलो मासिक किस्ता सुविधा,
15: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
14: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
15: आवश्यक कागजातहरू
14: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
15: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई, पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361494।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिर्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
12: अहिले साँझको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारदिनु पर्यो माता
4: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
4: त्यसो भए ध्यान दिएर सुन्नी
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
4: सुन्नु भए त
3: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
6: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
0: हजुरको रेडियो 102.1 MHz
7: बाजुरा र हुम्ला सीमा विभागपछि अस्थायी सुरक्षा बल परिचालन 3 महिना नियमित गस्ती हुने
8: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो
7: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई अलैंची निर्यातमा ऐतिहासिक उछाल 10 महिनामै 11 अर्ब
9: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट
7: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्ड्स र जापानको खेल पनि आजै
10: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ
11: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ पंचार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो
9: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलिकति बिक्री वितरण भइरह्यो, भइसकेपछि अब अहिले चाहिँ भनौँ न इन्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ, नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढ्यो हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैँची बनाएर पठाइरहेको छौँ प्रोसेसिङ गरेर मात्रै, पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
11: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषि जन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनामा विपदका 930 वटा घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 वटा विपदका घटना भएका थिए, जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 वटाले बढ़ेका छन्। जून 20.5% बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
12: सचेतनाका कार्यक्रमहरू पनि गर्यौँ भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठुलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17-20 सम्मको समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौँ यो कारणले पनि, र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कमभन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
11: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गोदावरी नगरपालिका 4 गाईबाधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपोछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका तीनको लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो।
8: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी चौकी आवश्यक देख्यो, तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुवै जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
11: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99 प्रतिशतले वृद्धि भई 17.78 अर्ब पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
7: संतोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
13: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
7: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयान मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ, स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
18: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
19: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो, यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छ छैन?
18: होइन, यो अध्ययनरत चिकित्सकहरूको, अध्ययनरत विद्यार्थीहरूको भनौँ न, अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले, अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
19: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ, र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
18: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
19: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
18: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको, अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ, र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
19: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
18: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू, जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर, प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
7: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन, नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाडौँ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाडौँमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
20: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
7: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
22: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्व माथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
20: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्ग महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त त्यो एकदमै हिंसा त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन् जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु भयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली इमोसनली मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ जुन चाहिँ अब एउटा बाध्यता भयो होइन अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नु पर्ने एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन तिम्रो चाहिँ के छ तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने जबरजस्ती कुट्ने निलडाम बनाउने त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको
1: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ
20: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन
2: म जन्मिँदाखेरि चाहिँ अस्पष्ट योनाङ्ग लिएर जन्मेको थिएँ मेरो घरमा मेरो समाजमा मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रो लिङ्गी भनेर पढ्ने गरेका थियौँ अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
1: हो भनेर
2: म के हो भन्ने कुरा नै अन्यल भयो कि
1: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुर
2: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी
1: 21 वर्ष लाग्यो आफूलाई चिन्नलाई त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो
2: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त अनि छोरा भइसकेपछि चाहिँ अब
1: छोराकै नाम राखियो
2: हजुर छोराकै
1: नाम गर्दा छोरा नै
2: हजुर छोरा नै भनेर हुर्काउनु भयो एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ स्वर धोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे जसरी अब छोरा भनेर हुर्काउनु भयो मेरो ब्रिज डेभलप भयो अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन दारिजुङ आएन मैले चाहिँ बिरेष्टहरू बाँधेर यताउता हिँड्ने गर्थेँ गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन विभिन्न उपनामहरू अब म यस्तो किन अरू जस्तो पाएर छैन म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेका थिएँ अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन
1: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो
2: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ
1: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ
2: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ, इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन, हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ।
22: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
7: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अभी रात को 8 बजे हजुरपुर रेडियो 102.1 मेगाहर्ट्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुशीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230 9767065249
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्ज द्वारा जारी सन्देश।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तर देशमा सही छैन। नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हटदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेको
3: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी पनि आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, बिन्दु चामलतिर ल्याएर भजन गर्ने मेरो काम त छ। किसानमा सुविधा ल्याउनु पर्छ, यो देख्ने किसान उभो नलागु देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, संखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्तेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102

टू 6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ, भिजन न्युज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा राखेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश, ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौँ। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौँ। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा शुरूआतदेखि सठिकमा साथीहरू आजसम्मको यात्रालाई चाहिँ
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दीर्घमा रहनुभएका जोसुकै पनि उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटो मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रुखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले चाहिँ अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि

थाल्नु भयो, त्यहाँ हुने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो, अन्तर्राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई त्यहाँ अगाडि बढाउन सुरु गरिन् र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको विचारहरू पनि आउन थाल्नुभयो, त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो, अन्तर्राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी

0: त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
1: त्योभन्दा अलिकति अगाडि कुरालाई पनि सार्न चाहन्छु। जस्तो 35 सालदेखि यहाँले सुरु गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ, कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
0: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 2-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 पनि बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। विकल्पको
1: नोक्सान भयो,
0: हजुर हजुर। त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हानी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै चखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
1: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हानी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
0: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भन्यो भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो सङ्गठनको स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला, अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मूलमिका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो। कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था हुँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन। त्यसपछि त्यहाँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी लगाएको
1: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो
0: क्या, त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा त्यो सङ्गठन निर्माण गरेको मैले। र त्यो सङ्गठनमा 25 थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 ग्रुपहरू आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री वीरमय ढकालजी, रामशरण श्रीनायक उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो घिमिरेजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो को जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
1: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
0: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा त्यसलाई अभियान चलाउन थालियो, सङ्गठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मश गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अर्को कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय भयो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले त्यहीँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यहीँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ

0: थियो नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो त्यसले गर्दा प्रविधि सिकाइ भयो प्रसार प्रसार भयो कसरी खाने भन्ने कुरा पनि थाहा भयो फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि भयो अङ्क दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन अब हामी आठै जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गए गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो हजुर
1: कवि व्यवसाय महासङ्घ त्यसरी नै जन्मियो
0: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 सालमै स्थापना भएको भए पनि क्रियाशील थिएन उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो बजारमा नेपालमा कफी खाने चलन थिएन फेटेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्थामा पछि हामी उहाँसँग पनि टाइअप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
1: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो
0: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा त हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै बिस्तारै हिजो गइरह्यौँ त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो भन्दा कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै गयौँ र यसरी हाम्रो संगठन
1: क्रमिक रूपमा अगाडि आउनुभयो हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन् यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भने त्यो समय पछाडि
0: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गयो
1: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहिँ यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर एक गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो अलिकति यो प्रसङ्गहरू छाड्नुहोस् न
0: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ त्यति बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ 29 को पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे
1: मनाउन सुरु
0: गर्यौँ त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 तिरबाट कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
1: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ
0: हजुर
1: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो नि ठ्याक्कै भन्दा चाहिँ
0: अन्तर्राष्ट्रियमा त्यो 52-53 सालतिर साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल्ट ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको
1: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको थियो
0: गरेको थियो तर उसलाई एकदम गाह्रो थियो अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन वास्तवमा
1: सुरुवात चाहिँ गरेन
0: सुरुवात भएको हो
1: उपलब्धि भएको थिएन
0: भएको थिएन गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो त पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरूमध्ये मेक्सिको 7 नम्बरमा पर्दो रहेछ त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको 1 हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कफिङ गर्दाखेरि आयो विदेशीहरू धेरै खुसी हुनुभयो त्यस पछाडि उहाँहरूले पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन.
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो, त्यो समय पनि सम्झिन चाहन्छु.
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ. 61 महासङ्घ बनायो र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु.
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ. त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि साथ दिनु थाके.
0: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैन. जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो. बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्न यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो. अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको धेरै गए, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजिन्द्रले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि के आफ्नो सकेको जानेको सिपहरू सेट गरेर काम गर्दै गए र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो. विभिन्न मेला महोत्सवहरूमा जाने, हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो. 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिसकेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो, राम्रोसँग बन्यो. जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठन तर्फबाट. यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले उद्योग खोल्न सुरु गर्नुभन्दाखेरि बिस्तारै गएर अब एभरेस्ट कफी लिनुभयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो. त्यसपछि
1: र
0: हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो. अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै. त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ. अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग, व्यवसायिता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त अब एक किसिमको भनौँ न आफूले एउटा गौरव हानेको छु. अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका,
1: जस्तो केही छन् भन्नुभएको छ. कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले, यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजेको छु कि, जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है.
0: हजुर, र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा, उत्कृष्ट हासिल गर्दै जाँदा, हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरा छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिज नै रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो. अर्को कुरो हामीले अब बेच्न समस्या भएन नि, त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर काम किन्छौँ भन्ने खाले. त्यसपछि गएर अब हाम्रो भारबाटिनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कफी भनेर उहाँ दिनुभयो, अब अहिलेसम्म चाहिँ डाक्यो उहाँले मजाले जान 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ, नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि. तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको
0: त्यसरी चाहिँ भन्नु त भएन तथापि के कुराको तालमेल
1: महसुस गरेको कुरा त
0: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोक देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ
1: भनेपछि दिनकालीन घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्
1: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो अब चाहिँ
0: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ
0: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रगति केही सिकाउने कुराहरू भएको छ तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन कार्यक्रम पनि पर्याप्त छैन प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि चिया र कफी दुइटै मिसिएको छ चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै नै छन् धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन् यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले
0: अब हामीलाई त अब जस्तो बिएफसिक्युसी भनौँ खाद्य अनुसन्धानशाला अब त्यसबाट पनि हामीले चाहिँ सम्मान राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगाउँका मान्छे हौ अब किनभने नेपालको त धेरै छैन विदेश गएर त्यो अप्ठ्यारो हुन्छ रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगाएको कुरा हो यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ तथापि यो समयको कुरा अब सोचेको त होइन 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो रमाइलो किसिमको वातावरण बन्यो अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन म एउटा अब एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्त कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु
1: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ त्यो खालको जोस अहिले पनि छ अब केही गर्नु बाँकी छ जस्तो लाग्छ
0: अब यस्तो छ मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो मैले जानेको कुरा कहिले पनि लुकाइन आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ जबकि उद्योग चाहिँलाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गयो तर के भन्दा अब संगठनले पनि अलिक उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ, यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोग हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा चाहिँ उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ। अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दाखेरि मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो। यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसेकम अब त्यसरी त्यो बनिएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ
0: कुरा हो। त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउना पनि विदेश, जुन पनि विदेश, बुढाभाका बाबाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुनेवाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता
1: हुन्छ। हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ यहाँप्रति, कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दा विदा गर्न चाहन्छौँ। नमस्कार।
0: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूलाई कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृषि जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापले यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश मेरो कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युज भएको लाग्न थाल्छ।
3: युज? तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैँले यो कुरा गर्छ।

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सूचना
7: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
6: जिल्ला अस्पताल रामेछाप।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
10: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
11: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
10: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
12: आई बी राजपूत।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर को रेडियो 102.1 मेगाहर्ज
1: बुहारी साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-7282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692569998।
11: तन्ने पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले
11: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998 0485430998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
5: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। चीनका विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा आइतबार चीनको राजधानी बेजिङ पुग्नुभएका परराष्ट्र मन्त्री शिशिर खनालाई त्यहाँका नेपाली दूतावासले स्वागत कार्यक्रम आयोजना गरेको छ। बेजिङ पुगेपछि परराष्ट्र मन्त्री खनालले नेपाली दूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत कार्यक्रममा सहभागी जनाउँदै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको छ। कार्यक्रममा मन्त्री खनालले सुशासनको संस्थागत विकास, आर्थिक समृद्धि तथा विकासलाई वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेको नेपाली दूतावासले जनाएको छ। उहाँले राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन चीनमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशनबाट बहालवाला सभापति तथा सांसदहरू नै पराजित भएका छन्। संघमा निर्वाचित सांसदहरूलाई तल्लो समितिमा उम्मेद्वार दिन रोक लगाउने गरी पार्टीले पठाएको सर्कुलर विपरीत उनीहरूले उम्मेद्वारी दिएका थिए। हालसम्म बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व चयन भइसकेको छ। लामो रक्षा कक्षीपछि बागमती प्रदेशमा शनिबार राति भएको चुनावमा वर्तमान सभापति तथा नुवाकोट 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित डाक्टर अचितम लामछाने 2 मतले पराजित हुनुभएको छ। हाल प्रदेशका प्रवक्ता रहनुभएका मकवानपुरका उत्सव अर्याल 416 मत ल्याएर विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी लामिछानेले 414 मत प्राप्त गर्नुभएको छ। सभापति पदका लागि लामिछाने अर्याल सहित काभ्रे 2 निर्वाचित सांसद बदन भण्डारी, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको थियो। मतदाता नामावली, नेतृत्व छनौट, मतपत्रमा देखिएको त्रुटिका कारण विवाद उत्पन्न हुँदा अधिवेशन प्रतिनिधिहरू आफ्ना घर फर्किएका थिए। आन्तरिक विवादका कारण निर्वाचन आयोगले अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित गरेको थियो। अन्तिम समयमा अन्य प्रतिस्पर्धीले उम्मेद्वारी फिर्ता लिएपछि अर्याल र लामेछान बीच कड़ा प्रतिस्पर्धा भएको थियो। गण्डकी प्रदेशमा शनिबार भएको निर्वाचनमा बहालवाला सभापति तथा नवलपुरबाट निर्वाचित सांसद राजन गौतम पनि पराजित हुनुभएको छ। त्यस्तै लुम्बिनी प्रदेशमा आइतबार बिहान भएको निर्वाचनमा समानुपातिक सांसद मन्जु गेवाली भूषाल पराजित हुनुभएको छ। पहिलो चरणमा भएको निर्वाचनमा कसैले पनि बहुमत प्राप्त नभएपछि दोस्रो चरणमा शालिकराम घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। विवादका कारण मधेस प्रदेशमा अधिवेशन स्थगित भएको छ। कर्णाली र सुदूरपश्चिममा आज र भोलि अधिवेशन कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वागले देशको अर्थतन्त्रलाई औपचारिकरण गर्ने र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै अर्थमन्त्री वागले दशकौंदेखि चर्चामा सीमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दावी गर्नुभएको छ। इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएसनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तान दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्नु परेको हो। विदा अवधि सकिँदा पनि कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेका 529 जना निजामती कर्मचारीमाथि छानबिन शुरू भएको छ। राष्ट्रिय किताबखानाको अभिलेख प्रणालीको पछिल्लो विश्लेषणले विदा अवधि सकिएपछि पनि सेवाको नियमित चक्रमा नदेखिएका यी कर्मचारीहरू निष्क्रिय भएको अनुमान गर्दै राष्ट्रिय किताबखानाले विशेष छानबिनका लागि सम्बन्धित मन्त्रालयमा पत्रचार गरेको हो। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभएको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रजातन्त्रको लागि लड़ेको कंग्रेसमा
निरंकुशता शुरू भएको बताउनु भएको छ। विराटनगरमा कंग्रेसको संस्था पनि तर्पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको। कंग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यही दिशामा आफूहरू सहमति सहकार्य र एकताका साथ अगाडि बढ्ने बताउनुभयो। नेकपा एमाले संविधान संशोधनका लागि आवश्यक सुझाव संकलन र गृह कार्य गर्न गठित कार्यदलको कामलाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा परसाईले मुलुकमा वर्तमान गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा आइतबार आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो जिकिर गर्नुभएको। जानी जानी सहकारी ठग्नेहरूको पैसा जनताको करबाट तिर्ने काम शुरू गर्ने बित्तिकै वर्तमान सरकारको दशा सुने र यो व्यवस्था नै नरहने परसाईको भनाइ छ। संयोजक परसाईले वर्तमान सरकार र राष्ट्र स्वतन्त्र पार्टीलाई लक्षित गर्दै आफूले यसअघि नेकपा एमालेलाई जस्तै नाङ्गे झार पार्ने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ। गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागि छ। काठमाडौँ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्यूहबाट बाहिर निकालेर एक सहृदयी समावेशी मानवीयताको शहरका रूपमा विकास गर्ने दूरगामी संकल्प अघि सारेको छ। नगरसभाको 19 अधिवेशनमा आज आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यो संकल्प गर्नुभएको। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्ध वृद्ध र अशक्त नागरिकले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने कार्यवाहक मेयर टंगोलले बताउनु भएको छ। बागमती प्रदेश सरकारले सड़क आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। आजको मन्त्री परिषद बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङले बताउनु भएको छ। बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पद स्थापन गर्ने निर्णय समेत गरेको छ। गत असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपालथोक खण्डमा असार 15 गतिभित्र सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले बर्खायाममा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधीन सड़कबाट सवारी साधन सुचारू गर्न लागेको हो। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पू धक्का लिएर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पू धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रभाव भएको कर्जामध्ये 72% भन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार 2082 साल पुसमा शान्तसम्म औद्योगिक क्षेत्रमा प्रभावित कुल 17 खर्ब 78 अरब 30 करोड़ रूपियाँ पुगेको छ। कुल ब्याङ्क कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। बढ्दो व्यस्तता र अनियन्त्रित खानपानका कारण मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि रामेछापको मन्त्री नगरपालिका 8 चिसा पानीमा योगध्यान साधना केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दा स्वास्थ्य लाभ लिन निकै उत्साहित भएका छन्। विमेश्वर सामुदायिक शिकायत र सूचना केन्द्रको भवनमा 7 दिनसम्म सञ्चालन गरिएको उक्त साधना केन्द्रमा पतञ्जली योग साधना केन्द्र रामेछापको योग प्रशिक्षक योगेन्द्र नेउपाली र विमल कठारीले प्रशिक्षण दिनुभएको थियो।
विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूलधारमा जोड्ने उद्देश्यसहित सिन्धुलीको सिन्धुलीमाढीमा आइतबार विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। हर बालबालिकाको अधिकार, शिक्षामा समान पहुँच र अवसर भन्ने मूल नारालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विद्यालय बाहिर रहेका तथा बीचमै अध्ययन छाडेका बालबालिकालाई पुनः विद्यालयसम्म कसरी ल्याउने भन्ने विषयमा विस्तृत बहस गरिएको थियो। स्थानीय पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुलीमाढीमा दुई दिने मोबाइल पत्रकारिता तालिम आइतबारदेखि शुरू भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा सञ्चालन भएको तालिमलाई ग्याङले गाउँपालिका आयुटाले आर्थिक सहयोग गरेको छ। डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा मोबाइल उपकरणको प्रयोग बढ़िरहेका बेला संचारकर्मीलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको महासंघले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्ख्यामा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत तपाईँको मिठोको ढुकढुकी भर्खर 14-15 लागेको हेमसम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु। तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई आज विशेष बनाउनको लागि कहाँ हुनुहुन्छ, के गर्दैनन्, कुन कुन माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ, यति बेला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मेसेजहरू पठाउन सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गरेर साथ दिन सक्नुहुन्छ। यो रातको समयमा मिठा रमाइला रमाइला कुराकानी हुनेछन् है, र पनि भन्न चाहन्छु मिठा रमाइला रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला। लेख रचनाहरू केही लेख्नु भएको छ त्यो पनि पठाउन सक्नुहुन्छ, वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहन्छु। त्यस्तै गरेर कुनै गीत सुन्न मन छ भन्नुहोस्, हामी होइन राख्ने कोसिस पनि गर्नेछौँ पनि भन्न चाहन्छु। साथसाथै आफ्नो मन परेको व्यक्ति मायालाई केही कुराहरू सुनाउन मन छ, भन्न मन छ, होइन गुड नाइट विशेषहरू राख्न मन छ भने पनि ओके कार्यक्रम छ समाज दोहोरी पठाउन सक्नुहुन्छ। सर्ट एन्ड सुटमा सन्देशहरू राख्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। यो रातको समय छ, प्रायः जस्तो यो रातको समयमा हामी उपस्थित हुने गर्दछौँ अनि रहने गर्दछौँ 11 बजीसम्म। होइन प्राय जस्तो यो रात्रिकालीन साङ्गीतिक उत्सवमा स्वागत छ पनि भन्न चाहन्छु। जसरी अब दिनभरिको थकानपछि यो शीतल रातले हाम्रो मनमा एउटा नयाँ शान्ति र ऊर्जा थपिदिन्छ, त्यसै गरी आजको यो विशेष रात्रि कार्यक्रमले हाम्रा मनका सारा दुविधाहरूलाई बिर्साएर एउटा दुःखद अनुभूतिको त भन्दिनुमा सुखद अनुभूतिको संसारमा लैजानेछ भन्ने विश्वास लिएको छु। अर्थात हाँसो खुसी बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीरचिन्ताहरूलाई भुलाउनेछ भन्ने विश्वास मैले लिएको छु भने कला संस्कृति र संगीतको यो सुन्दर संगमले हामी सबैलाई एउटा सूत्रमा बाँध्नेछ। यो रात मात्र समयको एक अवसर हो, यो एक हिस्सा हो, आउनुहोस् यो शीतल रातको आनन्द लिँदै संगीतको धुनमा हराउँदै आजको यो रात्रि कार्यक्रमलाई सधैँभरि सम्झन योग्य र ऐतिहासिक बनाऊ के छ त प्लान, होइन ठिक छ। यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु, धेरै कुराकानी गर्न चाहन्न म। यति बेला तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत रहेको छ, पुरानो गीत नयाँ गीत जुन पनि बज्न सक्छ सुरुवातमा चाहिँ हेर्न चाहिँ रमाइलो गीतहरू राख्ने क्रममा नयाँ पुराना जुन पनि गीतहरू हामी राख्ने छौँ। प्रायः जस्तो मैले अब पुराना गीतहरू राखिरहेको हुन्छु। यति बेलाको समयमा तपाईँको माझमा कार्यक्रमको सुरुवात गर्न चाहन्छु दिल चोरेको केसमा, कसै कसैले मेरो दिल चोरेको केसमा मिठो गीत राख्न चाहन्छु। भागीरथ चलाउनेको सुमधुर आवाजमा गीत, त्यसपछि आउँछु म मिठा रमाइला माया प्रेमका कुराकानी गर्नको लागि। रेडियो सुन्दै गर्नुहोला, हेर्दै गर्नुहोला, है त

कसै कसैले मेरो दिल चोरेको किसमा बाँकी र चलाउने विष्णु महाजीको यस्तो मधुर आवाज रहेको कि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छ। आवाज नमस्ते र हाँस्नु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै जानु सुन्दै हुनुहुन्छ भन्ने आशा छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने मेसेज पठाउनुहोस्। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु। लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउनुहोस्, त्यो पनि वाचन गर्नेछु। कुनै गीतहरू सुन्न मन छ रातको समयमा लोकदोहोरी भाकाहरू भने लेखेर पठाउनुहोस् होइन, त्यो पनि राख्ने कोसिस म गर्नेछु पनि भन्न चाहन्छु। साथमा माया प्रेम मिठा कुराकानीहरू त होइन हुनु नै छन् पनि भन्न चाहन्छु। यति बेला मलाई केही म्यासेजहरू पठाउनु भएको छ, हेर्दै हुनुहुन्छ मलाई। यति बेला मुना भण्डारी हुनुहुन्छ, हेलो दाई नमस्ते, के छ खबर, सन्चो हुनुहुन्छ, घर सुन्दुली भइहाल्छ, काठमाडौँ थानकोटबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, सम्झना सबैमा माया भन्नुहुन्छ, मलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला सुमित यता सुनवार किरात आइडिरहेको छ, दाई रामेछाप देउराली घर भइहाल्छ काठमाडौँबाट सुमित सुनवार हो भन्नुहुन्छ, कार्यक्रम हेर्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, खान खान भयो भन्नुहुन्छ, सन्चन हुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, भगवान् बिन्दास सकाश छ, तपाईँलाई कस्तो छ, राम्रै छ पनि भन्न चाहन्छु होइन, खान पनि भयो। त्यस्तै गरेर यति बेला निता योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हेर्दैछु भन्नुहुन्छ साइप्रसबाट, रामजी खानको टिकापुन, रामजी खान र नि टिकापुनको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, गीतको बोल्छी भन्नु भएन छ, त्यो पनि राख्ने कोसिस चाहिँ म गर्छु। निताजी सुन्दै हुनुहुन्छ भने हेर्दै हुनुहुन्छ भने गीतको बोल पनि भन्नुहोस् ल। मीरा हुनुहुन्छ, के छ खबर श्रीराजी भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, हजुरहरूलाई कस्तो छ, के छ हजुरको खबर पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेजहरू प्राप्त भइरहेका छन्, मेसेजहरू पनि पठाउनुहोस् पनि भन्न चाहन्छु। माया सधैँ आँखाले मात्र देखिँदैन, यो त हृदयले महसुस गर्ने एउटा पावन अनुभूति हो पनि भन्नुहुन्छ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा माया केवल दुई व्यक्तिबीचको आकर्षण मात्र होइन, यो त दुईवटा आत्माको मिलन हो। जसरी रातको शीतलताले धरतीलाई शान्ति दिन्छ, त्यसरी नै साँचो मायाले मानिसको मनलाई एउटा छुट्टै होत र छहारी प्रदान गर्दछ। कसैलाई माया गर्नु भनेको उसलाई आफ्नो खुसीमा सामेल गर्नु मात्र होइन, बरु उसको आँसुमा सहारा बन्नु र उसको मौनतालाई बुझ्नु पनि हो। यो संसारमा धेरै कुराहरू फेरिन सक्छन्, तर साँचो भावनाका साथ गरिएको माया समयको हरेक आँधीमा पनि अडिग रहन्छ। माया त त्यो विश्वास हो जहाँ शब्दहरू नभए पनि सबै कुरा बुझ्न सकिन्छ। माया मायाका कुराहरू मैले कहिलेकाहीँ जोड्ने गर्छु। सौरभ केसी हुन्छ, कार्यक्रम हेर्दैछु है सुन्दैछु भन्नुहुन्छ, बागचोर नगरपालिका आठको मान्छे, अझै भारतको गुजरातदेखि घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ, मनदेखि धन्यवाद न चाहे। प्रकाश केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, खानु भयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, यता आउनु भएन दाई, कहाँ जानुभयो भन्नुहुन्छ, बुझ्नु मैले आइरहेको छु म। त्यस्तै गरेर यति बेला उहाँले पुष्कल दाई, पुष्कल शर्मा र विष्णु माझीको आज गीत राखिदिनुहोस् भन्नुहुन्छ है, उहाँले पनि भन्दै हुनुहुन्छ राखिदिनुहोस् है भन्नुहुन्छ। अनि हजुरले अस्ति नै एकचोटि मलाई रोजेको बजाइदिनु भएको थियो नि दाई, त्यही बजाइदिनु भन्नुहुन्छ, अब कुन चाहिँ गीत भन्नुभयो, कोसिस म गर्छु राख्ने है। दिनभरि कता जानुभयो भन्नुहुन्छ, यतै छु हजुर, सोना कान्दुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, त्यही भएर नमस्कार, शुभरात्रि सर, श्रीराज नमस्कार, हजुर सोझ मान्छे, हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ, यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म, रातको बेला तपाईँको आवाज सुनेपछि निन्द्रा आउँछ, भन्दा नहाँस्नु होला भन्छु भन्नुहुन्छ, सुन्दैछु हेर्दैछु तर आवाज बाहेक अरू देखेको छैन मैले, श्री सर भन्नुहुन्छ, आवाज बाहेक तपाईँले के देख्न चाहनुहुन्छ, सनाजी के चाहनुहुन्छ भन्नुहोस् न, कुरा त्यो नै त आवाज पनि राख्नु भएको छ, ठुलो कुरा होइन र हो जस्तो पनि लाग्छ भन्ने भन्न चाहन्। जस निन्द्र आउँछ भन्ने कुरा चाहिँ
कति मान्छेहरू निदाउन नसकिएर होइन निदाउन नसकेर यस्तै दिमाग अनि यो भनौँ न मनमुटु दिमागलाई यस्तो स्ट्रेस बनाएर बसिरहेका हुन्छन्। म तपाईँको औषधि त बनेको रहेछ नि होइन, निदाउन सहयोग गरेको त रहेछ नि मैले तपाईँलाई। त्यति चाहिँ मलाई अलिक केही भए पनि राहत भयो, कसै न कसैको लागि त उपयोगी भइरहेको छु नि म होइन र। आजकल यस्तो जमाना छ यहाँनिर निदाउन सकिरहेको हुँदैन, औषधि लिनुपर्छ, निदाउन पनि ट्याब्लेट खाइरहेका छन् मान्छे जुन चाहिँ हानि गर्छ नोक्सान गर्छ होइन। निदाउन ट्याब्लेट लिने भनेको त्यो सिधा असर हानि गर्छ त्यो लङ टर्मको लागि। अहिले छिनभरको लागि धेरै चिन्ता भयो, निन्द्रा लागेन, निदाउन सकेन भनेर तपाईँले एउटा ट्याब्लेट लिने बानी बसाल्नुहुन्छ लिनुहुन्छ भने भोलिदेखि त्यो बानी पर्छ, त्यसपछि त्यसले असर गर्छ जिन्दगीलाई होइन। तर मेरो आवाज सुनेर तपाईँ निदाउने गर्नुभएको छ, तपाईँको लागि त उपयोगी रहेछु म है। मेरो अडियो राख्नुहोस्, रिङटोन बनाउनुहोस्, अथवा मैले भनेका कुराहरूलाई रिपोर्ट गर्नुहोस्, अडियो काटेर राख्नुहोस् भिडियोमा भन्दा पनि अडियोमा। त्यसपछि रातको समयमा जब निन्द्रा लाग्दैन मैले गरेका कुराहरू गर्दै तपाईँले होइन त्यो मोबाइल छेउमा राखेर निदाउने कोसिस गर्नुभयो भने पक्का पनि फेरि पनि निन्द्रा लाग्छ। अझै पनि मैले यी कार्यक्रमबाट पनि तपाईँलाई निन्द्रासम्म निन्द्रा देवीसम्म पुर्याउन सकिनँ भने मेरा कथाहरू छन्, शायरीहरू छन् होइन, त्यहाँ गएर तपाईँले कथाहरू सुन्न सक्नुहुन्छ। नोभलहरू वाचन गर्ने गरेको छु म, साहित्यिक कार्यक्रमहरू पनि होइन, यो साहित्यिक उपन्यासहरू पनि वाचन गरिरहेको हुन्छु। ती कार्यक्रम भनौँ न उपन्यासहरू पनि सुनेर तपाईँ निदाउने कोसिस गर्न सक्नुहुन्छ। अप्सरा खड्का, सबिना कान्दुङ, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत, एमुजरल देवान, देवान टिक्राम घिमिरे, प्रेम खड्का, टिक्राम सुनवार, त्यस्तै गरेर समीर सहयोगी, हिम्मत खड्की, अनि अन्जान थुलुङ, विशेष जिमे, कल्पना सान्ताङ, कमल पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सन्चुरी, विनिता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ, म्यासेजहरू पनि पठाइराख्नु भएको छ होइन। कविता महतारा हुनुहुन्छ, हेर्दैछ है दाई, सम्झना सबैमा भन्न चाहन्छु भन्नुहुन्छ। मेरो पहिला राख्नु है दाई भन्नुहुन्छ गीत, ओके, तर गीतको बोल कुन चाहिँ थियो निता पनि भन्न चाह, गीतको बोल भन्नुभएन नि तपाईँले होइन, तपाईँले नाम मात्र भन्नुभएको छ, गीतको बोल भन्नुभएको छैन कुरो त्यस्तो छ। हेर्नुहोस् निताजी छिट्टो नाम लेखिहाल्नुहोस् है, ठिक छ। सुमित यता सुनार किराँत हेरिरहेको छ, अर्थात् सुनपाल सुमित हुनुहुन्छ, नारायण सब देउडाले घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, धेरै मनपर्छ कार्यक्रम, घर परिवार साथीभाइ सबैमा सम्झन चाहन्छु, समर्पण गर्न चाहन्छु, अब बज्नु गीत भन्नुहुन्छ। त्यस्तो गरेर युनिसा चामलिङ राई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। जिन्दगीको यो लामो यात्रामा नि धेरै मानिसहरूसँग भेट हुन्छ, तर कोही एक यस्तो खास व्यक्ति हुन्छ जसले हाम्रो संसार नै बदलिदिन्छ। माया भनेको सधैँ मबाट सुरु भएर हामीमा पुग्ने एउटा सुन्दर यात्रा हो। एकअर्काको गल्तीलाई सुधार्दै, कमजोरीहरूलाई स्वीकार्दै र हरेक सुख दुःखमा काँधमा काँध मिलाएर हिँड्नु नै मायाको वास्तविक अर्थ हो। यो एउटा यस्तो धागो हो जसले टाढा भएर पनि मनहरूलाई नजिक बाँधिराख्छ, जहाँ निस्वार्थ भावना र समर्पण हुन्छ त्यहाँ माया सधैँ जीवित रहन्छ। आजकल त्यो छैन जस्तो लाग्छ होइन, आजकल ख्याल ख्यालको माया भयो क्षितिज पारी, ओके हस् धन्यवाद, म्यासेजको लागि राख्ने कोसिस गर्छु ल, म्यासेज पठाइदिनु भयो। त्यस्तै गरेर यति बेला कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सन्चै हुनुहुन्छ दाई भन्नुहुन्छ, ठिक छ, आज मलाई म पूजा गर्छु मायाको भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। प्यारो मान्छे दिलपाल शर्मिलालाई शीघ्र स्वास्थ्य लाभको कामना अनि अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ पनि मामुअन्जन यात्री प्यारी साम्पाङ, विनोद बाबा विनोद भण्डारी, रञ्जित राई, सुना कन्दुङ, मनिषा बान्तवा, रमला साम्पाङ राई, एमपीबी बस लिम्बु, प्रेम भण्डारी, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, दादा इक्राम चौधरी, दादा माधव ढुङ्गेल, हरपल रोशनी, रुता राई, अन्जान थुलुङ, दादा हिक्मत साई, दादा चक्र बान्तवा लगायत सबैमा सम्झना माया छै भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लाग्छु, म धेरै बोले जस्तो पनि लाग्यो, धेरै बोल्दाखेरि नमजा हुन सक्छ, यति बेलाको समयमा क्षितिज पारी बोल गीत राख्न चाहन्छु, त्यसपछि म आउँछु।
तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि, लेख रचनाहरू पठाउनु भएको छ भने लेख रचनाहरू पनि वाचन गर्नको लागि उपस्थित हुनेछु। यति बेलाको समयमा तपाईँको माझमा यो गीत राख्छु है त।

टक लाइभ मार्फत पनि गर्दै हुनुहुन्छ भने अब हामी अडियो लाइभ मार्फत त छौँ विभिन्न माध्यमबाट फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.8 MHz तामाको स्थापना 95 MHz अनि त्यस्तै गरेर अनलाइनका माध्यम थुप्रै छन् हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com हजुरको radio.org.np होइन तपाईँले लगइन गरेर सुन्न सक्नुहुन्छ हजुरको news.com गएर तपाईँले समाचारहरू पढ्न सक्नुहुन्छ होइन त्यसपछि प्रायः जस्तो अब फेसबुकमा त हजुरको रेडियो सर्च गर्नुभयो भने हामीलाई पाउन सक्नुहुन्छ अडियो लाइभमा छौँ त्यहाँनिर म्यासेजहरू पठाउन सक्नुहुन्छ मलाई यहाँ भन्दै हुनुहुन्छ सपना तामाङ हुनुहुन्छ दाई नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको गोलन्जोरबाट सपना तामाङ भन्नुहुन्छ सपना गोलन्जोरमा त हामी गइरहेका हुन्छौँ है कता हो गोलन्जोर है ठ्याक्क्याक्कै मलाई ठाउँ भन्नुहोस् त है म मेन रोड चाहिँ हिँडिराखेको हुन्छु होइन कुरा त्यस्तो हेर्नुहोस् पनि भन्न चाहे दादा मेरो लभ परेको छ भन्नुहुन्छ उहाँ दादा मेरो लभ परेको छ म हजुरलाई भोलि बेलुका लभ स्टोरी सुनाउन आउँछु ल यस्तै नास्तो गरी भन्नुहुन्छ अब आजै पठाउनुहोस् न लेखेर भोलि भोलि भन्ने कुरा के थाहा होइन अनिसा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सम्झना सबैमा माया भन्नुहुन्छ राज कालीकोटे हुनुहुन्छ झापाल हिरो राज कालीकोटे वीरतामोर झापा घर भए अहिले चिवाईबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई मनै देखि धन्यवाद दिन चाहन्छु अनि यति बेला ल म त सुत्या निन्द्र आयो अरे अमिना के गर्नु यस्तै माया कम भएपछि आजकल अब कसरी भन्नु मैले कसरी भन्नु मलाई लाग्छ मलाई माया गर्नुहुन्छ होइन मेरो आवाज सुन्नको लागि मेरो यो कार्यक्रम सुन्नको लागि अन्य साथीहरूलाई पनि भन्नुहुन्छ बोलाउनुहुन्छ डाक्नुहुन्छ कार्यक्रमलाई सेयर गर्नुहुन्छ भनेर म उत्साहित भएर आउँछु अनि जब साथीहरू भन्नुहुन्छ ल तपाईँको आवाज सुनेपछि त अब निन्द्रा लाग्न थाल्यो अब निन्द्रा लाग्छ म सुत्छु भनिसकेपछि कस्तो मन चसक्क चसक्क भए जस्तो हुन्छ होइन अनि साथीहरूले पनि भनेको मैले त्यस्तै हुनुहुन्छ यति बेला माया फुरी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ मिताजी हुनुहुन्छ उहाँले पनि गर्दै हुनुहुन्छ है उहाँलाई पनि मलाई दिक्कत धन्यवाद दिन चाहन्छु पनि मलाई सायद त्यस्तै गरेर ठिक छ निश्चित म धन्यवाद दिन चाहन्छु म्यासेजको लागि पनि मनसाय माया कम भएको छैन धन झन् धेरै माया छ भन्नुहुन्छ अमिनाजी हेर्नुहोस् त यहाँ कार्यक्रममा सहभागी छैन म्यासेज छैन मैले कसरी पत्याउँ कुरा म लोभी खालको मान्छे हुँ र यति पनि भन्छु मलाई माया धेरै चाहिन्छ त्यो थोरै यसलाई दिए पनि हुन्छ यो नदिए नि खुसी हुन्छ भन्ने खालको माया चाहिँदैन म माया प्रशस्त रूपमा दिन्छु अरूलाई पनि मलाई पनि उस्तै किसिमको माया चाहिन्छ बुझ्नुभयो बिजी छु क्या कामतिर भन्नुहुन्छ ठिक छ क्या धन्यवाद अहिले भर्खर सुत्छु भन्दैनन्थ्यो फेरि अहिले खानतिर बिजी छु भन्दैनन्थ्यो के गर्नु मबाट टाढा हुनको लागि विभिन्न बहानाहरू अप्नाउँदै हुनुहुन्छ दाइ हजुर त फेसबुकमा त आउनुभएको थिएन के भन्नुहुन्छ हजुर ए हिजो बेलुका कहीँ न कहीँ केही कुराहरूले सोचे जस्तो साथ दिन्न तपाईँ एकैछिनमा तपाईँ एकदम फिट एन्ड फाइन हुनुहुन्छ एकैछिनमा कि अहिलेसम्म फिट एन्ड फाइन भएको मान्छे कति बेला के कस्तो के समस्या हुन्छ भन्ने कुरा थाहा हुन्न हो प्रकाश चाहिँ होइन सो त्यतातिर नजाउँ हिजो आएको थिइनँ म गीतहरू राखेको थिएँ पनि भन्न चाहेँ आज आएको छु सुन्दै हुनुहुन्छ भन्ने आशा मैले गरेको छु पनि भन्न चाहेँ म्यासेजहरू पठाइराख्नु भएको छ अमिनाजी हुनुहुन्छ दोलखाबाट सुन्दैछु भन्नुहुन्छ अमिना सुनवार हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ उहाँ म्यासेजहरू पठाउनु भएको छ उहाँले मुटु मनिषा मगर प्यारी सुशीला विश्वकर्मा दादा राज घले मगर विवश कुलुन पृथक तिलक विष्ट माया निरुता युजन सुनिता लामा एलिसा लिम्बू कविता कतानी सरस्वता पोखरेल अर्पण रोशनी काला भीरमान सुनवार कुमार प्रजा नवराज श्रेष्ठ किराती अञ्जना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ दाई पर्खाको गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ अब बजाउँछु मैले अब राख्छु पनि भन्न चाहन्छु है भोलि त साह्रै गति हो कहिलेबाट बर्खा गीतहरू राख्नुहुन्छ भन्नुहुन्छ राख्छौँ हौ प्रकाशजी राख्छौँ सुन्नुहोस् है पनि भन्न चाहन्छु राख्नेछौँ कि हामी रिमा थामी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ शुभरात्रि भन्नुहुन्छ दादा मेरो लभ स्टोरी आज सुनाएर सकिन्न के भन्नुहुन्छ के भयो त हामी आज आधा सुन्छौँ भोलि आज आधा सुन्छौँ नि तपाईँ पठाएर हेर्नुहोस् म कति रमाइलो तरिकाले वाचन गर्नेछु

तपाईँको लभ स्टोरी होइन, तपाईँ मक्ख पर्नुहुनेछ। मेरो नाम सपना तामाङ हो। मलाई असाध्यै मनपर्ने एउटा व्यक्ति थियो, असाध्यै मनपर्थ्यो। उसको एक झलक देख्नको लागि म यति आतुर थिएँ, यति आतुर हुन्थे कि सुरु गरेर पठाउनुहोस् न केही किसिमले लभ स्टोरी सुनाउनुहोस् न सपना। सपनामा पनि आउने गर्थ्यो त्यो मरा, सपनीमा पनि आउने गर्थ्यो, यसरी आउँथ्यो यसरी आउँथ्यो, जस्तै विपनीमा जस्तै गरेर सपनीमा पनि हलचल मचाउँथ्यो। त्यति धेरै माया लाग्थ्यो मलाई, त्यति धेरै याद आउँथ्यो मेरो सपना। त्यस्तो होइन त्यो दाइ, सुनेपछि एकैचोटि सुन्नुपर्छ, आधा सुन्नु हुँदैन भन्नुहुन्छ, के भन्नु। जिन्दगी भोलिको लागि भोलि कहिले आउँदैन अरे, हाम्रो भोलिवाद समाज छ थाहा छ। हुन त म पनि अब त्यही बाटै होइन अघि बढेको मान्छे हो, केही कुराहरू भोलि गर्नुपर्छ भन्ने अब हाम्रो बानी नै छ, मेरो पनि छ, म ढाँट्दिन, स्पष्ट राख्ने बानी छ। तर भोलि भन्ने चिज कहिले आउन अरे सपना, लभ स्टोरी छ भने आज पठाउनुहोस् न, समय छ त, 10:45 भयो होइन। म अन्य साथीहरूको म्यासेजहरूलाई स्टप गरेर भए पनि तपाईँको म्यासेज भाषण गर्नेछु, लभ स्टोरी सुनाउनेछु, सपनाको लभ स्टोरी। खै न मेरो विश्वास नलागेर, न सुनाउन मन नलागेर, न लभ स्टोरी लभ नै नपरेर तपाईँले सपना लभ स्टोरी नपठाएको। मेरो गोलन्जरको डाँडै मुनि पर्छ के भन्नुहुन्छ, तपाईँहरू आउनुहुन्न भन्नुहुन्छ, हामी गोलन्जर आइरहेका हुन्छ, गोलन्जर होइन गाउँपालिका वडा कार्यालयतिर आइरहेका हुन्छौँ। सपना माया गर्नुहुन्न, खै लभ स्टोरी छ भन्नुहुन्छ, सुनाउनुहुन्न। म त सुनाउँथेँ, मैले भने नि, म जब स्कुलमा पढ्थेँ कपाल अलि लामो थियो, एउटा केटी साह्रै मनपर्थ्यो मलाई, स्कुलमा भन्दा फेरि लजालु स्वभावको मान्छे हो म, एकोरो माया थियो, 9-10 मात्र माया, कसैसँग एकोरो माया बसेको थियो, याद गर्नुहोस्। यति राम्री लाग्ने नि मरि, यति राम्री लाग्थ्यो उसलाई हेर्नको लागि भए पनि स्कुल छुटाउन हुँदैन थियो क्या, घरबाट पनि फेरि अब बिरामिस्राम भए पनि आ भन्ने होइन। डिसिप्लिनवाला स्टुडेन्ट हो म, डिसिप्लिन अवार्ड दिनुभएको छ होइन स्कुलमा, त्यो अझै पनि सँगालेर राखेको छ। त्यति स्टुडेन्ट होइन, पानी बोकेर जाने, टिफिन बोकेर जाने, किताबहरू सबै बोकेर जाने होइन, सर मिसले भनेको म्यामले भनेको सबै मान्ने मान्छे हो। तर लभ पर्यो, कोहीसँग एकदम माया बस्यो, तर एकहरू बस्यो क्या होइन, आठमा होइन 9-10 अन्तिममा, तर म आफ्नै क्लासको होइन होइन, म 10 थियो सायद, 9 कक्षाकोतिर यति राम्री हुनुहुन्थ्यो मेरो साथीलाई भनेको, साथीले पो उल्टो मन पराएको रहेछ, अब मैले के गर्नु। रातको समयमा यस्तो कुरा सुनाउनु परेको छ तपाईँलाई सपना, मेरो यस्तो कहानी छ, त्यही भएर एकरो माया गर्नु पनि गाह्रो हुन्छ, हेर्नुहोस् एकरो माया पनि यस्तो हुन्छ भन्न चाह। ठिक छ, अमिना हुनुहुन्छ, कथा सुनेर झन्निम्र लाग्यो मलाई त भन्नुहुन्छ, के भन्नु त अमिना है, अमिनाजी आस्ते आशिका मगर हुनुहुन्छ, आए है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई मैले दुःख धन्यवाद दिन चाहन्छु। मेरो साथीहरू आएको रहेछन् भने मलाई बिल्ला हान्छन्, मेरो टेन्सन त छ, केटाहरू के भएको यो भन्छ, ए ठिक छ यतातिर नजाउँ, हाम्राहरू सुनिरहेका छन् भने हेर्दैछन् भने कुरा त पुग्छ, यस्तो थियो त्यो थियो भनेर आउँछ, पुग्न सक्छ कुराहरू। आजकल सामाजिक सञ्जालको युग छ, कुरा एकैछिनमा फैलिन्छु, यहाँ बसेर म बोल्दैछु रामे छापमा, पुग्छ यस्तो देश विदेशमा। यति बेला म म्यासेजतर्फ लाग्छ, मैले भने नि एकहरू माया परिसकेपछि अनि भन्न नसकेपछि अनि साथीलाई भन्न यस्तो ओ मलाई त्यो मन पर्थ्यो भनिसकेपछि उल्टो उसले मन पराउँछ भन्ने कुरा हेर्नुहोस् कुरा के हुन्छ। यति बेला बिजुली आज 8:44 गएको हो, आएको छैन, अब सुकेमा भरे बत्ती आएपछि उठ्नु परे। मेरो कमेन्ट चाहिँ स्क्रोल नगरिदिनु न।
फेरीमा भन्नुहुन्छ सोनाजी बुझ्नु मैले श्री सर अब तपाईँको मिठो आवाज एक सरको सुन्छु राति त्यो बेला मैले यसरी कार्यक्रम सुनेको हुँदिनँ तर म ती पुरानो लाइभहरू दोहोराई दोहोराई सुन्छु त्यो दुई तीन वर्ष अघिको लाइभ कमेन्ट क्लिप्सहरू सुन्दा मन खुसी हुन्छ अनि त्यो बितेको दिनहरू पनि आज नै जस्तो मनमा खुसी हुन्छ अनि निन्द्रा आउँछ नशा भएको छ कि मलाई तपाईँको वर्णन हुन्छ सोनाजीलाई है ठिक छ कसैको औषधि भएको छु कसैको नशा भएको छु म कति धेरै माया मलाई विष्णुमाझीको आज म एक्लो छु भन्ने गीत राखिदिनु सक्नुहुन्छ ओके आज म एक्लो छु कति एकछिन गीत राखौँ ल धेरै बोले जस्तो लाग्छ ल बिस्तारै सुनाए त्यो कुरा अब यस्तै हेर्नुहोस् है सुनाउन त सुनाए तर गाह्रो छ यति बेला गीत राख्न चाहन्छु तपाईँको माझमा होइन एक्लो छु विष्णुमाझीको गीत है तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म आउँछु भन्दा पनि लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ कार्यक्रम सकिन लागिसक्यो है सपनीमा देखि एक्लो छु हजुरले रोजे गीत भेटिन हो मैले है प्रकाशजी एक्लै भइहाल्छु विष्णुमाझीको गीत छ आज म एक्लो छु भन्ने गीत भेटिनँ एक्लै भइहाल्छु भन्ने गीत राख्छु म रामजी खनानी विष्णुमाझी रहेछ कति खुसी हुनु भएको त अनि त्यसरी भन्नुहुन्छ खुसी हुनु भएको होइन गाह्रो अधुरो सपना हुनुहुन्छ हेलो दाजु नमस्ते सुन्दरी बाटा कमल तर्नाल हो कार्यक्रम हेर्दैछु सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ अहिले पनि छ होला अनि अहिले छैन हजुर अहिले म त्यतातिर छैन है मित्रहरू यति बेला म म्यासेजतर्फ लाग्छु दर्शक आउनु भइसकेको छ धेरै कुरा नगर म यतातिरका गाह्रो हुन्छ है म्यासेजहरू कता गयो भनेको म्यासेज वाचन गरौँ भनेको विवश कुलुङ पृथक हुनुहुन्छ नमस्कार म विवश कुलुङ पृथक धरानबाट आज काठमाडौँबाट है भन्नुहुन्छ काठमाडौँतिर हुनुहुन्छ विवशले स्वागत छ काम विश्वासले काठमाडौँ आएको छु भन्नुहुन्छ आज दिनभरिको गाडीको यात्राले जोड थकान महसुस भइरहेको छ त्यसैले अलि निदाउन गाह्रो भइरहेको छ बाटो धेरै खराब रहेछ बानी रहेको अवस्था पनि रहेछ बनिरहेको भन्नुहुन्छ सरी बनिरहेको अवस्था पनि रहेछ तर बेलैमा गन्तव्यसम्म आइपुगेँ निदाउने ट्याब्लेट चाहिँ अहिलेसम्म प्रयोग गरेको छैन मैले चाहिँ भन्नुहुन्छ प्रयोग गर्नु पनि हुन्न त्यो बानी पर्छ है पनि भन्न चाहन्छु आज ए निन्द्रा लाग्छ अरू केही भएन भने ट्याब्लेट खाइदिउँ न भन्ने हुन्छ त्यसले असर गर्छ राजेश गुरुङ हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ माया पनि हुनुहुन्छ मन्थलीमा उपरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु माया प्रिय हो भन्नुहुन्छ घर परिवार सबैमा सम्झिना होइन सम्झन चाहन्छु भन्नुहुन्छ भने मामु बाबाको लागि बुनु आविसा पुरी अन्जिता पुरी छोरी दृश्य पुरी छोरा अविनाश पुरीलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर ज्ञानुका चामलिङ राई हुनुहुन्छ रौतामाई गाउँपालिकाबाट हजुरको कार्यक्रम सुनिरहेको छु भन्नुहुन्छ यति बेला रौतामाई गाउँपालिका भनेको ज्ञानुकाजी सर म सरी भन्न चाहन्छु हिजो हजुरको कार्यक्रम सुन्न सकिनँ भन्नुहुन्छ आज सुन्दै हुनुहुन्छ अन्तिमसम्म सुनेर साथ दिनुहोस् ल 11 बजीसम्मको कार्यक्रम हो म 11:03:04:05 बज्न सक्छु 11 बजेर पनि सुनेर साथ दिनुहोस् न यस्तै मिठा कुराहरू गरिरहेको हुन्छु म बिमला पाण्डे हुनुहुन्छ कुरा गर्न कहिले पाइन्छ भन्नुहुन्छ बिमलाजी तपाईँ कुराकानी गर्नुहुन्छ भने चाहनुहुन्छ भने हाम्रो फोनिङ कार्यक्रम चाहिँ बिहान 10 बजे 11 बजे 12 बजे दिउँसो 2 बजे अनि होइन अपरान्ह 4 बजेका कार्यक्रमहरूमा चाहिँ फोन गर्न सक्नुहुन्छ त्यसमा चाहिँ हामीले फोनिङ कार्यक्रमहरू छन् ती कार्यक्रमहरूमा चाहिँ हामी तपाईँसँग कुराकानी गर्छौँ नम्बर 0848 40 00 26 हजुरको रेडियो रहेको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 10 बजे बिहान 11 बजे बिहान 12 बजे 2 बजे 4 बजे कार्यक्रमहरू आउँछन् फोनिङ कार्यक्रम यो रातकोमा चाहिँ म्यासेजहरू मात्र बाँच्नुहुन्छन् र रोजाइका गीतहरू मात्र
राख्छौ त्यो पनि लोकदोरी भाकाहरू है। त्यस्तै प्रकाश केसी हुनुहुन्छ, उहाँको मेसेज वाचन गरिसकेको छु म। त्यस्तै गरेर धनश्रेष्ठले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ। सबिन थापा मगर हुनुहुन्छ, मन्थलीको चिसा पानी बाट कार्यक्रम सुनेछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ। सञ्जना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, दाइ असारको महिनामा लगनको महिना छन् कि छैन भन्नुहुन्छ। लगन भइहाल्छ नि, तपाईँलाई चाहनु मात्र पर्छ, विवाह त छिम्बरमा हुन्छ है। सपना हुनुहुन्छ, मैले दिल दुखाउन खाली किन आउँछौ तिमी? अह सरी, मेरै दिल दुखाउन खाली किन आउँछौ तिमी? मेरै दिल दुखाउन खाली किन आउँछौ तिमी? फेरि बदनाम गरेर मेरै पछि किन आउँछौ तिमी? मेरै दिल दुखाउन खाली किन आउँछौ तिमी? फेरि बदनाम गरेर मेरै पछि किन धाउँछौ तिमी? तिमीमा मानवता भन्ने चिज पनि होला नि, तिमीमा मानवता भन्ने चिज पनि त होला नि, मलाई पछाडिबाट छुरा हानेर के पाउँछौ तिमी? मलाई पछाडिबाट छुरा हानेर के पाउँछौ तिमी? अरूको त कमजोरीको फाइदा निकै उठायो, अरूको त कमजोरीको फाइदा निकै उठायो, सक्छौ प्रगति गरेर हेर थाहा पाउँछौ तिमीले, सक्छौ प्रगति गरेर हेर थाहा पाउँछौ तिमीले, ठुला ठुला पहाड चढ्न कस्तो हुन्छ नि भन, ठुला ठुला पहाड चढ्न कस्तो हुन्छ नि भन, तर त्यसपछि आफै प्रगतिमा धाउँछौ तिमी, तर त्यसपछि आफै प्रगतिमा धाउँछौ तिमी। मेरै दिल दुखाउन खाली किन आउँछौ तिमी? फेरि बदनाम गरेर मेरै पछि किन धाउँछौ तिमी? फेरि बदनाम गरेर मेरै पछि किन धाउँछौ तिमी? पाचन गर्नुहोस् है भन्नुहुन्छ प्रयास गरेर। ऋतुजी भर्खर आउनुभयो, स्वागत छ ल कार्यक्रम, सकिन लागिसक्यो कार्यक्रम है। गीत राखेको भए त लगभग हुन्थ्यो होला, अब गीत के राख्नु अन्तिमतिर भने। बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम मुखल ढुङ्गा पोकली घर भइहाल्छ, रियादबाट कार्यक्रम सुन्दैछु, धेरै माया छ भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ, प्यारो साथी रञ्जित कालेलाई विशेष सम्झना छ भन्नुहुन्छ, दाई हजुरले बिहे कहिले गर्नुहुन्छ भन्नुहुन्छ, बिहे गरेको दिन म हजुरलाई भन्नेछु, खुसुक्क भन्नेछु ल हजुरलाई, खुसुक्क मेरो विवाह भयो भन्नेछु, अथवा निम्तो सहित पठाउने पनि छु पनि भन्न चाहे है, मिलेछ भने नेपालमै तपाईँ हुनुभएछ भने निम्तो दिउँला, चिन्ता नलिनुहोस्, कुनै दिन गरिएछ भने। दादाको कुरा सुनेर म बेहोस हुने भयो, नरुने है, नरुनु, रुनु हुँदैन दाइ भन्नुहुन्छ, मलाई हाँस उठ्यो, लभ स्टोरी कुरा सुनेर होला, या हाँस्ने हाँस्ने कुरा होइन, यस्ता कुराहरू लभ स्टोरी, यो कुनै कुनै बेला एट्र्याक्सन हुन्छ कुनै प्रति, त्यही त भन्नुहुन्छ, एउटा उमेर हुन्छ कसै प्रति एट्र्याक्सन हुन्छ होइन, माया उसँग थियो जोसँग मैले सपना बुनेको थिएँ, सँगै जिन्दगी कटाउने, विवाह गरेर घर व्यवहार बसाउने होइन, तर खै दाइले हजुरलाई नेपालमा बसेर कार्यक्रम चलाउनु भएको छ भन्नुहुन्छ, हामीले कतारबाट सुन्न पाएका छौँ, धेरै धेरै धन्यवाद है भन्नुहुन्छ प्रकाशजी, विशेष रूपमा धन्यवाद, यो मायाको लागि पनि भन्न चाहन्छु। लगभग प्राप्त म्यासेजहरू मैले सबै वाचन गरेँ, बिचरा दादा भन्नुहुन्छ सपना चाहिँ यस्तै हो, 10:58 अब चाहिँ मैले म्यासेजहरू सबै वाचन गरेँ जस्तो लाग्छ, गीत एउटा अन्तिममा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। दार तर ब्रेक पो भयो हो भन्नुहुन्छ, ब्रेक कसरी ऋतु, ब्रेक कसरी भयो? नाइ तपाईँ ढिलो आउनुभयो, 10:58 भयो, कार्यक्रमको समय अवधि सक्यो, किन माया लाग्दैन हो? पटक्कै लाग्दैन तपाईँलाई होइन, यति पनि लाग्दैन तपाईँलाई माया, किन नलागेको छ माया? ठिक छ, तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न लाग्छ नि हो भन्नुहुन्छ, हल्का शान्त भयो मन, अलिक ढुकढुक ढुकढुक गरेर धड्किरहेको थियो, मुटुको धड्कनमा हेर्नुहोस् है लाग्छ भन्नुभयो, मुटुको हरेक धड्कनमा नाम तिम्रै हुन्छ, मेरो खुसी र मुस्कानमा नाम तिम्रै हुन्छ।
मुटुको हरेक धड्कनमा नाम तिम्रै हुन्छ, मेरो खुसी र मुस्कानमा नाम तिम्रै हुन्छ। भलाई यो संसारले हामीलाई छुटाउन खोजोस्, भलाई यो संसारले हामीलाई छुटाउन खोजोस्, तर मेरो हरेक प्रार्थना र ध्यानमा नाम तिम्रै हुन्छ। तर मेरो हरेक प्रार्थना र ध्यानमा नाम तिम्रै हुन्छ। बुझ्नुभयो? कोही कोही ठिक छ। अन्तिममा एक्लै छु, एक गीत राख्नेछु, म एक्लै भएको छु। विष्णुमा हजुर रामजी खानको आवाजमा गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। कतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मलाई धेरै धन्यवाद दिन चाहे। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। मेसेज पठाएर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, है सम्पूर्णलाई विशेष रूपमा धन्यवाद। रातको समय छ 10:59 गइसकेको छ, लगभग 11 बज्यो भन्दा पनि केही फरक पर्दैन। औषधि लिन बिर्सनु भयो कि हेर्नुहोस् है, कसैलाई केही भन्नु थियो कि आफ्नो मन परेको व्यक्तिलाई शुभरात्री है प्यारी भन्न बिर्सनु भयो कि के थाहा, नभए भने भोलि फेरि आएन गाह्रो हुन सक्छ है। भन्नुहोस् खुसी हुनुहुन्छ आफ्नो भन्न चाहे। त्यस्तै गरेर विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नुहोस् पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु। भने अन्तिममा विशेष रूपमा फेरि पनि धन्यवाद दिँदै आजको बसाइबाट छुटे एक्लै भएको छु विष्णु महाजी अनि रामजी खानको गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे त।

0: नेपाली युवा जो विश्वकपसँग जोड़िए शीर्षकको शुभ समाचार।
1: रातो रंगको आकर्षक कोकाकोला टी शर्ट लगाएका एक दाढीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिंगटन स्थित विशाल एटी एण्ड टी स्टेडियम भित्र व्यस्त देखिन्छन्। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको उक्त रंगशालाभित्र उनका तस्विर र भिडियो पछिल्ला तीन सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िएकामा उनी नेपालीका लागि गर्व बनेका छन्। ती युवा हुन् 29 वर्षीय अश्विन राज पोखरेल, सन् 2018 अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोका कोला लीड सुपरभाइजरका रूपमा डलास रंगशालामा कार्यरत छन्। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग र 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजदात रहेको छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग संचालन असम्भव बन्दै गएको बताएका छन्। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन, गोदाम भरिएका छन्, किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग संचालन गर्न नसक्ने अवस्था आएको छ उनले भनेका छन्। कसैले ठेक्का पूरा नगरीमा बाँकी काम बापतको रकम असुल गर्न सकिने कानून छ, तर उहाँहरूले सरकारी निकायले कहिले दावी नै नगरेपछि मध्यस्थले भराइदिन सक्दैनन् उनको भनाइ छ। मध्यस्थता अदालत व्यावसायिक र करार सम्बन्धी विवाद छिटो र छरितो रूपमा समाधान गर्ने वैकल्पिक संयन्त्र हो। नेपालमा यसको मुख्य कानूनी आधार मध्यस्थता ऐन 2055 हो। सार्वजनिक खरिद ऐन र नियमावलीले सरकारी निकाय र ठेकेदारबीच सम्झौता कार्यान्वयनका क्रममा विवाद उत्पन्न भएमा र आपसी सहमतिमा टुंगो नलागेमा त्यस्ता विवाद मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने व्यवस्था गरेका छन्। विवादको निरूपण छिटो हुने, निर्णय बाध्यकारी हुने, गोप्यता कायम रहने जस्ता कारण व्यावसायिक विवादहरूमा मध्यस्थता मार्फत खोजिने समाधान संसारभर नै एउटा वैकल्पिक संयन्त्रका रूपमा विकसित भएको उनले बताएका छन्।
1: प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 का लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाले जानकारी दिए। उनका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यता मधेस सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मधेस सरकारले 48 अर्बको बजेट विनियोजन गरेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कंग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। त्यसै गरी गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ी बजेट ल्याउने तयारी गरेको छ। त्यसै गरी सुदूरपश्चिम सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: बार्गेनिङमा संस्थापन इतर शीर्षकमा मध्याह दैनिकमा खबर छ। कांग्रेस संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। यसअघि यो समूहले काठमाण्डुमा पटक पटक भेला गर्दै आएको थियो भने कड़ाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ। संस्थापन इतर समूहले गरेको आइतबारको प्रदेश स्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाव सिर्जना भएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन्। सोही क्रममा कुर्सीमा भएको कार्यक्रममा शेखर कोइराला, सासाङ कोइराला, कृष्ण प्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एमपी साउथ, मोहन बस्नेत, डाक्टर मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, गुरू बराल, कुन्दन काफ्ले लगायत सहभागी रहेका थिए। महाधिवेशनमा सभापति लड़ेका कोइराला निकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन्। वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टीम बनाएका शेखरले 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा 42% मत प्राप्त गरेका थिए। उनको टीमबाट महामन्त्री गगनसहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन अर्थात देउवा पक्षलाई काउन्टर दिँदै आएका थिए। तर विगत 2 वर्ष यता कोइराला समूहका गगन थापाले आफ्नै समूह बलियो बनाउँदै लगेको आरोप लागेको छ।
1: गुमेको साग फर्काउने एमालेको प्रयास, हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमाले आगामी स्थानीय प्रदेशसभा निर्वाचनसम्म मिशन जागरण चलाउने भएको छ। जागरण अभियान मार्फत पार्टीको पुरानो साग फर्काउने एमालेको रणनीति छ। एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2047 निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ। पार्टीले तयार गरेको मिशन जागरण अभियानको अवधारणामा भनिएको छ, 2047 आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएका हुन्। पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको दावी छ।
0: खरिद प्रक्रियाको सरलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयककै रूपमा बाँकी प्रक्रिया अगाडि बढ़ाउने तयारी सरकारले गरेको छ। वैशाख 17 गतेका लागि आह्वान संसद अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश सिफारिश गरेको थियो। सिफारिश अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले क्रमशः जारी गर्नुभएको थियो। वैशाख 28 संसद अधिवेशनको पहिलो बैठकमा 8 अध्यादेश पेश भएका थिए।
1: राजस्वको ठूलो अंश ब्याज तिर्नमै खर्च अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। पछिल्लो समय वैदेशिक ऋणको जोखा भइरहँदा देशभित्रैबाट उठाइने ऋण आन्तरिक ऋणको बढ़दो बोझ जोखिमपूर्ण रहेको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्यांकले संयुक्त रूपमा तयार पारेको ऋणको दिगोपना सम्बन्धी विवेचना प्रतिवेदनले नेपालको आन्तरिक ऋणको अवस्थालाई जोखिमको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ। उक्त प्रतिवेदनको विषय समेटिएको आईएमएफको हालै सार्वजनिक नेपाल सम्बन्धी प्रतिवेदनमा नेपालले वैदेशिक ऋणका क्षेत्रमा खासै ठूलो संकट बेहोर्न नपरे पनि आन्तरिक ऋणको भार भने अस्वाभाविक रूपमा चुलिएको बताइएको छ। विशेष गरी अल्पकालीन ट्रेजरी बिलहरूमाथिको अत्याधिक निर्भरता, घट्दो राजस्व र वैदेशिक अनुदानमा आएको संकुचनले नेपालले अहिले आफ्नो आन्तरिक ऋण तिर्न क्षेत्रीय र समान आर्थिक हैसियत भएका छिमेकी देशहरूको तुलनामा राष्ट्रिय राजस्वको निकै ठूलो अंश खर्च गरिरहेको छ। यसले देशको दीर्घकालीन स्थिरतामाथि गम्भीर प्रश्न खड़ा गरिदिएको प्रतिवेदनमा उल्लेख छ। नेपालको सार्वजनिक ऋणलाई कम जोखिम भएको मुलुकका रूपमा लिइने गरिए पनि पछिल्लो एक दशकमा आन्तरिक ऋणको संरचनामा डरलाग्दो परिवर्तन आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 कुल गृहस्थ उत्पादन जीडीपीको तुलनामा 10.1% मात्र रहेको आन्तरिक ऋण आर्थिक वर्ष 2081-82 आइपुग्दा 24.4% पुगेको छ। 10 वर्षको अवधिमा आन्तरिक ऋणको अनुपात दोब्बर भन्दा बढ़ीले बढ़नुमा कोविड 19 पछिको आर्थिक पुनरुत्थान, सुस्त राजस्व संकलन र पूँजीगत खर्च धान्न लिइएको ऋण मुख्य कारण देखाइएको छ।
0: एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर, जयनगर र रक्सोल सिर्सियामा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र